0: 40-90। सधैँ यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
2: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
3: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै
4: प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0654142333
1: र 9687168887।
6: दिनको संकेत सधैं बिहानीले गर्छ त्यसैले तपाईंको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल असार 25 गते बिहिबार, असार कृष्ण पक्षको नवमी उपरान्त दशमी तिथि, सन् 2026 जुलाई 9 तारीख। कार्यक्रममा सबैभन्दा पहिला तपाईँको आजको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि। संचित धन खर्च हुने दिन रहेको छ। आफन्तबाट धोका हुने सम्भावना छ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। फलामको व्यापारमा फाइदा हुनेछ। वृष राशि। बोलीले प्रभावित पार्न सकिन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। पूर्वको यात्रा नगर्नु उचित हुनेछ। परिवारमा भने विवाद बढ्नेछ। मिथुन राशि। आफन्तको साथ मिल्नेछ। गणेशको सेवा गरेमा उन्नति हुनेछ। परिवारको साथमा घुमघाम तय हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सचेत बन्नुपर्ने दिन रहेको छ। कर्कट राशि। आमदानीका स्रोत पत्ता लाग्नेछन्। राजनीतिमा महत्वपूर्ण नियुक्ति हुने योग रहेको छ। बौद्धिक क्षेत्रको प्रयास सफल बन्नेछ। स्वदेशको भन्दा विदेशमा गरेको मेहनतबाट फाइदा हुनेछ। सिंह राशि। बोली र व्यवहारमा एकरूपता कायम गर्नुपर्ने देखिन्छ। परिवारको साथ मिल्नेछ। शिक्षाको क्षेत्रमा लगानीका लागि हिम्मत गर्नु उचित हुनेछ। समस्या आएमा आफूभन्दा ठूलो व्यक्तिसँग राख्नु उचित हुनेछ। कन्या राशि। आमदानीका दृष्टिले दिन राम्रो हुनेछ। सहकार्यबाट नाफा हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। राजनीतिक क्षेत्रमा भने सेवाको अवसर प्राप्त हुनेछ। बौद्धिक व्यक्तिको साथ र सहयोग मिल्नेछ। तुला राशि। साथीभाइको तर्फबाट बाधा र अडचनको सामना गर्नुपर्ने हुन सक्नेछ। परिवारले तपाईँको कुरा सुन्न नसक्दा समस्या आउनेछ। अभिभावकको सल्लाहमा अगाडि बढ्नु उचित हुनेछ। वृश्चिक राशि। धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। घुम्न लागेको धन प्राप्त हुनेछ। परिवारको साथमा रमाइलो घुमघामको तय हुनेछ। बौद्धिक व्यक्तिसँगको परामर्शले मन हलुका हुनेछ। धनु राशि। संचित धन खर्च हुने दिन रहेको छ। अनावश्यक यात्रामा दुःख बढ्नेछ। स्वास्थ्यको क्षेत्रमा प्रगति हुनेछ। परीक्षाको नतिजा सकारात्मक आए पनि थप मेहनत गर्नुपर्ने देखिन्छ। पूर्वको यात्रा नगर्नु उचित हुनेछ। मकर राशि। व्यापारमा फाइदा हुनेछ। परिवारको साथमा रमाइलो घाट हुनेछ। सन्तानबाट सन्तुष्टि मिल्नेछ। राजनीतिक क्षेत्रमा उन्नति हुनेछ। कुम्भ राशि। आमदानी बढ्ने दिन रहेको छ। बोल्नु अघि सोच्नुपर्ने देखिन्छ। धार्मिक व्यक्तित्वसँगको भेटले मनमा शान्ति मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ। अन्तिममा मीन राशि। अकस्मात लाभ हुनेछ। पुराना साथीसँगको भेटले मनमा खुशी मिल्नेछ। नयाँ योजना बन्ने सम्भावना रहेको छ। पारिवारिक मेलमिलाप हुनेछ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबाराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Kandaki Char Tulegora, Wat in Department Bowen Sunday, Mobile, Antanabe Pasaki, Botis Charsi, Tiranabe, Antanabe Pasaki, Artis Shunet Tirata.
2: तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्, गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौडा बिपी चोक, प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9846026925।
3: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
4: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
3: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
4: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
5: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
6: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
7: ग्राहकको चाहना नै हाम्रो संतुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
7: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
8: आज पनि भाटो आयो कि हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन?
9: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
8: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
9: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
10: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
11: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस,
12: दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर
11: सञ्जीव श्रेष्ठ 9856083507,
12: कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817।
13: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
14: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
13: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
14: पाइन्छ नि, दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
7: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
13: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
7: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468683522।
15: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
9: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
12: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको दुई घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9111556606।
16: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोर लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368। टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
17: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
18: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
19: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
20: कसी साल असार मसान्त भित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ। हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्दा पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
1: कायाकै रनमा अब खबरको सिलसिला। सरकारले निजी क्षेत्रका गुनासा नसुनेको भनेर आलोचना भइरहेको बेला प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको 100 दिनपछि पहिलो पटक निजी क्षेत्रका प्रतिनिधिसँग औपचारिक संवाद गर्दै उद्योगी व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ। पछिल्लो समय सरकार र निजी क्षेत्रबीच बढ़दै गएको अविश्वास तथा व्यवसायमा देखिएको त्रासका बीच प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख साझेदारका रूपमा स्वीकार गर्दै लगानी मैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। सरकारको नेतृत्व गरेको 100 दिन कटेपछि प्रधानमन्त्री शाहले बल्ल निजी क्षेत्रसँग संवाद थाल्नु भएको खबर आजको कान्तिपुरले लेखेको छ। सरकार गठनको 100 दिनसम्म देशको निजी क्षेत्र राजनीतिक र कूटनीतिक क्षेत्रका सरोकार कलसँग खासै संवाद नगरेका प्रधानमन्त्री शाहले नियमित संवाद र छलफल अघि बढ़ाउने तयारी गर्नुभएको हो। यसअघि दुई पटक विभिन्न देशका राजदूतसँग संवाद गरेका उहाँले मंगलबार अस्ति प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो काण्डसँग भेटवार्ता गर्नुभएको थियो। लगत्तै हिजो नेपालका निजी क्षेत्रका व्यवसायीसँग उहाँले वार्ता गर्नुभयो। यस्तै आजका लागि निर्माण व्यवसायीसँग प्रधानमन्त्रीले छलफलको कार्यक्रम राख्नु भएको छ। निजी क्षेत्र र प्रधानमन्त्री बीचको भेटघाटको चाँजो पाँजो सांसद विदुषी राणाले मिलाउनु भएको हो। आर्थिक समृद्धिलाई प्राथमिकता दिने सरकारको प्राथमिकता र प्रधानमन्त्रीको चाहना अनुसार आफूले निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिसँग समन्वय गरेको राणाले बताउनुभयो। प्रधानमन्त्री शाहले अब कूटनीतिसँगै नेपालका विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थासँग संवादको शुरूआत थालेको उहाँको सचिवालयले पनि जानकारी दिएको छ।
2: कर्मचारी सरूवामा भन्सुन र पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरूवा हुने परम्परा अब अन्त्य भएको छ। लामो समयदेखि झाँगिँदै आएको सरूवाको व्यथिती नियन्त्रण गर्न सरकारले सरूवा प्रक्रियालाई पूर्ण रूपमा प्रविधि मैत्री बनाएसँगै पहुँचका भरमा हुने कर्मचारी सरूवाको परम्परा अन्त्य भएको हो। निश्चित अवधि पुगेपछि अनलाइन प्रणालीले नै कर्मचारीको सरूवा गर्नेबारे अवगत गराउने गर्छ। यसले गर्दा दबाव र प्रभावका आधारमा अवधि नपुग्दै कर्मचारी सरूवा गर्ने अभ्यास अहिले पूर्णत बन्द भएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको हप्तादेखि कार्यान्वयनमा ल्याएको डिजिटल सरूवा प्रणाली कार्यान्वयनमा आएसँगै अहिले भन्सुन र पहुँचका भरमा हुँदै आएको कर्मचारी सरूवा प्रणालीको अन्त्य भएको हो। सरकारले कार्यान्वयनमा ल्याएको शासकीय सुधार अन्तर्गत 100 कार्यसूचीमा कर्मचारी सरूवा प्रणालीलाई प्रविधि मैत्री बनाउने उल्लेख भए अनुसार मन्त्रालयले कर्मचारी सरूवा प्रणालीलाई सफ्टवेयरको माध्यमबाट अनलाइन सरूवा प्रणाली कार्यान्वयनमा ल्याएको मन्त्रालयले जनाएको छ। यस्तै कर्मचारीले सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीलाई अनावश्यक प्रक्रियागत ढिलाइ गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता पनि सार्वजनिक गरिएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो आचार संहिता सार्वजनिक गरेको हो। कार्यालय समयमा बाहिर जानुपर्दा सुपरिवेक्षकको अनुमति लिई लकबुक भरेर मात्र जाने र त्यसरी बाहिर जाँदा आफू अन्तर्गतका शाखा महाशाखा तथा कर्मचारीलाई जानकारी गराई सेवाको निरन्तरता सुनिश्चित हुनुपर्ने आचार संहितामा उल्लेख गरिएको छ। आजको गोर्खा पत्रमा खबर छ।
1: प्रशासनिक कुशलतामा सुधार आउँदा पालिकालाई यसपटक बजेट ल्याउन सहज भएको छ। पहिलो पटक देशभरका सबै पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउँदा पालिकालाई बजेट ल्याउन सहज भएको हो। सरकार गठन भएसँगै लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चल्दै आएका पालिकामा दरबन्दी अनुसारकै प्रमुख प्रशासकीय अधिकृत खटाउने कार्यलाई तीव्रता दिएसँगै प्रमुख प्रशासकीय अधिकृतको अभावमा बजेट ल्याउन र योजनाको भुक्तानी सहज बनेको हो। गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले यस वर्ष प्रमुख प्रशासकीय अधिकृत नभएर पालिकामा बजेट ल्याउन नसकिएको र योजनाको भुक्तानी दिन समस्या भएको भन्ने गुनासो नआएको बताउनुभयो। धेरै गाउँ र नगरसभा यस वर्षदेखि भने संसदीय अभ्यासमा पनि सञ्चालन हुन थालेका छन्। स्थानीय व्यवस्थापिकाको कार्यमा गाउँ र नगरसभाको विधायकी कार्य अन्तर्गत कानून निर्माण गर्ने, कानून संशोधन गर्ने तथा नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने, वार्षिक बजेटमाथि छलफल पारित गर्ने प्रक्रिया संसदीय अभ्यास बमोजिम भएको खबर गोर्खा पत्रले लेखेको छ।
2: कांग्रेस र एमाले पूर्व सहमति अनुसार प्रदेश सरकार हेरफेर गर्ने गरी तयारी शुरू गरेका छन्। 2081 असार 17 कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीबीच भएको सात बुधे सहमति अनुसार दुवै पार्टीले प्रदेश सरकारहरूको नेतृत्व आलोपालो मोडलमा हेरफेर गर्ने तयारी गरेका छन्। असार मसान्तभित्र प्रदेश सरकारको बजेट पारित भए लगत्तै साउनभित्रै नेतृत्व हेरफेर गर्ने समझदारी दुई दलका प्रमुख नेताहरूबीच भएको थियो। कांग्रेसले हिजो बसेको पदाधिकारी बैठकमा प्रदेश सरकारको नेतृत्व हेरफेरबारे छलफल नै गरेको छ। बैठकमा सभापति गगन थापाले प्रदेशहरूमा बजेट आइसकेपछि पूर्व समझदारी अनुसार नेतृत्व हेरफेरबारे एमाले अध्यक्ष ओलीसँग ठोस छलफल हुने ब्रिफिङ गर्नुभएको छ। महामन्त्री गुरूराज घिमिरेले असारभित्रै सबै प्रदेश सरकारले बजेट ल्याइसकेपछि मधेस प्रदेश बाहेक सबै प्रदेशको नेतृत्व हेरफेर गर्ने समझदारी भएको बताउनुभयो। नयाँ पत्रिकामा खबर छ।
1: विस्थापित सुकुम्बासीले आश्रय लिइरहेको भक्तपुरको खरीपाटीमा रहेको होल्डिङ सेन्टरमा सोमबार साँझ सरकारले खाना रोकिदियो। यसबाट प्रभावित हुने मध्ये एक हुनुहुन्थ्यो कालीमाया परियार। हिजो होल्डिङ सेन्टरमा भेटिएकी उहाँले दुखेसो पोख्नुभयो। खाना त के जार सबैभित्र राखेर हामीलाई पानी पनि दिएन। मान्छेले धर्म गर्न बाटो बाटोमा पानी राख्छन्, यहाँ त सरकारले सुकुम्बासी भनेर धेरै हेप्यो। होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई भोगै पारिएको विषयमा आलोचना बढेपछि सरकारले अस्ति मंगलबार साँझदेखि खाना उपलब्ध गराइरहेको छ, तर फेरि कहिलेदेखि खाना रोकिने हो थाहा छैन। कालीमायाले भन्नुभयो, सो व्यवस्थापनका लागि सरकारले दिने भनेको 25,000 रूपियाँ पनि आफ्नो खातामा अझै नआएको उहाँले सुनाउनुभयो। बर्खाका बेला घर भत्काएर आफूहरूलाई बिल्ली बाट बनाएकामा कालीमायालाई चित्त दुखेको छ। भत्काउने थियो त छानबिन गरेर भत्काएको भए पनि हुन्थ्यो। यस्तो बर्खामा किरा फट्याङ्ग्रेले पनि बास खोजेर बस्ने बेला हाम्रो बिजोग भयो। उहाँले सुस्केर काट्दै भन्नुभयो, होल्डिङ सेन्टरबाट पनि सुकुम्बासी विस्थापित, खातामा पैसा न खानाको टुङ्गो। कान्तिपुरले खबर लेखेको छ। काया कैरनमा मौद्रिक नीतिको विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामय।
4: नमस्कार गुरुबा, को आयो यति बेला भनेर हेर्दै थिए। गुरुबा पो बस्नुहोस् न यहाँ।
3: नमस्कार, जय होस्। खै सबिन कता छन् त?
4: पढ्दै होला कोठामा। ए सबिन, सबिन।
5: हजुर म आउँदैछु।
4: यहाँ गुरुबाले खोज्दै हुनुहुन्छ।
5: नमस्कार गरी गुरुबा, हजुरले बोलाउनु भएको हो?
3: जय होस् बाबु। तिम्रो बाबाले घर परिवारको पनि ख्याल राखिदिनुहोस् है भन्नुभएको थियो। सबै कम्प्युटर र मोबाइलमा घोप्टिएको लठारिएको मात्रै देख्छु। कति बेला पढ्छन् त यी केटाकेटीहरू? राम्रोसँग पढ है सबिन।
5: हो गुरुबा, मलाई त्यसप्रति राम्रो जानकारी छ। इन्टरनेट र फेसबुकमा कति राम्रा राम्रा अनुभव र सूचनाहरू प्राप्त गर्न सकिन्छ। हजुरले भन्नुभयो जस्तै निकै दुरुपयोग पनि हुने गर्दछ। हामीलाई कक्षामा सरले मोबाइल र इन्टरनेट कसरी प्रयोग गर्ने भनेर पनि सिकाउनु भएको थियो। आफूलाई चाहिने बाहेक अन्य नसुधारिएका साइटहरू खोल्ने हेर्ने गर्नु हुँदैन भनेर मलाई जानकारी छ गुरुबा।
3: आफूलाई सम्हालेर बस्नु, मलाई गाउँका अन्य घर परिवारलाई पनि भेटेर जानु छ।
4: हस् गुरुबा, आउँदै गर्नुहोस् है।
6: यौन तथा प्रजनन स्वास्थ्यका लागि ईएलसीए को सहयोगमा सक्रिय साथ। थप जानकारीका लागि फोन 9860362015, इमेल sakriyas@mail.com.np, पोस्टबक्स नम्बर 10116, काठमाडौँ नेपाल।
7: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारको नेतृत्व सम्हालेको 100 दिनपछि निजी क्षेत्रका प्रतिनिधिसँग प्रधानमन्त्रीको संवाद, भन्सुन र पहुँचमा कर्मचारीको सरूवा हुने परम्परा अब अन्त्य, प्रशासनिक व्यवस्थापनमा सुधार आउँदा पालिकालाई बजेट ल्याउन सहज, मुख्यमन्त्रीमा पालो फेर्ने कांग्रेस एमालेको तयारी लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। गैराती र आज बिहान केही ठाउँमा ठूलो पानी परेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरू ठाउँका तुलनामा कास्की, म्याग्दी, अर्घाखाँची, सिन्धुपाल्चोक, दोलखा, सुङ्खुवासभा, नवलपरासी, चितवन, पाल्पा र रूपन्देहीमा ठूलो पानी परेको छ। आज पनि देशका सबैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा भने मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़का एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशको पहाड़का एक दुई ठाउँमा भने अति ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
1: नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिलाई सकारात्मक र सन्तुलित भन्दै निजी क्षेत्रको मनोबल बढ़ाउने बताएको छ। देशको अर्थतन्त्र क्रमशः सुधारको दिशामा अघि बढ़िरहेको वर्तमान अवस्थामा मौद्रिक नीतिले मूल्य स्थायित्व, वित्तीय क्षेत्रको स्थायित्व र उच्च आर्थिक वृद्धि बीच सन्तुलन कायम गर्ने प्रयास गरेको महासंघको भनाइरहेको छ। राष्ट्र बैंकले आउँदो वर्षको मौद्रिक नीति सार्वजनिक गरेको अर्को दिनको शेयर कारोबार हेर्दा भने लगानीकर्तामा उत्साह देखिएन। राष्ट्र बैंकले मंगलबार मौद्रिक नीति सार्वजनिक गरेको थियो। त्यसपछिको पहिलो कारोबारका दिन हिजो शेयर बजार 30.09 अङ्क 1.13% घट्दा परिसूचक 2,621.5 बिन्दुमा झरेको छ। यसपटकको मौद्रिक नीतिले उत्पादन क्षेत्रमा कर्जा प्रभाव विस्तार, ब्याज दरमा स्थायित्व, डिजिटल भुक्तानी प्रणालीको प्रवर्धन, बैंकिङ क्षेत्रको जोखिम व्यवस्थापन तथा निजी क्षेत्रलाई लगानीका लागि थप सहज वातावरण निर्माण गर्ने व्यवस्था अघि सारेको छ। यद्यपि नीति कार्यान्वयन प्रभावकारी हुन सके मात्र त्यसका लक्ष्य हासिल हुने अर्थविदहरूको भनाइ छ। साथै देशभित्र रोजगारी सृजना गर्न र अर्थतन्त्रलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन युवालाई उद्यमशीलता र उत्पादनसँग जोड्ने विशेष नीति आवश्यक रहेको उनीहरूको भनाइ छ। यसै विषयमा हामीले नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक र नरबहादुर थापालाई नयाँ मौद्रिक नीतिलाई कसरी लिन सकिन्छ भनेर सोधेका छौं।
9: अत्यन्त छोटो 27 बुँदे मौद्रिक नीति आएको छ, खण्डीकृत मौद्रिक नीति आएको छ। अब खण्ड खण्डमा आएको हुनाले रिडेबल हुने देखियो, एक आपसमा बाज्ने पनि हुन सक्छ। त्यसको हेक्का राखिएन भने यो खण्ड खण्डमा ल्याएको मौद्रिक नीति आफैमा विरोधाभासपूर्ण हुने, कतिपय कुराहरू रिडन्ट हुने गर्नको लागि गरेको र त्यसको उपायता नहुने देखिन्छ। कि डकुमेन्ट्सको औचित्य राष्ट्र बैंकले आगामी दिनमा साबित गर्नुपर्ने चुनौती चाहिँ छ।
10: 7% आर्थिक वृद्धिको लक्ष्य राखेको छ, यो लक्ष्य हासिल गर्न विश्वास गर्ने अवसर छ।
9: बल सरकारतर्फ फेकिदिएको छ, भनेको छ अब यो आकारको बजेट आएको छ, अनि सरकारले पुँजीगत खर्च गर्दै गर्ला, परियोजना को कार्यान्वयन गर्दै गर्ला, सुशासनमा जोड दिएकै छ। यी कुराहरू बजेट मार्फत भएका व्यवस्थाहरू सरकारले गरेछ भने 7% आर्थिक वृद्धि भइहाल्छ नि, न्यून ब्याज दरको स्थिति छँदैछ अनि त्यो मार्फत हामीले सपोर्ट गरिहाल्छौँ। अब सरकारले आर्थिक वृद्धि हासिल गर्नुपर्छ, बजेट कार्यान्वयन गर्नुपर्छ, मौद्रिक नीतिको त्यति यो चासोको विषय होइन भन्ने सोच यो मौद्रिक नीतिले बोकेको जस्तो देखिन्छ। त्यो अधिक तरलता उत्पादन क्षेत्र, उत्पादनमुखी क्षेत्रमा, रोजगारी सृजना गर्ने क्षेत्रमा जान सकेको छैन। ट्रान्समिसन लाइन अवरुद्ध भयो, ब्याङ्क तथा वित्तीय संस्थाहरूले काम गरेन, ऋणीहरू ब्याङ्कमा ऋण लिन गएनन्, समस्या त्यहाँनिर छ। के कारणले ब्याङ्कहरू अहिले 13 खर्ब लगानी स्रोत हुँदाहुँदै ऋण दिन सक्ने अवस्थामा किन छैनन्? त्यसको उत्तर आर्थिक वर्ष 83-84 मौद्रिक नीतिले खोज्नुपर्ने खोजेन। कार्ययोजना आउनु पर्थ्यो, एक्सन प्लान आउनु पर्थ्यो, आएन।
11: अहिलेको यो परिस्थिति अनुकूल हुनका लागि मौद्रिक नीतिमा के विषय चाहिँ समावेश हुनु पर्थ्यो? अहिलेको अर्थतन्त्रसँग तालमेल खाने र समग्र देशको समृद्धि आर्थिक वृद्धिको त्यस्तो के थियो त्यो विषय चाहिँ?
9: पहिलो सुधार के भन्नु पर्थ्यो भने अहिले यो ब्याङ्किङ क्षेत्र डेस फङ्सनल भयो, काम गर्न सकेन, आउटडेटेड हो, यसलाई सुधार्छ। ट्रान्समिसन मेकानिजम सुधार्नुको लागि मौद्रिक नीतिको प्रसारण भनेर घोषणा गर्नु पर्थ्यो। अब म नेपाल राष्ट्र ब्याङ्कले 2065 सालमा बन्द गरेको इजाजत नीति लाइसेन्सिङ पोलिसीलाई रिभिजिट गर्छ, समीक्षा गर्छ र प्रादेशिक विकास ब्याङ्क र स्थानीय विकास ब्याङ्कको लागि इजाजत दिने नीति लिन्छु। नयाँ उद्यमीहरू यो जेन्जी पुस्तालाई पनि यो वित्तीय क्षेत्रको उद्यमी बनाउने सोच राखेको छु। लाइसेन्स दिनु पर्यो नि, त्यो गर्नु पर्थ्यो नम्बर वान। त्यसैले मध्य प्रदेशमा कर्णाली सुदूरपश्चिममा जहाँ वित्तीय पहुँच पुगेको छैन त्यहाँ प्रादेशिक विकास ब्याङ्क स्थानीय विकास ब्याङ्क आउँथे, त्यही पुँजी परिचालन हुन्थ्यो अनि त्यही कर्जा लगानी हुन्थ्यो।
1: नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने?
13: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
12: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
14: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका थर्ड सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, फेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 98568832 र 98460878302।
15: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
16: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
15: अनि बन्छ त दाई?
16: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
17: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्मिसौनीको ठीक पारिपट्टि
18: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
19: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
18: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
16: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
17: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि
18: सबै ब्रान्डका मोबाइल

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। बाँकेको राप्ती सुनारी गाउँपालिकाले न्यायिक पहुँचलाई जनस्तरसम्म पुर्याउने उद्देश्य सहित अघि सारेका कार्यक्रमहरूले स्थानीय शासनमा सकारात्मक प्रभाव देखाउन थालेका छन्। भौगोलिक विकटता, सेवा पहुँचको कठिनाई र न्यायिक प्रक्रियामा हुने ढिलाईलाई मध्यनजर गर्दै गाउँपालिकाको न्यायिक समितिले विवाद समाधानलाई वडा स्तरमै प्राथमिकतामा राखेर काम अघि बढ़ाएपछि वडामै न्याय अवधारणा व्यवहारमै प्रभावकारी हुन थालेको छ। गाउँपालिकाभित्र वडा नम्बर 1 देखि 9 सम्म मेलमिलाप केन्द्र स्थापना गरी पालिकाभित्रै विवाद वडा स्तरमै समाधान गर्ने अभ्यासलाई संस्थागत गरिएको छ। ती केन्द्रहरूमा 36 जना मेलमिलापकर्ता परिचालन गरिएका छन्। यसले पारिवारिक विवाद, लेनदेन विवाद तथा छिमेकीका बीच सामान्य झगड़ा लगायत मुद्दाहरूलाई सहजीकरण मार्फत समाधान गर्दै आएका छन्। वडा स्तरमै विवाद समाधान हुन थालेपछि सेवाग्राहीलाई पालिकासम्म धाउनुपर्ने बाध्यता हटेको छ भने समय, खर्च र सामाजिक तनाव न्यूनीकरणमा समेत उल्लेखनीय सुधार आएको स्थानीयवासीको अनुभव रहेको खबर आजको नागरिक दैनिकले छापेको छ।
0: अब विदेशको खबर। अमेरिका र इरान बीच फेरि सैन्य तनाव चर्किएसँगै मध्य पूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ। हर्मुज जलमार्ग क्षेत्रमा आक्रमण बढ़ेपछि विश्व ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय व्यापार तथा विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चिन्ता बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अस्ति मंगलबार व्यापारिक जहाजमाथि गरेको आक्रमणको प्रतिशोध स्वरूप हिजो सैन्य कार्यवाही गरिएको बताउँदै इरानले यस्ता गतिविधि दोहोर्याए अझ कड़ा जवाब दिइने चेतावनी दिनुभएको छ। अमेरिकी आक्रमणपछि इरानका तटीय क्षेत्रमा रहेका विभिन्न ठाउँमा आक्रमण भएका छन् भने इरानले आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेको जनाएको छ। इरानले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दावी गरेको छ। इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिकी चेतावनीबारे प्रतिक्रिया दिँदै आफ्नो देश दबावमा नपर्ने र आवश्यक पर्दै दृढतापूर्वक प्रतिकार गर्ने बताउनु भएको छ। मध्य पूर्व तनाव चर्किएसँगै अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो प्रभाव परेको छ।
1: अब केही खेल खबर। मलेसियामा हुने एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ क्यानले नेपाली टोलीको घोषणा गरेको छ। हिजो सार्वजनिक गरिएको 14 सदस्यीय टोलीको नेतृत्व सोनी पाखरिनले गर्नेछिन्। पर्सि शनिबारदेखि साउन 2 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल समूह डीमा परेको छ। यस समूहमा नेपालसँगै हङकङ, सिंगापुर र कतार रहेका छन्। प्रतियोगिताको पहिलो खेलमा नेपालले पर्सि कतारको सामना गर्नेछ। खेलकै अर्को प्रसंगमा फिफा विश्वकप फुटबलका क्वार्टर फाइनल खेलहरू आज रातीदेखि हुँदैछन्। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएका छन्। पहिलो क्वार्टर फाइनलमा आज राति पाउने 2 बजे फ्रान्स र मोरक्को खेल्नेछन्। दोस्रो क्वार्टर फाइनलमा पर्सि राति पाउने 1 बजे स्पेन र बेल्जियम खेल्नेछन्। तेस्रो क्वार्टर फाइनलमा पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेका नर्वे र इंग्ल्याण्ड बीच शनिबार राति पाउने 3 बजे हुनेछ। पहिलो पटक क्वार्टर फाइनलमा स्थान बनाएको नर्वेले तेस्रो क्वार्टर फाइनलमा सन् 1966 को विश्वकप विजेता इंग्ल्याण्डको सामना गर्नेछ। यस्तै अन्तिम क्वार्टर फाइनलमा साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच आउँदो आइतबार बिहान पाउने 7 बजे खेल हुनेछ। साबिक विजेता अर्जेन्टिनाले स्विजरल्याण्डसँग अन्तिम क्वार्टर फाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। विभाजनको रेखा कोरिएर पार्टी फूटको दिशामा अघि बढ़ेपछि कांग्रेसको संस्थापन र इतर दुवै पक्ष एकता बताउन एक कदम ब्याक हटेर लचिलो बन्न तयार देखिएका छन्। सभापति गगन थापाको नेतृत्वमा पार्टी कार्यालय सानेपामा हिजो बसेको पदाधिकारी बैठक र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा चुनदेवीमा रहेको सम्पर्क कार्यालयमा बसेको इतर पक्षको बैठकले एकता कायम राख्न लचिलो बन्ने निर्णय लिएका हुन्।
1: भोजपुरको सडानन्द नगरपालिका 12 का उत्तरबहादुर मगर गएको सोमबार धरान गएर मंगलबार बीपी कोरेला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुग्नुभयो। उहाँ 3 वर्ष अघि पनि प्रतिष्ठानमा उपचारका लागि जानुभएको थियो। त्यति बेला सहजै उपचार पाएका उहाँले यसपटक भने ठूलो झन्झट बिहोर्नु परेको बताउनु भएको खबर आजको नागरिक दैनिकमा छ।
0: सरकारले शैक्षिक परामर्श एजुकेशन कन्सल्टेन्सी सञ्चालनमा कड़ाई गर्ने भएको छ। हिजोको मन्त्री परिषद बैठकले शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा नियमावली पारित गरेसँगै कन्सल्टेन्सीलाई कड़ाई गर्ने बाटो खुलेको हो।
1: चीनले द्विपक्षीय लगानी सम्झौता बीआईए र स्वतन्त्र व्यापार सम्झौता एफटीए को प्रस्ताव गरेको छ। चीनिया वाणिज्य उपमन्त्री यान दाङले अस्ति मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी र अर्थ सचिव घनश्याम उपाध्यायसँग गरेको छुट्टा छुट्टै भेटवार्ताका क्रममा यी प्रस्ताव राख्नु भएको हो।
0: सरकारले गोविन्द बहादुर कार्कीलाई प्रशासन

0: क्षेत्रको सर्वोच्च पद मुख्य सचिवमा नियुक्त गरेको छ। हिजोको मन्त्री परिषद बैठकले कार्कीलाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो।
1: देशमा संचालित दुईवटै दूरसंचार सेवा प्रदायक कम्पनीले पुरानो प्रविधिको 3G सेवा बन्द गर्ने प्रक्रियालाई तीव्रता दिएका छन्। निजी क्षेत्रको एनसेलले 22 असारदेखि 5 प्रदेशका 13 जिल्लाका विभिन्न ठाउँमा 220 3G साइट सटडाउन गरेको खबर कान्तिपुरमा छ।
0: नेपाल क्षयरोग निवारण संस्थाले क्षयरोगीलाई उपचारबाट वञ्चित नगर्न कोशी अस्पताललाई आग्रह गरेको छ।
1: वैदेशिक रोजगारीका लागि दर्ता नभएका कम्पनी र एजेन्ट मार्फत विदेश जाने श्रमिकले सबैभन्दा बढ़ी आर्थिक भार खेप्नु परेको एक सरकारी प्रतिवेदनले देखाएको छ। ती श्रमिकलाई विदेश पुगेर आफूले तिरेको लागत रकम उठाउन मात्रै झण्डै नौ महिना लाग्ने गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
0: गएको बिहिबार कर्णाली राजमार्गको दैलेख साँगे तडा क्षेत्रमा सुर्खेतबाट कालीकोटको लागि छुटेको फोर्स गाड़ी कर्णाली नदीमा खस्यो। कर्णाली प्रदेश 02001X1055 नम्बरको गाड़ी कर्णालीमा खसेको एक हप्ता बढ़ी भइसक्दा पनि गाड़ी र यात्रु भेटिएका छैनन्। वर्षेनी दर्जनौ दुर्घटना, राजमार्ग सुधारमा राज्य समय बेखबर शीर्षकको खबर कारोबारले लेखेको छ।
1: अध्यादेशको निरन्तरता कायम राख्न राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने अन्तिम दिन राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले अध्यादेश प्रतिस्थापन गर्ने 4 विधेयकमाथि छलफल गर्दैछ। समयका दबावका बीच विधायन व्यवस्थापन समितिले एकै दिन 4 विधेयकमाथि छलफल टुंग्याएर प्रतिवेदन तयार गरेर सभामा प्रस्तुत गर्ने खबर गोर्खापत्रमा छ।
0: र निजामती कर्मचारी सिभिल अस्पतालमा औषधिमा करिब 3 करोड़ रूपियाँ बराबर अनियमितता गरेको आरोपमा अख्तियारले 8 कर्मचारी विरूद्ध मुद्दा चलाएको छ। काया कैरनमा अब पालो उखानको
1: सिंगौरी खेल्ने गोरुको सिंह भाँचिन्छ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: सरकारको नेतृत्व सम्हालेको 100 दिनपछि निजी क्षेत्रका प्रतिनिधिसँग प्रधानमन्त्रीको संवाद, ढुक्क भएर लगानी गर्न आग्रह।
0: भन्सुन र पौषमा कर्मचारीको सरूवा हुने परम्परा अब अन्त्य। प्रशासनिक व्यवस्थापनमा सुधार आउँदा पालिकालाई बजेट ल्याउन सहज।
1: मौद्रिक नीतिले मनोबल बढ़ाएको निजी क्षेत्रको प्रतिक्रिया तर लगानीकर्तामा ल्याएन उत्साह। युवालाई उद्यमशीलतासँग जोड्ने रणनीति आवश्यक रहेको विज्ञको भनाई।
0: अमेरिका र इरान बीच फेरि तनाव। मध्य पूर्वको सुरक्षासँगै विश्व अर्थतन्त्र प्रभावित हुने चिन्ता।
1: र विश्वकप फुटबलका क्वार्टर फाइनल खेलहरू आजदेखि। पहिलो खेल आज राति पाउने 2 फ्रान्स र मोरक्को बीच हुने।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ एउटा घरमा चोरी भयो भनेपछि प्रहरी पुगेका छन्। कोठाभित्र सरसामान छरपष्ट सरिएको छ। सामान चोरी भयो भनेर गुहार मागेकी महिलासँग प्रहरी भन्दैछन्, चोर्दै गर्दाको भिडियो छ अनि फोटो नि, चोरको हुलिया, नाम, ठेगाना केही नै छैन भने हामीलाई किन बोला त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
2: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
4: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9865610950।
5: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धी।
6: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
7: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
8: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता चप्पल, सुट पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
2: भर्ना खुल्यो।
3: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
2: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
2: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
3: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
2: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
3: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
2: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
3: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
2: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
3: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0565712040। बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
4: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित ईस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
4: छुटका दायराहरू:
3: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
4: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
3: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
4: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9856062265 र 9847064145।
6: ए सबिना, यस्तो हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9008816142।
12: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
13: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
14: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
13: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420, दीप मल्ल ठकुरी 9406041530।
15: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
6: ल हेर, यी काइलीलाई त केही थाहा छैन, हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
13: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया, फोन 0654141042, 9556231128, 9462614726।
11: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: यस दुलेगौड़ा पोलिक्लिनिकमा यही अवसर 27 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
16: वरिष्ठ हाडजोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
16: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
16: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
9: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
17: तपाईको सबभन्दा ठूलो दुश्मनले पनि तपाईलाई त्यति धेरै नोक्सान पुर्याउन सक्दैन जति धेरै तपाईको अनियन्त्रित मनले पुर्याउँदछ। भगवान गौतम बुद्धले भन्नुभएको थियो, हाम्रो मन चञ्चल हुन्छ, अनियन्त्रित हुन्छ, जसको कारणले गर्दा हामीलाई सधैँ निराशा पाइरहन्छ। यदि तपाईको मन फरक फरक कुरामा भड्किरहन्छ, सानो सानो कुरामा पनि क्रोधित भइरहन्छ भने तपाईलाई त्यसले कहिले पनि सफल हुन दिँदैन, किनकि तपाईको मनले तपाईलाई एउटै काममा लाग्नको लागि कहिले पनि दिँदैन। मानिसको जीवनमा विभिन्न चुनौतीहरू आउँदछन्, समस्याहरू आउँदछन्, जीवनको निर्णय लिन पनि कठिन हुन सक्छ। त्यसैले आज हामीले तपाईलाई मानिसले कसरी आफ्नो जीवनलाई सही तरिकाले जिउन सक्दछन् भनेर बुद्धका 3 प्रेरणादायी कथाहरू लिएर आएका छौं। एकैछिन सुन्नुहोस् त, मैले तपाईँ जस्ता कम मानिस मात्र देखेको छु जसले आफ्नो अमूल्य समय र आफ्नो अमूल्य जीवन ज्ञानको लागि लगानी गर्ने गर्दछन्। ती मानिसहरू मध्ये तपाईँ पनि एकजना हुनुहुन्छ। तसर्थ सधैँ यस्तै ज्ञानको नजिक रहनको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला। आउनुहोस् भिडियोलाई शुरू गरौं। नम्बर 1 छ आफूभित्रको नकारात्मक विचारलाई हटाउन सिक्नुहोस्। एकपटकको कुरा हो, एकजना जवान भिक्षुको दिमागमा हरेक समय खराब विचार र नकारात्मक विचारहरू मात्रै आइरहन्थे। यही कारणले गर्दा जवान भिक्षु एकदमै निराश थिए। उनको मनमा उनले नचाहँदा नचाहँदै पनि नकारात्मक विचारहरू आइरहन्थे, जसको कारणले गर्दा उनी एकदमै चिन्तित थिए। यसैबीच आफ्नो समस्या लिएर उनी महात्मा बुद्ध कहाँ गए र आफ्नो समस्या राख्दै भने, महात्मा, मेरो मनमा नकारात्मक विचारहरू आइरहन्छन्, त्यस कारणले गर्दा ममा सधैँ क्रोधित भावनाहरू मात्रै आइरहन्छ, म साना साना कुरामा पनि निराश भइरहन्छु, यसले मेरो जीवनमा धेरै ठूलो असर पुर्याएको छ। त्यसैले तपाईँले मलाई ममा उत्पन्न हुने यस्ता समस्यालाई हटाउने उपाय सिकाइदिनु पर्यो। उक्त जवान भिक्षुको कुरा सुनेपछि महात्माले भन्नुभयो, हाम्रो दिमागमा आउने नकारात्मक कुराहरू आकाशलाई छोप्ने बादल जस्तै हुन्, जसले आकाशलाई छोपेर अँध्यारो पार्दछन्। हो, तिमीमा उत्पन्न हुने नकारात्मक विचारहरू पनि त्यस्तै हुन्, जसले तिम्रो मनलाई छोपेर अँध्यारो पार्ने गर्छन्। तिमीले आफूमा भएको यो समस्यालाई हटाउनको लागि त्यो बादललाई आफ्नो मनबाट निकाल्नुपर्छ। बुद्धको कुरा सुनेपछि जवान भिक्षुले भने, महात्मा, मैले हजुरले भनेको कुरा राम्रोसँग बुझ्न सकेन। त्यसपछि बुद्धले उक्त व्यक्तिलाई आफूले भनेको कुरालाई बुझाउने कोसिस गर्दै अर्को कथा सुनाउनु भयो। एकजना व्यक्ति ठूलो जंगलमा हराइरहेको थियो। त्यही समय उसले बाटोमा सर्प देख्यो। सर्प देखेर उक्त व्यक्ति डरायो र त्यहाँ बाटो भाग्ने कोसिस गर्यो। भाग्न खोज्दा उसको खुट्टा ढुङ्गामा ठोकियो र घाइते भयो। त्यही समय उसले पछि फर्किएर हेर्यो, तर त्यहाँ कुनै पनि सर्प थिएन। सर्प जस्तै आकारको देखिने काठ थियो। ऊ आफूमा भएको डरको कारणले आफूलाई नै चोट पुर्याउन बाध्य भयो। त्यहाँ उसलाई चोट पुर्याउने ऊभित्र रहेको डर थियो, जसले उसलाई घाइते बनाए। यो कहानीको अन्त्य गर्दै बुद्धले जवान भिक्षुसँग भन्नुभयो, मनको खराब विचार यस कहानीको सर्प जस्तै हो, जो तिम्रो निराशाको मूल कारण होइन, यो त तिम्रो समस्याको मूल कारण हो। तिमीभित्र बस्तीको डर, तिमीभित्रको भावना वा अतीतको खराब अनुभव हो। तिमीले आफूभित्रको खराब विचारलाई हटाउनको लागि मूल कारणलाई पहिचान गर्नु आवश्यक हुन्छ। हामीमा कुनै पनि चिजको पछाडि हामीभित्र भएको कारण हो, त्यसकारण हामीले आफूभित्रको निराशाको कारण खोज्नुपर्छ भनेर बुद्धले उक्त व्यक्तिलाई उसमा उत्पन्न हुने नकारात्मक विचारको कारण देखाइदिनुभयो र उक्त भिक्षु एकदमै खुसी भयो। हो, यदि तपाईँमा पनि यस्तै नकारात्मक विचारहरू उत्पन्न हुने समस्या छ भने त तपाईमा पनि बौद्ध भिक्षुको जस्तै समस्या हुन सक्छ। यसलाई हटाउन तपाईले आफूमा यी कामहरू गर्नुहोस् जसले तपाईमा भएका समस्यालाई हटाउनको लागि सहयोग गर्नेछ। तपाईले आफूमा यस्ता नकारात्मक विचारलाई हटाउनको लागि सबभन्दा पहिले माइन्डफुलनेस अर्थात जागरूकताको अभ्यास गर्नुपर्छ। तपाई आफ्नो भावना र विचारप्रति जागरूक हुनुपर्छ। हामीभित्र के चलिरहेको छ भनेर हेर्नुहोस्। आफूले आसपासको घटनालाई के प्रतिक्रिया दिनुहुन्छ भनेर पत्ता लगाउनुहोस् र आफूमा उत्पन्न हुने नकारात्मक विचारको कारण पत्ता लगाउने प्रयास गर्नुहोस्। आफ्नो अतीतको खराब घटना वा खराब अनुभवलाई स्वीकार गर्ने कोसिस गर्नुहोस्। भगवान प्रति र यस संसारप्रति आभारी हुनुहोस्। आफ्नो जीवनको सकारात्मक पक्षमा ध्यान दिनुहोस्। दयालु हुनुहोस् र अरू मानिसलाई र आफूलाई माफ गर्न सिक्नुहोस्। यति गर्नुभयो भने तपाईँले जसरी पनि आफूमा भएको नकारात्मक विचारलाई हटाउन सक्नुहुन्छ भनेर माथिको बुद्ध र बौद्ध भिक्षुको कथाबाट स्पष्ट हुन्छ। दोस्रो कथा छ वस्तुहरूलाई सदुपयोग गर्न सिक्नुहोस्। एकपटक भगवान बुद्धका एक अनुयायीले भने, महात्मा मैले हजुर समक्ष एक निवेदन गर्न चाहन्छु। बुद्धले भन्नुभयो, के भन्न चाहन्छु? अनुयायीले भने, मेरो वस्त्र पुरानो भयो, अब यो लगाउनको लायक छैन, त्यसकारण तपाईँले मलाई नयाँ वस्त्र दिनको लागि कष्ट गर्नु पर्यो। बुद्धले अनुयायीको वस्त्र हेर्नुभयो। उसको वस्त्र साँच्चै नै पुरानो भएको थियो, विभिन्न ठाउँमा च्यातिएको पनि थियो, त्यसकारण बुद्धले उसलाई वस्त्र दिनको लागि आदेश दिनुभयो। केही दिनपछि अनुयायी घर पुग्यो। त्यसपछि बुद्धले सोध्नुभयो, के तिमी नयाँ वस्त्रसँग खुसी छौ त? तिमीलाई अरू केही नयाँ चाहिएको छ कि? यसपछि अनुयायीले भने, धन्यवाद महात्मा, म यो वस्त्रदेखि एकदमै खुसी छु, मलाई अरू केही पनि चाहिएको छैन। अनुयायीको कुरा सुनेपछि बुद्धले भन्नुभयो, अब तिमीले नयाँ वस्त्र पायो, त्यो वस्त्रलाई तिमीले के केमा प्रयोग गर्यो? अनुयायीले भने, महात्मा मैले त्यो वस्त्रलाई ओढ्नको लागि प्रयोग गरे। बुद्धले सोध्नुभयो, तिमीले आफ्नो पुरानो ओढ्नेलाई के गर्यो? अनुयायीले भने, झ्यालमा पर्दा जस्तै गरेर लगाइदिएको छ। तिमीले झ्यालमा भएको पर्दालाई के गर्यो? त्यसलाई मैले सानो सानो टुक्रा बनाएर राखेको छ। पुरानो सानो सानो टुक्रालाई के गर्यो? त्यसलाई मैले पुस्नको लागि प्रयोग गरेको छ। बुद्धले भन्नुभयो, तिम्रो पुरानो पोछालाई के गर्यो? महात्मा त्यसमा यति धेरै पाल थिए कि त्यसलाई अरू केही पनि गर्न सकिँदैन थियो, त्यसकारण मैले त्यसको धागो निकालेर ज्योति बनाए। त्यही ज्योतिको प्रयोग गरेर भोलि तपाईँको कक्षमा उज्यालो बनाउनेछु। बुद्ध सन्तुष्ट हुनुभयो कि उहाँको शिष्यले वस्तुहरूको बर्बाद गरेको छैनन्। हो, तपाईँले पनि एउटा वस्तुलाई धेरै ठाउँमा प्रयोग गर्न सक्नुहुन्छ। कहिले पनि वस्तुहरूको बर्बाद नगर्नुहोस्। यो कथाबाट अहिलेको मानिसले धेरै कुरा सिक्नु आवश्यक छ। अहिलेको समयमा मानिसले हरेक चिजको बर्बाद गरिरहेका हुन्छन्। समयको होस्, पैसाको होस्, अन्नको होस् वा कपडाको होस्, हरेक चिजको बर्बाद गरिरहेका हुन्छन्। हामीले जुन पनि चिज हो त्यसको बर्बाद गर्नु हुँदैन। हामीले एक चिजको यति धेरै चिजमा प्रयोग गर्न सक्छौ। यदि तपाईँले यसलाई बुझ्नुभयो भने तपाईँ कहिले पनि दुःखी बन्नुहुन्न। तपाईँले जति धेरै प्रयोग गर्ने ठाउँहरू भेट्टाउनुहुन्छ त्यसमा प्रयोग गर्नुहोस्। कुनै पनि चिजको बर्बाद नगर्नुहोस् भनेर बुद्धको यो कथाबाट हामीले सिक्न सक्दछौ। तेस्रो कथा छ दृष्टिकोण परिवर्तन गर्नुहोस्। भगवान बुद्धले प्राय आफ्नो शिष्यहरूलाई शिक्षा प्रदान गरिरहनुहुन्थ्यो। एक दिन बुद्धका शिष्यहरू ज्ञान सुन्नको लागि बसिरहेका थिए। शिष्यहरूले बुद्धलाई देखेर चकित भए, किनकि बुद्धले पहिलो पटक हातमा केही लिएर आइरहनु भएको थियो। केही शिष्यहरूले देखे कि उहाँले हातमा रसी लिएर आउनु भएको थियो। बुद्धले आसन ग्रहण गर्नुभयो र कसैलाई पनि केही नभनी रसीलाई गाँठो पार्न थाल्नुभयो। त्यहाँ बसेका सबैजनाले आफूभित्र यो सोचिरहेका थिए कि बुद्धले यसपछि के गर्नुहुन्छ। त्यही समय बुद्धले सबैजनासँग भन्नुभयो, मैले यो रसीमा तीन गाँठो पारेको छु, अब म तिमीहरूबाट यो जान्न चाहन्छु कि यो रसीमा गाँठो पहिले नै थियो कि थिएन। त्यसपछि एकजना शिष्यले भने, गुरुदेव यसको उत्तर दिन कठिन छ, यो वास्तवमा हाम्रो हेर्ने नजरमा निर्भर गर्छ। एक दृष्टिकोणबाट हेर्ने हो भने त्यो रसी त्यही नै हो जसमा कुनै पनि परिवर्तन भएको छैन। अर्कोतर्फबाट हेर्ने हो भने यो पहिलेको रसी होइन जसमा तीन गाँठोहरू पारिएको छ, त्यसकारण यसमा परिवर्तन छ। तर यस्तो भनिरहँदा यो बाहिरबाट हेर्दा मात्र परिवर्तन गरिएको हो, तर यसलाई भित्रबाट हेर्ने हो भने यो त्यही हो जो पहिले थियो, यसको पहिलेको स्वरूप अपरिवर्तनशील छ। शिष्यको कुरालाई सत्य हो भन्दै बुद्धले फेरि रसी तन्काउँदै भन्नुभयो, के यसलाई तन्काउँदैमा यसको गाँठो खोल्न सकिन्छ? त्यसपछि शिष्यले भने, हुँदैन महात्मा, यसरी गाँठो खोल्न कोसिस गर्ने हो भने त्यो झन बलियो भन्छ। बुद्धले भन्नुभयो, ठिक छ, अब एक अन्तिम प्रश्न तिमीहरूले भन, यो गाँठोलाई खोल्नको लागि हामीले के गर्नुपर्छ? शिष्यले भने, यसलाई खोल्नको लागि हामीले सबभन्दा पहिले यसलाई हेर्नुपर्छ। तब मात्र हामीले यसलाई कसरी खोल्ने भनेर प्रयास गर्नुपर्छ। शिष्यको कुरा सुनेपछि बुद्धले भन्नुभयो, म तिमीहरूबाट यही सुन्न चाहन्थे। मूल प्रश्न यो कि जुन समस्यामा तिमीहरू फसेका छौ वास्तवमा त्यसको कारण के हो भनेर हामीले पहिले बुझ्नुपर्छ। बिना कारण समस्याको निवारण गर्छु भनेर असम्भव हुन्छ। मैले देखेको छु धेरै जस्तो मानिसले बिना कारण नै निवारण खोज्ने गर्दछन्। कसैले आफूसँग यो बुझ्दैनन् कि उसमा समस्या के छ। उनीहरू सोच्छन् कि समस्याबाट कसरी मुक्ति पाउने हो। त्यही भएर मानिसमा झन् समस्यामाथि समस्या थपिँदै जान्छन्। त्यसकारण हामीले समस्याको हल निकाल्नुभन्दा पहिले हामीले समस्या के कारणले आएको भनेर कारण बुझ्नको लागि प्रयास गर्नुपर्छ। तपाईँमा उत्पन्न हुने समस्या कहिले पनि ठूलो हुँदैन। यसमा त तपाईँको हेर्ने नजरले नै प्रमुख भूमिका खेलेको हुन्छ। त्यसकारण तपाईँले सबभन्दा पहिले आफ्नो दृष्टिकोण बदल्नुहोस्, त्यसपछि मात्र समस्याको समाधान निकाल्ने कोसिस गर्नुपर्छ भनेर बुद्धको यो कथाबाट हामीले सिक्न सक्दछौ। यति महात्मा बुद्धका तीन कथाहरू, जुन कथाले तपाईँको जीवनमा आउने हरेक समस्याहरूलाई सही नजरले हेर्न र जीवनलाई सही तरिकाले अगाडि बढाउनको लागि सहयोग गर्नेछन्। जीवन जिउँदै गर्दा समस्याहरू आउनु, चुनौती आउनु स्वाभाविक हो। तर हामीले ती चुनौतीलाई, समस्यालाई कसरी हेर्दछौ भन्ने कुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। तपाईँले सबभन्दा पहिले आफ्नो दृष्टिकोण बदल्नु। तपाईँले आफ्नो दृष्टिकोण बदल्ने कोसिस गर्नुहुन्छ भने तपाईँले आफ्नो जीवन अवश्य पनि बदल्न सक्नुहुन्छ। समस्याहरू त्यति शक्तिशाली पनि हुँदैनन् कि त्यसको समाधान नै नहोस्, तर हामीले त्यो समस्यालाई आफ्नै कारणले ठूलो पार्ने गर्छौं। त्यसकारण आफूलाई कमजोर सम्झन बन्द गर्नुहोस् र जीवनलाई सही नजरले हेर्ने कोसिस गर्नुहोस्। तपाईँको जीवन तपाईँ आफैलाई सुन्दर र खुशी लाग्न शुरू गर्नेछ। हुन्छ त, तपाईँलाई सफलताको बाटोमा अनन्य शुभकामना छ। तपाईँ र मेरो भेट यस्तै अर्को तपाईँको जीवन बदल्ने नयाँ भिडियोको साथमा हुनेछ। नमस्कार। एकैछिन सुन्नुहोस् त, यस्तै ज्ञानको नजिक रहन अडियो बुकहरू सुन्नको लागि अडियो घर एप्लिकेशनलाई डाउनलोड गर्नुहोला।
18: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
19: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टियला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
18: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 गौड़ा, फोन 0625414233, मोबाइल 98678861887।
20: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
21: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
20: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
21: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
18: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
21: मोटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
18: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
21: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
18: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
21: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0625930369।
22: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
19: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
22: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
19: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
5: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
19: होटल फ्यामिली एन्ड लज, खैरनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856-23420, 9840-54674 र 9864-23420।
7: अब सुन्नुहोस् पूरा समाचार।
23: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
7: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
23: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
7: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
23: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
7: मध्यपान र धूम्रपान सेवन नगरौ,
23: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
22: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9825-59-1022, 9800-58-008 र 9460-69-246।
24: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
25: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
24: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
26: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9800-11-32475।
27: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
28: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
25: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
2: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
6: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
6: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
6: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
2: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
6: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461696769 र 98461516044।
6: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
8: स्टुडियो साइन अहिले बिहानको 7 बज्यो।
10: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98161695301।
11: सत्य, तथ्य, निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
25: ढोरबाराही हाइलाइट्सको साथमा
2: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
25: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461649304।
12: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। समाचार अब विस्तारमा सुन्नुहोस्। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक बिहान 11 बजे सिंहदरबारमा बस्नेछ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन 2081-2082 पेश गर्ने कार्यसूची रहेको छ। यस्तै मन्त्री गौतमले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको 35 वार्षिक प्रतिवेदन 2081-82 पेश गर्नुहुनेछ। यसै गरी प्रधानमन्त्री शाहको तर्फबाट कानून मन्त्री गौतमले राष्ट्रिय सेवा दल विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। साथै उक्त विधेयक प्रस्तुत गरी नेपाली विशेष ऐन 2042 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभामा गत जेठ 17 गते उत्पन्न परिस्थिति सम्बन्धी अध्ययनका लागि समितिले सभामुख कार्यान्वयनका लागि संघीय संसद सचिवालयलाई निर्देशन दिएको छ। संघीय संसद सचिवालयले हिजो गरेको प्रेस विज्ञप्ति अनुसार प्रतिनिधि सभाको बैठकमा उत्पन्न परिस्थितिबारे सभामुखलाई जानकारी दियो। त्यसपछि बैठकले उक्त विषयमा तप अध्ययन गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्ने निर्देशन दिएको छ।
0: यो सोहिनी राई प्रतिनिधि प्रकाश सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाका प्रमुख र प्रविधि व्यवस्थापन महाशाखाका प्रमुख सदस्य रहने गरी समिति गठन गरिएको थियो। समितिले जेठ 25 गते सभामुख समक्ष आफ्नो प्रतिवेदन पेश गरेको र सभामुखबाट उक्त प्रतिवेदन अध्ययनपछि आवश्यक कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन प्राप्त भएको सचिवालयले जनाएको छ। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष श्री विष्णु पौडेललाई अनुसन्धानका लागि थप 5 दिन हिरासतमा राख्न अनुमति दिएको छ। सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ पर्नुभएका पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले म्याद थपका लागि विशेष अदालतमा पेश गरेपछि अदालतले हिजो चौथो पटक म्याद थप गरेको। विशेष अदालत न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजालसले म्याद थपको आदेश दिएको थियो। न्यायिक हिरासतमा राखिएका पौडेलमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। निलम्बित न्यायाधीश भुवन पत्नी आरती रावल पक्राउ नेपाल प्रहरीको साइबर ब्यूरोले रावललाई पक्राउ गरी विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढ़ाएको हो। साइबर ब्यूरोका सूचना अधिकारी एसपी दिलीप कुमार गिरीका अनुसार रावल विरूद्ध अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार रावलमाथि सामाजिक सञ्जाल मार्फत एक महिनालाई अनर्गल गाली गलौज गरेको आरोप लागेको छ। सोही आरोपका आधारमा उहाँमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आरती रावल यसअघि निलम्बित न्यायाधीश भुवन गिरी विरूद्ध वैवाहिक बलात्कारको मुद्दा दायर गर्नुभएको थियो। उक्त मुद्दामा अदालतले भुवन गिरीलाई सफाई दिएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी शाखामा औषधि आपूर्तिकर्तासँग मिलेमतो गरी करिब 2,91,34,000 बराबरको सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको आरोपमा 8 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले हिजो जारी गरेको विज्ञप्ति अनुसार फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूले अस्पतालमा औषधि आपूर्ति नभए पनि बिल विजक सफ्टवेयरमा प्रविष्ट गर्ने मौजदात नभएका औषधिलाई कम्प्युटरमा स्टक देखाउने तथा म्याद गुज्रेका औषधिको व्यवस्थापनमा अनियमितता गरेको आरोप लागेको छ। अनुसन्धानका क्रममा अस्पतालको फार्मेसी सेवा सञ्चालन निर्देशिका 2072 अनुसार प्रत्येक आर्थिक वर्षको अन्त्यमा तयार गर्नुपर्ने ट्रायल ब्यालेन्स तयार नगरेको तथा महालेखा परीक्षकको आर्थिक वर्ष 2077-78 प्रतिवेदनले समेत उक्त अनियमितता औल्याएको आयोगले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिन 24 घण्टा अनुगमन शुरू गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा हात्ती नियन्त्रणका लागि निकुञ्ज नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली परिचालन गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। यही असार 20 गते चितवनको भरतपुर महानगरपालिका 23 बेलहट्टामा ध्रुवे हात्तीको आक्रमणबाट माडी नगरपालिका एक घर भई हाल बेलहट्टामा वास गर्दै आएकी 25 वर्षीय आशिका बोटे र उनका 4 वर्षीय छोरा भरतको मृत्यु भएको थियो। मन्त्री चौधरीका अनुसार हात्ती निकुञ्जभित्रको उपयुक्त स्थानमा फेला परेमा डाट प्रयोग गरी रेडियो कलर जडान गर्ने तयारी गरिएको छ। रेडियो कलर जडानपछि हात्तीको गतिविधिलाई 24 घण्टा निगरानीमा राखिनेछ। उहाँले हात्ती मध्यवर्ती क्षेत्रका बस्तीमा प्रवेश गर्न लागेको सूचना सम्बन्धित स्थानीयवासीसम्म समयमै पुर्याएर आवश्यक सतर्कता अपनाउन पनि आग्रह गर्नुभएको छ। ध्रुवे हात्तीको आक्रमणमा ज्यान गुमाएका परिवारलाई तत्काल राहत उपलब्ध गराएको मन्त्री चौधरीले जानकारी दिनुभएको छ। घटनाको 3 दिनभित्रै मृतकका परिवारलाई जनहित ₹10 लाखका दरले ₹20 लाख राहत रकम प्रदान गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा सञ्चालित मानव वन्यजन्तु द्वन्द व्यवस्थापन कोषबाट मृतकका परिवारलाई जनहित 50,000 का दरले थप ₹1 लाख उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ। सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले पाउने मासिक भत्ता बढ़ेको छ। सरकारले स्वीकृत गरेको शिक्षा नियमावली 10 संशोधन 2083 अनुसार अब प्रधानाध्यापकले 1,000 देखि 3,000 सम्म पाउनेछन्। माध्यमिक विद्यालयको प्रधानाध्यापकले मासिक 500 रूपियाँ पाउँदै आएकोमा अबदेखि 3,000 पाउनेछन्। निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापकले 2,000 पाउनेछन्। यसअघि मासिक 300 भत्ता तोकिएको थियो। यस्तै प्राथमिक विद्यालयका प्रधानाध्यापकले मासिक 200 भत्ता पाउँदै आएकोमा अब ती प्रधानाध्यापकले मासिक 1,000 भत्ता पाउने भएका छन्। पोखरा महानगरपालिकाले प्रस्तावित पोखरा बस पार्कभित्रको जग्गाका बारेमा छानबिन भइरहेकाले अहिले आफ्नो दावी नगर्न आग्रह गरेको छ। बस पार्कको जग्गा व्यवस्थापन तथा स्वामित्व सम्बन्धी विषयमा गठित छानबिन समितिको प्रतिवेदन नआउँदासम्म कुनै पनि पक्षले सार्वजनिक रूपमा आफ्नो अधिकार दावी गर्न नमिल्ने महानगरले स्पष्ट पारेको छ। बस पार्कका लागि 2032 सालमा अधिग्रहण गरिएको जग्गा विभिन्न समयमा बिक्री सट्टापट्टा बसोबास तथा भोग चलनका लागि दिइएको विषयमा कानून र प्रक्रिया समान रूपमा पालना नभएको गुनासो आएपछि महानगरले अहिले न्यायिक छानबिन गरिरहेको छ। महानगर प्रमुख धनराज आचार्यले छानबिन समितिको अन्तिम प्रतिवेदन नआउँदासम्म मेरो लालपुर्जा यति हो वा मेरो अधिकार यही हो भन्ने सार्वजनिक दावी गर्नु उपयुक्त नहुने बताउनु भएको छ। बस पार्कभित्रका 600 व्यवसायीले सार्वजनिक हितका लागि आफ्नो व्यवसायको स्थान छाडेर व्यवस्थापन प्रक्रियामा सहयोग गरिसकेको उल्लेख गर्दै उहाँले एउटा पेट्रोल पम्पलाई मात्र विशेष सुविधा दिनुपर्ने तर्क न्यायोचित नहुने बताउनु भएको छ। बस पार्कभित्रका सुकुम्बासीको छानबिन कार्य सम्पन्न भइसकेको र प्राप्त प्रतिवेदनका आधारमा अघि बढ़ाइने सम्पूर्ण प्रक्रिया पारदर्शी रूपमा सार्वजनिक गरिने महानगरले जनाएको छ। तनहुको बस नगरपालिका 3 देउराली नगर र रिसिङ गाउँपालिका 1 झापुटार जोड्ने सेतीमादी नदीमाथि निर्माणाधीन मोटरेबल पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सम्बन्धित निकायको निरन्तर निर्देशन र ताकेतापछि निर्माण कम्पनीले काममा तीव्रता दिएसँगै आयोजनाको भौतिक प्रगति 85% पुगेको पूर्वाधार विकास कार्यालय तनहुले जनाएको छ। कार्यालयको सूचना अधिकार इन्जिनियर सुषमा पाण्डेका अनुसार निर्माणमा ढिलाइ गरिरहेको ठेकेदार कम्पनीलाई काम छिटो सम्पन्न गर्न निर्देशन दिएपछि निर्माणले उल्लेख्य गति लिएको हो। पुलका जग र पिलर निर्माणको काम यसअघि नै सम्पन्न भइसकेको थियो। सामग्री अभावका कारण केही समय रोकिएको स्टील संरचना जडानको काम अहिले आवश्यक सामग्री र जनशक्ति परिचालन गरेर तीव्र रूपमा अघि बढ़ाइएको अन्तिम चरणमा पुगेको उहाँले बताउनु भएको छ।

0: गैरराती र आज बिहान केही ठाउँमा ठूलो पानी परेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरू ठाउँका तुलनामा कास्की, म्याग्दी, अर्घखाँची, सिन्धुपाल्चोक, दोलखा, संखुवासभा, नवलपरासी, चितवन, पाल्पा र रूपन्देहीमा ठूलो पानी परेको छ। आज पनि देशका सबैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा भने मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़का एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको सम्भावना छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशको पहाड़का एक दुई ठाउँमा भने अति ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र रेनबीच फेरि सैन्य तनाव सकिएसँगै मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ। हर्मुज जलमार्ग क्षेत्रमा आक्रमण बढेपछि विश्व ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय व्यापार तथा विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चिन्ता बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अस्ति मंगलबार व्यापारिक जहाजमाथि गरेको आक्रमणको प्रतिशोध स्वरूप हिजो सैन्य कार्यवाही गरिएको बताउँदै इरानले यस्ता गतिविधि दोहोर्याए अझ कड़ा जवाफ दिने चेतावनी दिनुभएको छ। अमेरिकी आक्रमण इरानका दक्षिण तटीय क्षेत्रमा रहेको विभिन्न ठाउँमा आक्रमण भएका छन् भने इरानले आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेको जनाएको छ। इरानले बहरायन र कुवेतमा रहेका अमेरिकी सैन्य अखण्डलाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दावी गरेको छ। इरानका विदेश मन्त्री अब्बास अराखचीले अमेरिकी चेतावनीबारे प्रतिक्रिया दिँदै आफ्नो देश दबावमा नपर्ने र आवश्यक परे दृढतापूर्वक प्रतिकार गर्ने बताउनु भएको छ। अन्तिममा खेल समाचार। मलेसियामा हुने एसीसी महिला अण्डर 19 प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ क्यानले नेपाली टोलीको घोषणा गरेको छ। हिजो सार्वजनिक गरिएको 14 सदस्यीय टोलीको नेतृत्व सोनी पाखरिनले गर्नुहुनेछ। पर्सि शनिबारदेखि साउन 2 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल समूह डीमा परेको छ। यस समूहमा नेपालसँगै हङकङ, सिंगापुर र कतार रहेका छन्। प्रतियोगिताको पहिलो खेलमा नेपालले पर्सि कतारको सामना गर्नेछ। त्यसपछि आउँदो आइतबार सिंगापुर र आगामी मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। प्रतियोगिताको हरेक समूहबाट शीर्ष 2 टोली क्वार्टर फाइनलमा पुग्नेछन्। त्यसपछि क्वार्टर फाइनलका विजेताले सेमी फाइनल खेल्नेछन् भने सेमी फाइनलबाट विजयी हुने 2 टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। टोलीमा सना प्रवीण, एलिसा कुमारी यादव, सावित्री धामी, मनिषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, त्रिसना विश्वकर्मा, कुष्मा गुरूङ, कृष्णा गुरूङ, अञ्जली पाठक, मनिषा चौधरी, स्नेहा महरा र करूणा विष्ट रहेका छन्। यस्तै प्रतिमा शाह, प्रिसना राणा मगर, साक्षी यादव र आशा चौधरीलाई वैकल्पिक खेलाड़ीका रूपमा समावेश गरिएको छ। फिफा विश्वकप फुटबलका क्वार्टर फाइनल खेलहरू आज रातीदेखि शुरू हुँदैछन्। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएका छन्। पहिलो क्वार्टर फाइनलमा आज राति पाउने 2 बजे फ्रान्स र मोरक्को खेल्दैछन्। यी दुई टोली 4 वर्ष अघि कतारमा सेमी फाइनलमा खेलेका थिए। दोस्रो क्वार्टर फाइनलमा पर्सि राति पाउने 1 बजे स्पेन र बेल्जियम खेल्दैछन्। तेस्रो क्वार्टर फाइनलमा पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेको नर्वे र इंग्ल्याण्ड बीच शनिबार राति पाउने 3 बजे खेल हुनेछ। अन्तिम क्वार्टर फाइनलमा शारीरिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच आउँदा आइतबार बिहान पाउने 7 बजे खेल हुनेछ। शारीरिक विजेता अर्जेन्टिनाले स्विजरल्याण्डसँग अन्तिम क्वार्टर फाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो। 1900 पटक विश्वकप खेलिरहेको अर्जेन्टिनाले 6 पटक फाइनल खेल्दा 3 पटक विश्वकप उपाधि जितेको छ। स्विजरल्याण्ड सन् 1954 पछि पहिलो पटक विश्वकपको क्वार्टर फाइनल पुग्न सफल भएको हो। हवस् त यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबाडा हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुनचादी पसल दुलेकौड़ा फित्री बजार।
1: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
3: मोबाइल 98058535337।
4: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
5: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
4: हस् मम्मी।
6: मैले सुने छोरी, ल जाम हिँड।
5: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
6: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
5: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई स्टेक वा चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028881044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
6: बीजी मोमो हाउस दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
7: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
8: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
7: ए हो र, ल त ल।
1: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98560-21692।
9: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
10: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
9: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
10: सेवा लिने क्रममा चाहिने जानकारी,
9: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
10: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
9: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
10: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा। फोन 0615524995524
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ। मोबाइल 98 4 61 99 9 छ।
4: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
7: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
1: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
7: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
1: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
7: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
7: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
7: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।

0: छिपानीम मेटली स्टील फन पर्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9867294।
3: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
4: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9846061209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
5: हजुर, दान गरौ।
3: शुक्ला हिलेटा क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
4: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटा शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
5: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
3: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्थान हो।
6: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
4: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
4: ओके, ल डन।
1: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
4: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9417000787।
9: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन, किले मोहनी लगाएर हो?
10: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
9: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
10: हुन्छ नि खुब। पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
11: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
12: सूचना इस तनहु सेवा हॉस्पिटल दुलेगौड़ा बीपी चोक में
13: यही असार 27 गते शनिवार
12: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
14: वरिष्ठ हाथ जोड़नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
12: नाक कान र घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
14: एनोमली स्कैन र थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर संतोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
15: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
16: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
12: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
17: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
18: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर,
19: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
11: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0065414377, मोबाइल 9856044343।
20: एक सय 103.8 अन्तर्मनको आवाज।

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
4: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4000 छुटको व्यवस्था
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 571 240
5: सिधै मयम चिसापानीबाट काठमाडौँ
6: काठमाडौँबाट मयम चिसापानी
5: अनि बीचमा नझर्ने
6: अब त हरेक दिन बिहान 8 काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 काठमाडौँका लागि माइक्रो छुट्छ नि
5: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
7: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9825526363
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्बाया पुन
9: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
8: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
10: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 फोन 061-590-162-590-163।
12: कान्छी भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
13: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
12: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
13: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
14: हजुर, हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
12: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
14: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868383522।
15: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
16: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
17: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
15: ए त्यसो भए युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
16: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
15: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484264 र 9811453305।
18: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज
19: स्टुडियो अहिले बिहानको आठ बज्यो। टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301।
20: कहिले ढोरियाको सुस्केर आवाज, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा तपाईँ हाम्रै गाउँघर उकाली ओह्राली भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
21: कार्यक्रम लोक भाका
20: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक नानो लोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम डोक्फाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमा आज म सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म. तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं बिहिबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले पुराना पुराना गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिनेछौं. हामीलाई समय अवधिभर सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआतमा राख्दैछु माया आउने बस बोलको भाका जसमा आवाज रहेको छ देवी खर्ती मगर अनि दीप लभ खातीको. अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला है त.

हजुर, माया आउने बस भुलको फाका रहेको थियो, जसमा आवाज रहेको थियो देवीघरती मगर को, र भाकालाई चाहिँ कार्यक्रम स्थान दिइसकेकी छु र ढिला नगरिकन फेरि पनि अर्को भाकालाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु। जाम सुस्तै बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ जुडा श्रेष्ठ, वसन्त थापा अनि रवि कार्कीको। अहिलेको लागि भने ढिला नगरिकन ए भाकालाई कार्यक्रममा स्थान दिँदैछु, स्वीकार्नुहोला है त।

हजुर, जाम सुस्तै बोल गुफाका रहेको थियो, जसमा आवाज रहेको थियो जुनाश्रेज, वसन्त थापा अनि रवि कार्कीको। निकै नै रमाइलो लोकधोरी भाका रहेको थियो। कार्यक्रम स्थान दिइसकेकी छु, पक्कै पनि हाम्रो श्रोता साथीहरूले हामीलाई सुनिरहनु भएको छ होला। र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा। भने आज चाहिँ हामी बिहिबारको श्रृंखलामा रहेर चाहिँ पुराना गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिइरहेका छौ र रहन्छौ अबको 9 बजेसम्म। सुनेर साथ दिँदै गर्नुहोला भन्दै फेरि पनि ढिला नगरिकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। न्याउली बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ राजु परियारको। र यो भाका सँगसँगै चाहिँ हामी छोटो व्यावसायिक विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि तपाईँहरू भने रेडियो ठोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला। हाई त

0: 103.8
1: अन्तर्मन को आवाज।
2: रामुलाई किन स्कूल नपठाएको मैले दाई?
3: काममा अलि सघाउँछ कि भनेर नि।
2: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
4: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
8: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
12: इस्तुलेगौड़ा पोलिक्लिनिकमा यही अवसर 27 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
11: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
11: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
12: समयमै स्वास्थ्य उपचार र परामर्श स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
12: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
13: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
14: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
11: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
14: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौड़ा, फोन 065414233, मोबाइल 98678161887।
15: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन
16: होइन के सुन्ने भनेको
11: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
16: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
11: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
16: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
11: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
17: एडमिशन ओपन
18: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलेटेड टू पोखरा यूनिवर्सिटी
17: 24th ईयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट
18: बैचलर प्रोग्राम
17: 4 years program of Bachelor in Business Administration BBA
18: 4 years of IT program Bachelor of Computer System and Information Technology BCSIT
17: 4 years program of Bachelor of Business Administration in Finance BBA Finance
18: Forms are available at college administration at 9 a.m. to 3 p.m.
17: Science and Management both stream can apply
18: Last date of form submission 26th ASAR 2018
17: Entrance exam 29th ASAR 2083.
18: Enter to learn, go for to serve.
17: Further details, Pokhara College of Management, PCM, Ganmarga, नदीपुर पोखरा 3 कास्के नेपाल टेलिफोन नम्बर 0615447615701241 इमेल info@pcm.edu.np वेबसाइट www.pcm.edu.np
0: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
1: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
0: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
1: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115
19: आहा घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो बरु कहाँ जाने होला त
20: आ बुढा केलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन् मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो हामी पनि त्यतै जाम
19: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142334 र 9811756606
21: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
22: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
21: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
22: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
21: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
22: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
21: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
22: दुखाईबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
21: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044
22: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
23: सधैँ यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
24: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला
23: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
25: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0564142333
24: र 9678168887
26: 103.8 अन्तर्मनको आवाज
27: हजुर
2: हजुर, केही दिनको छोटो व्यावसायिक विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक भार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी बिहिबारको श्रृंखलामा रहेर पुराना गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिइरहेका छौं अझै पनि छोटो समय चाहिँ बाँकी नै रहेको छ थोरै समय बाँकी रहेको छ सुनेर साथ दिँदै गर्नुहोला भन्दै फेरि पनि ढिला नगरिकन चाहिँ अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु रानी घाटैमा बोलको भाका रहेको छ जसमा आवाज रहेको छ विमल राज छेत्रीको अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला है त

हजुर रानी घाटैमा बोलको भाका रहेको थियो जसमा आवाज रहेको थियो विमल राज श्वेत्रीको यो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु फेरि पनि ढिला नगरिकन चाहिँ अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु सानु माया बोलको भाका रहेको छ जसमा आवाज रहेको छ खुमन अधिकारी अनि देवी खर्ती मगरको र अहिलेको लागि भने यो भाकालाई कार्यक्रममा स्थान दिँदैछु स्वीकार्नुहोला है त

हजुर, सुनमा आयबोलको भाका रहेको थियो। कार्यक्रम स्थान दिइसकेकी छु र यो भाका सँगसँगै हामी कार्यक्रमको अन्तिममा आइसकेका छौं। छुटिएर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरैभन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ अर्को भाकालाई कार्यक्रम स्थान दिँदैछु। क्षितिज पारिबोलको भाका रहेको छ, जसमा आवाज रहेको छ रामजी खाड अनि टिका फुनको। र यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईहरू भने रेडियो ढोरवाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
5: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
3: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
5: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
3: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
5: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
3: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843161209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
6: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
7: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
9: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न।
10: X103.8 अन्तर्मनको आवाज।
11: स्टुडियो
12: अहिले बिहानको 9 बज्यो।
13: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816395301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रधानमन्त्री शाहले आज पनि संवादलाई निरन्तरता दिँदै आज निर्माण व्यवसायीसँग छलफलको कार्यक्रम तय।
0: राजधानी सेवा आज र भोलि दुई दिन बन्द हुने। राजधानी नयाँ प्रणालीमा स्थानान्तरण गर्न लागि दावी।
1: संघीय संसदका दुवै सदनको बैठक आज। प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनवाई हुँदै।
0: अमेरिका र इरान पुनः युद्धमा। इरानका विभिन्न शहरमा शक्तिशाली आक्रमण। खाड़ी देशहरूमा सतर्कता।
1: र विश्वकप फुटबलमा आज क्वार्टर फाइनलको खेल शुरू हुँदै पहिलो खेलमा फ्रान्स र मोरक्को भिड्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रसँगको संवाद तीव्र पार्नु भएको छ। नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनको पूर्व सन्ध्यामा उहाँले यस्ता भेट तीव्र पार्नु भएको हो। हिजो निजी क्षेत्रका व्यवसायीसँग भेट गर्नुभएका शाहले आज निर्माण व्यवसायहरूसँग छलफल गर्दै हुनुहुन्छ। बिहान 11:30 बजे प्रधानमन्त्री कार्यालयमा छलफल आयोजना गरिएको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। बैठकमा विकास निर्माणको क्षेत्रमा देखिएका समस्या समाधान, सरकारले गर्नुपर्ने सहजीकरण लगायतका विषयमा छलफल हुनेछ। केही दिन यता पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले देशव्यापी विभिन्न आयोजनाहरूको निरीक्षण तीव्र पार्नु भएको छ। त्यसक्रममा ठेकेदारहरूको खुट्टा भाँचेर भए पनि काम गराउन दिइएको निर्देशनका कारण निर्माण व्यवसायीहरू आतंकित बनेको बताउँदै आएका थिए। सरकारले सहजीकरण नगरिदिएका कारण काम ढिला हुँदा समेत निर्माण व्यवसायले गाली खानु परेकामा उनीहरू असन्तुष्ट छन्। यसअघि शाहले हिजो निजी क्षेत्रका व्यवसायीहरूसँग छलफल गर्नुभएको थियो। त्यसक्रममा उनीहरूले व्यवसायीहरूमाथि दोषी देखिए कार्यवाही भोग्न तयार रहे पनि सरकारले अनावश्यक धरपकड़ गरेकामा आपत्ति जनाएका थिए। प्रधानमन्त्री शाहले गल्ती गर्नेलाई छोड्न पनि नहुने र निर्दोषले त्रसित हुन नपर्ने भन्दै ढुक्क भएर काम गर्न आश्वस्त पार्नु भएको थियो।
1: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। हिजो निर्धारित कार्यसूची अनुसार सञ्चालन हुन नसकेको बैठक आज बिहान 11 बजे बोलाइएको छ। विपक्षी दलका सांसदको अभिव्यक्तिलाई लिएर स्थगित भएको प्रतिनिधि सभाको बैठक पुनः सञ्चालन भए पनि केही विधेयक प्रस्तुत भएपछि 15 मिनटका लागि स्थगित भएकोमा विशेष कारणवश भन्दै सूचना टास्करी स्थगित गरिएको थियो। आजको बैठकमा हिजोकै कार्यसूचीमा रहेका महान्याधिवक्ता र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश हुनेछ। त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सुविता गौतमले राष्ट्रिय सेवा दल विधेयक 2083 र नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 पेश गर्नुहुनेछ। यसैबीच राष्ट्रिय सभाको बैठक दिउँसो सभा 12 बजे बस्ने तय भएको छ। बैठकमा विधान व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 पेश गर्नुहुनेछ। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक दफावार छलफलका लागि पेश गरी पारित गर्ने कार्यसूची रहेको छ।
0: यसैबीच प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त नियुक्तिका लागि सिफारिश भएका व्यक्तिहरूको संसदीय सुनवाई शुरू हुँदैछ। आज बिहान 9:30 बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने संसदीय सुनवाई समितिको संयुक्त बैठकले सुनवाई प्रक्रिया अगाडि बढ़ाउन लागेको हो। शुक्रबार संवैधानिक परिषदले आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्त पदमा राजीव सुब्बा र गुरूप्रसाद वाग्लेलाई सिफारिश गरेको थियो। उनीहरूमाथि उजुरी आह्वान गर्ने प्रक्रिया आजको बैठकले शुरू गर्नेछ।
1: राहदानी सेवा आज र भोलि दुई दिन बन्द हुने भएको छ। राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण अर्थात माइग्रेशन गर्न लागिएकाले दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ। विभागले हिजो सूचना जारी गरे अनुसार हाल संचालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले आज र भोलि राहदानी सम्बन्धी सेवा बन्द हुनेछ। यद्यपि राहदानी सम्बन्धी अन्य सेवा बन्द रहे पनि विभागमा तयार भइसकेका राहदानी भने वितरण गरिनेछ। मोबाइलमा राहदानी संकलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गरी आफ्नो राहदानी लिन सक्नेछन्।
0: सुनसरीको कोशी गाउँपालिका 8 केराबारी स्थित महेन्द्र राजमार्गमा गएराती पिकअप गाड़ी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, एकजना घाइते भएका छन्। मृत्यु हुनेमा चालक मोरङ रंगेली नगरपालिका 3 दरवेशाका 42 वर्षीय पदम राई रहेको सुनसरीका प्रहरी नागु परीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। भण्टाबारीबाट लौकहीतर्फ आउँदै गरेको प्रदेश 1020024431 नम्बरको खाली पिकअप अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा चालक राई गम्भीर घाइते भएकामा उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएकामा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा सोही पिकअपमा सवार सिराला नगरपालिका घर भई विराटनगर 13 बस्दै आएका 37 वर्षीय सन्तोष कुमार शाह घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वको नाम मार्बलका
4: पीवीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भरको।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेपाली कांग्रेसले आज संविधान संशोधनका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दैछ। दिउँसो 3 बजे पार्टी कार्यालय सानेपामा सभापति गगन थापाले धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न गठित विज्ञ समितिले जनाएको छ। संविधान संशोधनका लागि बहसपत्र तयार पार्न सरकारले बनाएको कार्यदलमा नगएको कांग्रेसले आफ्नो आन्तरिक विज्ञ समिति बनाई धारणा तय गरेसँगै आज सार्वजनिक गर्न लागि हो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा बनेको संविधान संशोधन बहसपत्र कार्यदलले बहसपत्र तयार पारिसकेको जनाएको छ। यो कार्यदलमा एमालेबाट तोकिएका प्रतिनिधि कार्यदलको बैठकमा उपस्थित छैनन्। कंग्रेसले प्रतिनिधि नै पठाएको थिएन। अन्य 4 दल कार्यदलमा सहभागी भए पनि बहसपत्र तयार पार्दै गर्दा असहमति जनाउँदै बाहिरिएका छन्। कार्यदलको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै नेकपा, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कार्यदलबाट बाहिरिएका हुन्। कार्यदलमा नेकपाका देव गुरूङ, लोसपाका लक्ष्मणलाल कर्ण, जसपाका सुरेन्द्र झा र जनमोर्चाका मनोज भट्ट सदस्य थिए। उनीहरूले कार्यदलबाट बाहिरिने क्रममा सोमबार संयोजक असीम शाहलाई 6 बुँदे असहमति पत्र पनि बुझाएका छन्।
0: कास्कीको पोखरा महानगरपालिका 33 निर्माण सम्पन्न भएको 32 मेगावाट क्षमताको सेतीखोला जलविद्युत आयोजनाले बिजुली उत्पादन शुरू गरेको छ। सेतीखोला हिड्रो पावर लिमिटेडद्वारा प्रवर्धित सो आयोजना विक्रम सम्म 2078 मंगिरमा शुरू भएको हो। नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले आयोजना निरीक्षण तथा परीक्षण गरेपछि उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको प्रवर्धक कम्पनीका निर्देशक दीपक बरालले जानकारी दिनुभयो। यसैबीच राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुद्देश्य आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न 132 केवी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ। सो आयोजनाबाट उत्पादन हुने विद्युतलाई विद्युत प्राधिकरणले निर्माण गरेको कोलपुर सुर्खेत 132 केवी प्रसारण लाइनमा जोड़िनेछ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि पुनः भीषण आक्रमण शुरू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता समाप्त भएको अभिव्यक्ति दिएको केही समयमै हवाई आक्रमण शुरू भएको हो। इरानी सरकारी संचार माध्यमका अनुसार देशको दक्षिणी क्षेत्रमा पर्ने सिरिक र बन्दर अब्बास लगायतका स्थानमा विस्फोट भएका छन्। ती दुवै बन्दरगाह शहर हर्मुज जलमार्गमा अवस्थित छन्। इरानको तटीय क्षेत्रका सैन्य अन्य शहरहरू कोन्द्राक र चाबहारमा पनि विस्फोटको आवाज सुनिएको छ। इरानी सरकारी संचार माध्यमका अनुसार बन्दर अब्बासमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा यो आक्रमण इरानले गरेको बम आक्रमणको प्रतिशोध भएको दावी गर्नुभएको छ। अमेरिकी आक्रमणपछि खाड़ी क्षेत्रका देशहरूले पनि इरानी आक्रमण भएको बताएका छन्। इरान बहराइनको राजधानी मनामामा विस्फोट भएको, कुवेतले क्षेप्यास्त्र र ड्रोनहरू अवरोध गरेको तथा कतारले सुरक्षा सतर्कता जारी गरेको बताइएको छ। इरानले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन, तर यसअघि वरिष्ठ इरानी अधिकारीहरूले अमेरिकाबाट हुने कुनै पनि
0: फ्रान्सेली टोली अर्जेन्टिना र स्पेनलाई पछि पार्दै फिफा वरियताको शीर्ष स्थानमा उक्लिएको छ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग खेल्दैछ। यता अन्तिम सोह्रको खेलमा ब्राजिल नर्वेसँग 2-1 पराजित भएपछि मोरक्कोले पाँचौं स्थानको ब्राजिलसँगको अंक दूरी निकै कम गरेको छ। फिफा वरियताको छैटौं स्थानमा उक्लिएको मोरक्को एटलास लायन्स बोस्टन रंगशालामा फ्रान्स विरूद्ध अर्को एउटा ऐतिहासिक नतिजा निकाल्ने दाउमा छ। कतारमा भएको विश्वकपमा फ्रान्सले मोरक्कोको ऐतिहासिक यात्रा अन्तिम चरणमा समाप्त पारेको थियो, त्यसैले मोरक्को बदला लिने दाउमा पनि रहनेछ। यो समय मोरक्कोको यात्रा आश्चर्यजनक थियो, तर अहिले मोरक्कोलाई पनि यस विश्वकपमा हेभीवेट टीमका रूपमा लिइएको छ। मोरक्को यसपालि उपाधि जित्ने लक्ष्यसहित नै विश्वकपमा आएको हो। अहिलेसम्म यी दुई टीमबीच 5 पटक भिडन्त भएका छन्, जसमध्ये फ्रान्सले 3 खेल जितेको छ भने 2 खेल बराबरीमा सकिएका छन्।
1: अब मौसम, आज कोशी र मधेसबाहेक 5 प्रदेशमा केही स्थानमा भारी वर्षा हुने भएको छ। 2 प्रदेशका तराईका भूभागमा हावाहुरीको समेत सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरी चल्नेछ। देशका अन्य पहाड़ी र हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ। अहिले बिहान भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। पछिल्लो 24 सबैभन्दा धेरै पानी लुम्बिनी र गण्डकी प्रदेशमा परेको छ। कास्की, पाल्पा, अर्घाखाँची, नवलपुर, गैंडाकोट लगायतका स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। सबैभन्दा बढ़ी पानी पाल्पाको अर्चले केन्द्रमा 169.7 मिलिमिटर मापन गरिएको छ।
0: बिहान 9 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रधानमन्त्री शाहले आज पनि संवादलाई निरन्तरता दिँदै आज निर्माण व्यवसायीसँग छलफलको कार्यक्रम तयार।
0: राजधानी सेवा आज र भोलि 2 दिनका लागि बन्द हुने। सेवा नयाँ प्रणालीमा स्थानान्तरण हुँदै तयार भएका राजधानी भने वितरण गरिने।
1: संघीय संसदका दुवै सदनको बैठक आज। प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनवाई हुँदै।
0: अमेरिका र इरान पुनः युद्धमा। इरानका विभिन्न शहरमा शक्तिशाली आक्रमण। खाड़ी देशहरूमा सतर्कता।
1: र विश्वकप फुटबलमा आज क्वार्टर फाइनलको खेल शुरू हुँदै पहिलो खेलमा फ्रान्स र मोरक्को भिड्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छ। नमस्कार।

0: दाई पहिला यो मोबाइल हेर्नुस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
4: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर राजन पौडेल मोबाइल 98560 62029
5: एभुडी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
6: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
5: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
6: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
7: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
8: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
7: प्रोपाइटर रबिन थापा सम्पर्क 98560 33398 र 98465010950 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
8: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
8: छुटका दायराहरू
7: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
8: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
7: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
8: थप जानकारीका लागि सम्पर्क 06551479 मोबाइल 98560 62265 र 98468 64145
9: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
10: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
9: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900
11: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्नै भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त
9: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा पावर चस्मा शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ नोट यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ
12: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार उपचार पनि गरिन्छ।
13: ढोरबाराही चश्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा, प्रोप्राइटर दिव्य मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दीप मल्ल ठकुरी 9840141530।
14: आज पनि भाटड आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
15: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
14: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
15: तिमीलाई पड्किने बाहेकहरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
16: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
17: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
18: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
19: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
18: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
19: हुन्छ नि खुब, पौवाडाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
16: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
20: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

फेरि झोडले है त रेडियो माघबारसे मुजल्ला भएको के नाचिनी कहौडा सम्बन्धी कुन त बाजा है त कहौडा उद्गम कानु तनु जिल्लो रिसिङै छान्चेले होटाबाटी चाहिँ कहौडा दोस्रो राष्ट्रिय सम्मेलन कानु तनु रिसिङ गाउँपालिका काठ झापुटाराई केन्द्रीय मगर सङ्घ र केन्द्रीय सांस्कृतिक मगर सङ्घ छान्मो मिस बाङ्गा केचु सोमकात महिना बुली बाङ्गा दिनै ऐ कहौडा सम्मेलन शेष छानु कानु मगर कु राष्ट्रिय कलाकारको बुद्धिजीवीको र नेपाल भरि मगरको जम्मा छान्नु कहौडा मासबार साह्रै शेष छानु श्रोता लाफाको कहौडा विशेष जात म कानु तनु च्याङ्जा पाल्पा कास्की बडी लोकप्रियले कहौडा कानु मगरको सांस्कृतिक पहिचान पनि हाले र कहौडा कान्छे समुदाय बीच काट छान्के कठ कठ खाटाके आपसी सम्बन्ध बद्दिके कानु कहौडा ढिङो विशेषता हाले र कहौडा स्याक नै खैजटी झ्याली सैजिसले देहा स्यानै मिहीलाई बुके चापा झर

0: बुना खिंसियाले है त लाफाको
1: अब भने फेरि काटलिङ चाहिँ है त सोरका लाफाको ओ लिङ्गो बोलले तितो छ कि गुलियो स्वर शब्द संगीतले संजीव सिंह राणामा गरौ।

पाँच वर्षे मुचो लाफाको के फेरि मनिता जाता है त लौतनी श्रोता लाफाको नाको कठ्ठा मुना थिए बाद जात मिचो छिटै रमाइलो जात न मुके ढलिङ मनले नै लेनाइ पनि कानो ढुटो मास बारके भाग मया च बेला ताराहा अर्को साता मिनाम श्रृङ्खला लाना थिङ नाको रेडियो सेठाइ प्रस्तुत जातके पक्कै हिँडा ताराले बेचै कानो ढुटो मास बार के चेना खी सही सम्म साथ या त छोटा लाफाको के मासबार खास के दुस्म या त सहकर्मी लाफाको के मिगिनिङदेखि गिरिङ गिरिङ धन्यवाद मासबार संयोजक बिर्सना श्रेष्ठ आदिवासी जनजाति संघ समन्वय परिषद शुक्ला गण्डकी के धन्यवाद टकरी लिएर साथै विशेष धन्यवाद यसै मासबार के प्रायोजन जान्नु या त पीआर कल्चर एन्ड फेसन हाउस दुलेगौडा के नाको के विभिन्न जात जातीय पहिरन चै दिशादेखि र आधुनिक बिजनु बडिङको चै दिशा बखतै नाको पीआर कल्चर एन्ड फेसन हाउस है नुनाखी रोजोरी म बडिन लाके हेतले है त ना नुटासो काट सेच लिङ सेनी है त लाफाको लिङ बोलले हिछन्चाले नानी स्वरले पवन राणा मगरो शब्द र सङ्गीतले सूर्य झ्याली मगरो नाको फुलाइ मुठेर कानु झुट कानु रोस के सेके माम्याग्नी बेचै ना मासु ब्रेक दुर्गा थापा मगर भाके छाना है त लाफाको झोरले जे ढोसिने पाऊ

0: 配信で読みましょ
1: う。ヤンザーチョスマーガーエンダーアカークリニックマー、ヒトリヨーノヤプロビディ、オバー、ライトバーリラアカザーズガーネディンガイ、ノヤユクソングイノヤプロビディ、コンピュータープロビディバータアカザーズガーダ、シュスマディキ、シュスマサマシハルパイチャンコサティ、トトカレイアカコパウチェクガインチャ、ハミカハ、ポテディン、アカコパウチェクガリラ、パウアノサーチョスマーバナインチャ、ハレカプタコ、スタニバー、アカロクビスソゲ、ドクターロダラ、アカザーズガリノコサティ、アカザーズナアウネビラミハルコ、ニスウルカ、シュガーパリシャンガインチャ、ブルコールレンス、ハイポッドレンス、プロギシブレンス、クリゾーレンスとタ、コンタクトレンス、ファイノコサティ、ビビナ、ブランカスフォンガラスソスマハルパリ、シュポットムレマビクリガインチャ、サーマ、アカタタビビナ、ロカ、オサディアルコラギ、シャンザーメディカルハル、ドレゴーラライス、サムザノホス、シャンザー、ソスマガー、エンアカキリニック、バンケワチョーク、ドレゴーラ、プロパイター、パサー、ラジュ、モバイル、アンタノベスプネチェソティ、テラ、エクサイ、ポンチャノベ、ラ、アンタノベチャーソソティ、パンダ、ティムサイ、アッソティ。
2: ラーナーは、チートニスカ、アルファーキンのディランセケ、ビエココプラパネポチ、ラムラム、ロズネポリュ、ペリポクラプムサ、ビエココプラキンのパネポクラザノポサラ、ヤヒン、ユナイテッドサプライスマスハネサネ、ブア、アマ、アニバイボニコラギポニトノヤコプラキンのポリュ、エタボニジャスト、パイディナ、ヒスマティボンゴーラニ、ディスコトシンテナガノナディディ、ディザンパネコジャストパインサ、ムルタザナイミンサ、エチョティゴラテヤノス。ハズル、ビバハココパダ、イストリアコート、スーツ、パイント、イスコール、コレスコ、ドレス、パイノカサティ、レディス、アイテム、サーディ、レギス、トップス、コータスルワール、ロタンカ、コパダハル、ホルセル、ムレマ、ビクリガリンチャ、サーティ、エマジンシスティライコサメ、ビバスタサー、サンポルコ、ユナイティティスオフライス、ドレガウラ、ヘルプストーク、プロパイトル、キシナラズ、ポンディ、タフォン、スネポイサティ、チャーサウダ、スネ、スネ、アッチ。
3: スコバー、エスパリアリリガーガーナジョンパリュー、ポイサポニザマーバーケツァ、バチンジェントニー、マンサマンイジャッバニコ、
4: アタゴカム、ロタウンソン、ザパイティーバナウンソン、ヨザマナマ、セワブスノパリュー、キノタリンソウ、ビシュアスルスンサディポソル、コゾーラニー、
3: センザドンロクシスンサディポソル、ボイパシタ、バイアリニブダ、サパワラスンカ、ゴーナ、ラシエルサーカ、パタジャリ、ホリディザンカ、アクスタガーガーナ、コリブナスキニー、オニスノタ、ビガカバサーディキ、グラハクウクリスタシアディディアジョイコ、イスポソルコ、オパーソフルタサンゲ、ドレガーコ、ボンキヨチョクマ、ニューセンザ、ダンロクスミスンザディポソルコナマ、サーカポニビスターガリコチョウ。
5: यहाँ विभिन्न डिजाइन का गरगहना पाइनु का साथ ही खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
1: साथमा बिना रसायन का गरगहना तयार पारिने र यहाँबाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
5: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी तीन दुलेकौडा दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेकौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9807 69142
6: ニーサンタンパンラバズパンサマシャバイカダンパティハルゴラギ、キュシコカバー。
7: ラムスタメディケーションタンナバイカダンパティハルライラチルガリ。フィステイラ、IVF タファルティリティセンター、ガイラパタンポカラマカリダッ。バリスタ、ニーサンタンパンベシシャギャダクター、オノヒラチン。エヒサウンナウガティサニバー、ビリンラスファステキルリック、ドレガウダマ、アンノネバイカリ、ウパチャー、エヴァンパラマシャギ、マウカコファイダー、リノハラ。
6: ビスリッジャンカリカラギ、ビリンラスファステキルリック、スクラザンデキチャー、ドレガフォン、スネプシティ、チャージオーダー、ドゥイセー、テティス、モバイル、アンタナベチャー、アタタ、エクセティ、アッセー、サタシー。
8: सुनो ना श्रेया, युत्सा या पोतो डंडीफोरा एलर्जी ले मेरो अनुहारे।
9: दीदी, रिलैक्स। मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
10: कहाँ?
9: गन्जकी मेडिकल हल।
7: हो गंदगी मेडिकल हल अवस्थाला संबंधी सभी समस्या अत्याधुनिक मशीन बाट परीक्षण गरी विशेषज्ञ डॉक्टर हरुबाट उपचार र परामर्श गरी ने भएकाले चिंता लिरहनु पर्दैन
6: यहाँ हरेक महीना को दोस्रो शनिबार छाला को चाउरीपन अनुहार को डन्डीफोर कोठी दाग र पेट को धर्स हटाउन परेमा आर्मी हस्पिटल पोखरा र सन स्किन एड ड्रग्स मा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
7: र चौथो शनिबार गंदगी हस्पिटल गैलेक्सी अस्पताल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
8: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि सम्पर्क 0655930 मोबाइल 98 40 82 69 26
7: गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि
3: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
7: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
3: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारि रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
7: होटल फ्यामिली एन्ड लज खैरनी चार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 98 5 60 23 420 98 0 41 54 674 र 98 4 60 23 420
0: मरेको के हो
10: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
10: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
10: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
11: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ
12: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाउ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
11: नेपाल सरकार विज्ञापन
13: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो
14: साँच्ची कि मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
13: कहाँ बनाए छन्द्र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
14: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो अरे बनाएको पनि
15: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोपाइटर हरिबहादुर विश्वकर्मा मोबाइल 98 1 41 35 622
16: ए सम्झे यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झे
17: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्झे खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ
18: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 98 0 28 28 810 98 0 28 28 811 र 98 0 28 28 816
19: ए सबिना यस्तो हतारमा कता हो
14: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
13: ल बिहेको घर गहना बनाउन पोखरा नि जानु पर्छ त, यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ, सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गर्गना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी घर गहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका घर गहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ, यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9008816142।
19: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
20: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
19: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
20: सेवा लिने क्रममा चाहिने जानकारी,
19: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
20: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
19: साधिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
20: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
18: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
7: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
18: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
15: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
18: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
15: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
18: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
7: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
18: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656996 छ।
14: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
21: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
14: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
21: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
22: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
23: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
7: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि, जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
22: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
7: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
14: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न। जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
14: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9261553507।
4: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
5: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्दछ।
4: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा फिक्की बजार।
24: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार।
25: मोबाइल 9800958537 र 9800615899।
26: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
27: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
26: ओके, ल डन।
27: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
26: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमशुल्क र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
27: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00787।
28: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
29: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
28: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
14: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै खानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाना पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9855-78302 र 9845-78302।
30: X103.8 अन्तर्मनको आवाज।
31: स्टुडियो टाइटेन,
32: अहिले बिहानको 10 बज्यो।
2: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पोस चोक, आफ्नै भवनमा थापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
33: सत्य, तथ्य, निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
14: ढोरबाराही हाइलाइट्सको साथमा
5: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
14: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841-49304।
0: नमस्कार रेडियो ठोपाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ठोपाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक बिहान 11 बजे सिंहदरबारमा बस्नेछ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले महाधिवक्ताको वार्षिक प्रतिवेदन 2081-82 पेश गर्ने कार्यसूची रहेको छ। यसै मन्त्री गौतमले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको 35 वार्षिक प्रतिवेदन 2081-82 पेश गर्नुहुनेछ। यसै गरी प्रधानमन्त्री शाहको तर्फबाट कानून मन्त्री गौतमले राष्ट्रिय सेवा दल विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यसै उक्त विधेयक प्रस्तुत गरी नेपाल विशेष एन 2042 साबितको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त पदका लागि सिफारिश भएका उम्मेद्वारको संसदीय सुनवाई प्रक्रिया आजदेखि शुरू हुने भएको छ। आज बस्ने संसदीय सुनवाई समिति संयुक्तको बैठकमा निर्वाचन आयुक्तहरूको सुनवाई प्रक्रिया अगाडि बढ़ाउन लागि संसद सचिवालयले जनाएको छ। बैठक आज बिहान 9:30 बजे सिंहदरबार स्थित राज्य व्यवस्था तथा सुशासन समितिको समकक्षमा बस्ने तय भएको हो। बैठकले प्रस्तावित उम्मेद्वारको सुनवाई प्रक्रिया अगाडि बढ़ाउने र आवश्यक कार्यतालिका तय गर्ने समितिकी उपसचिव सावित्रा शर्माले जानकारी दिनुभएको हो। 1994 बसेको संवैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई सिफारिश गरेको थियो। त्यसै निर्वाचन आयुक्त पदका लागि राजीव सुब्बा र गुरूप्रसाद बाग्लेको नाम सिफारिश गरिएको थियो। संवैधानिक व्यवस्था अनुसार संसदीय सुनवाई समितिबाट अनुमोदन भएपछि मात्र उनीहरूको नियुक्ति प्रक्रिया अगाडि बढ़नेछ। सुनवाईका क्रममा उम्मेद्वारको योग्यता अनुभव र कार्य योजनाबारे समितिले छलफल गर्नेछ। अब संसदीय सुनवाई समितिले सिफारिश नामहरू अनुमोदन गर्नुपर्नेछ। त्यसपछि राष्ट्रपतिले सम्बन्धित पदमा नियुक्त गर्नुहुनेछ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी शाखामा औषधि आपूर्तिकर्तासँग मिलेमतो गरी करिब 2,91,34,000 बराबरको सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको आरोपमा 8 विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आज जारी गरेको विज्ञप्ति अनुसार फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूले अस्पतालमा औषधि आपूर्ति नभए पनि बिलविषयक सफ्टवेयरमा प्रविष्ट गर्ने मौसात नभएका औषधिलाई कम्प्युटरमा स्टक देखाउने तथा म्याद गुज्रिएका औषधिको व्यवस्थापनमा अनियमितता गरेको आरोप लागेको छ। अनुसन्धानका क्रममा अस्पतालको फार्मेसी सेवा सञ्चालन निर्देशिका 2072 अनुसार प्रत्येक आर्थिक वर्षको अन्त्यमा तयार गर्नुपर्ने ट्रायल ब्यालेन्स तयार नगरेको तथा मालिका परीक्षकको आर्थिक वर्ष 2077-78 प्रतिवेदनले समेत उक्त अनियमितता औलाएको आयोगले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिन 24 घण्टा अनुगमन शुरू गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री सिकिता गौतमको निर्देशनमा हात्ती नियन्त्रणका लागि निकुञ्ज नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली परिचालन गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। यही असार 20 चितवनको भरतपुर महानगरपालिका 23 बेलहच्चामा ध्रुवे हात्तीको आक्रमणबाट माडी नगरपालिका एक घर भई हाल बेलहच्चामा बसोबास गर्दै आएकी 25 आशिका बोटे र उनका 4 छोरा भरतको मृत्यु भएको थियो। मन्त्री चौधरीका अनुसार हात्ती निकुञ्जभित्रको आयुक्त स्थानमा फेला परेमा डाज प्रयोग गरी रेडियो कलर जडान गर्ने तयारी गरिएको छ। रेडियो कलर जडानपछि हात्तीको गतिविधिलाई 24 घण्टा निगरानीमा राखिनेछ। वहाँले हात्ती मध्यवर्ती क्षेत्रका बस्तीमा प्रवेश गर्न लागेको सूचना सम्बन्धित स्थानीयवासीसँग समयमै पुर्याएर आवश्यक सतर्कता अपनाउन पनि आग्रह गर्नुभएको छ। यसैबीच ध्रुवे हात्तीको आक्रमणमा ज्यान गुमाएका
27: परिवारलाई तत्काल राहत उपलब्ध गराएको मन्त्री चौधरीले जानकारी दिनुभएको हो। घटनाको तीन दिन भित्रै मृतकका परिवारलाई जनही रू 10 लाखका दरले रू 20 लाख राहत रकम प्रदान गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा सञ्चालित मानव वन्यजन्तु द्वन्द व्यवस्थापन कोषबाट मृतकका परिवारलाई जनही रू 50 हजारका दरले थप रू 1 लाख उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ। सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले पाउने मासिक भत्ता बढ़ेको छ। सरकारले स्वीकृत गरेको शिक्षा नियमावली 10 औ संशोधन 2083 अनुसार अब प्रधानाध्यापकले 1000 देखि 3000 सम्म पाउनेछन्। माध्यमिक विद्यालयकाको प्रधानाध्यापकले मासिक 500 रूपियाँ पाउँदै आएकोमा अबदेखि 3000 पाउनेछन्। निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापकले 2000 पाउनेछन्। यसअघि मासिक 300 भत्ता तोकिएको थियो। त्यस्तै प्राथमिक विद्यालयका प्रधानाध्यापकले मासिक रू 200 भत्ता पाउँदै आएकोमा अब ती प्रधानाध्यापकले मासिक 1000 भत्ता पाउनेछ। पोखरा महानगरपालिकाले प्रस्तावित पोखरा बस पार्क भित्रको जग्गाका बारेमा छानबिन भइरहेकाले अहिले आफ्नो दावी नगर्न आग्रह गरेको छ। बस पार्कको जग्गा व्यवस्थापन तथा स्वामित्व सम्बन्धी विषयमा गठित छानबिन समितिको प्रतिवेदन नआउँदासम्म कुनै पनि पक्षले सार्वजनिक रूपमा आफ्नो अधिकार दावी गर्न नमिल्ने महानगरले स्पष्ट पारेको छ। बस पार्कका लागि 2032 सालमा अधिग्रहण गरिएको जग्गा विभिन्न समयमा बिक्री सट्टापट्टा बसोबास तथा भोगचलनका लागि दिएको विषयमा कानून र प्रक्रिया समान रूपमा पालना नभएको गुनासा आएपछि महानगरले अहिले न्यायिक छानबिन गरिरहेको छ। महानगर प्रमुख धनराज आचार्यले छानबिन समितिको अन्तिम प्रतिवेदन नआउँदासम्म मेरो लालपूर्ज यति हो वा मेरो अधिकार यही हो भन्ने सार्वजनिक दावी गर्नु उपयुक्त नहुने बताउनु भएको हो। बसपार्कभित्रका 600 व्यवसायीले सार्वजनिक हितका लागि आफ्नो व्यावसायिक स्थान छाडेर व्यवस्थापन प्रक्रियामा सहयोग गरिसकेको उल्लेख गर्दै वहाँले एउटा पेट्रोल पम्पलाई मात्र विशेष सुविधा दिनुपर्ने तर्क न्यायचित नहुने बताउनु भएको हो। बसपार्कभित्रका सुकुम्बासीको छानबिन कार्य सम्पन्न भइसकेको र प्राप्त प्रतिवेदनका आधारमा अघि बढाइने सम्पूर्ण प्रक्रिया पारदर्शी रूपमा सार्वजनिक गरिने महानगरले जनाएको छ। तनहुँको व्यास नगरपालिका 3 देउराली नगर र रिसिङ गाउँपालिका 1 झापु 4 जोड्ने सेतीमाधि नदीमाथि निर्माणाधीन मोटरेबल पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सम्बन्धित निकायको निरन्तर निर्देशन र ताकेतापछि निर्माण कम्पनीले काममा तीव्रता दिएसँगै आयोजनाको भौतिक प्रगति 85% पुगेको पूर्वोत्तर विकास कार्यालय तनहुँले जनाएको छ। कार्यालयको सूचना अधिकारी इन्जिनियर सुषमा पाण्डेका अनुसार निर्माणमा ढिलाइ गरिरहेको ठेकेदार कम्पनीलाई काम छिटो सम्पन्न गर्न निर्देशन दिएपछि निर्माणले उल्लेख्य गति लिएको छ। पुलका सग्र पिलर निर्माणको काम यसअघि नै सम्पन्न भइसकेको थियो। सामग्री अभावका कारण केही समय रोकिएको स्टेल संरचना जोडानको काम अहिले आवश्यक सामग्री र जनशक्ति परिचालन गरेर तीव्र रूपमा अघि बढ़ाएको अन्तिम चरणमा पुगेको बताउनु भएको हो। कण्डली प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको 155 मिटर लामो स्टिल ट्रस पुलको निर्माण 2077 साल मंगसिर 19 गते सम्झौता मार्फत शुरू भएको थियो। पुल निर्माणका लागि 32,40,27,000 रूपियाँ लागत निर्धारण गरिएको छ। कार्यालयको निरन्तर अनुगमन प्राविधिक सुपरिवेशन र ताकेतापछि पछिल्लो समय निर्माण कार्यले अपेक्षित गति लिएको कार्यालयले जनाएको छ। गैराती र आज बिहान केही ठाउँमा ठूलो पानी परेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरू ठाउँका तुलनामा कास्की मेगदी अर्घाखाँची सिन्धुपाल्चोक दोलखा शंखसभा नवलपरासी चितुवन पाल्पा र रूपन्देहीमा ठूलो पानी परेको छ। आज पनि देशका सबैजसो ठाउँमा पानी परेर केही ठाउँमा भने मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़का एकै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको सम्भावना रहेको छ। आज राति कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशको पहाड़का एक दुई ठाउँमा भने अति ठूलो पानी पर्न सक्ने सम्भावना भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच फेरि सैन्य तनाव चर्किएसँगै मध्य पूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ। हर्मुज सलमार्ग क्षेत्रमा आक्रमण बढ़ेपछि विश्व ऊर्जा आपूर्ति अन्तर्राष्ट्रिय व्यापार तथा विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चिन्ता बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अस्ति मंगलबार व्यापारिक जहाजमाथि गरेको आक्रमणको प्रतिशोध स्वरूप हिजो सैन्य कार्यवाही गरिएको बताउँदै इरानले यस्ता गतिविधि दोहोर्याई अझ कड़ा जवाब दिने चेतावनी दिनुभएको छ। अमेरिकी आक्रमणपछि इरानका दक्षिणी तटीय क्षेत्रमा रहेका विभिन्न ठाउँमा आक्रमण भएका छन् भने इरानले आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेको जनाएको छ। इरानले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गर्ने क्षेपास्त्र तथा ड्रोन आक्रमण गरेको दावी गरेको छ। इरानका विदेश मन्त्री अब्बास अराघाचीले अमेरिकी चेतावनी बारे प्रतिक्रिया दिँदै आफ्नो देश दबावमा नपर्ने र आवश्यक परे दृढतापूर्वक प्रतिकार गर्ने बताउनु भएको छ। अब अन्त्यमा खेल समाचार। मलेसियामा हुने एसीसी महिला U19 प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ क्यानले नेपाली टोलीको घोषणा गरेको छ। हिजो सार्वजनिक गरिएको 14 सदस्यीय टोलीको नेतृत्व सोनी पखरिनले गर्नुभएको छ। पर्सि शनिबारदेखि साउन 2 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल समूह डीमा परेको छ। यस समूहमा नेपालसँगै हङकङ सिंगापुर र कतार रहेका छन्। प्रतियोगिताको पहिलो खेलमा नेपालले पर्सि कतारको सामना गर्नेछ। त्यसपछि आउँदो आइतबार सिंगापुर र आगामी मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। प्रतियोगिताको हरेक समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। त्यसपछि क्वार्टर फाइनलका विजेताले सेमी फाइनल खेल्नेछन् भने सेमी फाइनलबाट विजयी हुने दुई टोली बीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। टोलीमा सना प्रवीण एलिसा कुमारी यादव सावित्री धामी मनिषा उपाध्याय रचना चौधरी रिया शर्मा अनु कडायत तीर्षना विश्वकर्मा कृष्णा गुरूङ अञ्जली पाठक मनिषा चौधरी स्नेह मनह महरा र करूणा विष्ट रहेका छन्। यस्तै प्रतिमा शाह प्रनिशा राणा मगर साक्षी यादव र आशा चौधरीलाई वैकल्पिक खेलाड़ीका रूपमा समावेश गरिएको छ। हस्त बिहान 10 बजेको ढोबरा हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
3: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
6: बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो। फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो। यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ। एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट प्यान्ट, स्कुल कलेजको ड्रेस पाइन्टको साथै लेडिज आइटम, साडी, लेगिज, टप, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प स्टोर प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
8: भर्ना खुल्यो।
7: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
8: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
8: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
7: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
8: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
7: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
8: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
7: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
8: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
7: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0658-571-240 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
8: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
8: छुटका दायराहरू
7: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
8: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
7: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरे विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
8: थप जानकारीका लागि सम्पर्क 0658-71479 मोबाइल 98562625 र 98468-64145

0: connect your dream, connect your future, STEAM, connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tule Gowda Walk In Department Bhavan Sangai Mobile 9856-32493 ra 9856-38073.
2: हेर्नुस् त यो समाचार त कस्तो असम्मको छ। स्योर गर्दिन कि क्या हो?
3: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
4: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
2: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
6: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दीपा, ए दीपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
6: त्यही दुलेगौडा बजारमा छ नि, दिलराई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहाले,
6: चिया त पिएर जाऊ।
5: अहिले हतार छ, पछि आउँदै गरौँला है।
7: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
9: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
10: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
9: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
10: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
11: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9560606136 र 9151166136।
12: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
13: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
12: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
14: सुन त माइली, घर पालेको सफल एक टोलमा रहेको कुखुराको फार्ममा एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
12: ए हो र, हस् दाई, म आजै जान्छु।
11: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560062891।
6: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
15: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
8: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9560202779।
16: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस

0: द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
1: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
0: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
1: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
0: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
1: मेटौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
0: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
1: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
0: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
1: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
0: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
2: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
3: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
2: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
4: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागन्धकी दुई काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9856032475 र 9811032475
0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
5: यस दुलेगौडा पोलिक्लिनिकमा यही अवसर 27 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
0: वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
6: समयमै स्वास्थ्य उपचार र परामर्श स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
7: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 9856031053
8: हजुर दान गरौ
6: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
0: ऐतिहासिक धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
8: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं
6: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो
2: आर्यलाई लिएर कता हिँड्यौ
9: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
10: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
2: ए त्यसो भए योर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
9: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्द दौरा

हेलो गुड मर्निङ दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बारा हि 103.8 मेगाहर्ज अन्तर मनका आवाज साथी इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhorbarahi.com लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ प्रोग्राम कलिङ टाइम लिएर सुधाजी आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता अनु मल्ल अनि अब 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहिरह आज बिहिबारको एपिसोडमा रहेर चाहिँ साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिनेछु 0625-4142-00 बाटो भएर जोडिँदै गर्नुहोला अहिलेको लागि भने एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छु प्रशान्त तामाङको आवाजमा सजिएको मनसाइली बोलको यो सुमधुर गीत रहेको छ स्वीकार्नुहोला है तपाईँ

सङ्गीतबाट कार्यक्रम प्रस्तुत गरिसकेको लाइन पनि एकदमै खुल्ला रहेर चाहिँ साथीहरूको अनि सुनाउन मिल्ने जति पनि कला गर्ने प्रस्तुतिहरू हाम्रो श्रोता साथीसँग छ, यहाँले चाहिँ प्रस्फुटन गराउन आउन सक्नुहुन्छ अनि साथमा साथीलाई सम्झना सन्देश पनि राख्न सक्नुहुन्छ आजको एपिसोडमा रहेर। अघिल्लो सम्पूर्ण श्रोता साथीहरू सधैँ आरामै हुनुहुन्छ होला है, अनि साथमा रेडियो टुनर गरेर हामीलाई सुनेर साथ दिइराख्नु भएको छ भन्ने आशा अपेक्षा पनि छँदैछ। अहिलेको लागि भन्ने ढिला नगरी फेरि पनि अर्को गीत सुनाइहाल्छौँ अनि त्यसपछि मिलेसम्म साथीहरूलाई सहभागी गराइहाल्छौँ। अहिलेको लागि भने ढोको बुन्ने निगालो छ यहाँले सुमधुर गीत रहेको छ, केयर सिंह लिम्बुको आवाजमा सजिएको यो सुमधुर गीत सिकार्नु होला है त।

हजुर रूप बुन्ने निगालो छोया लेबलको यो समुद्र गीत अभिमास कार्यक्रममा स्थान दिइसकेको छु र प्रोग्राम रहेको छ कलिङ टाइम र अघि कोही साथी चाहिँ सहभागिता जनाउँदै हामीसँग लाइनमा जोडिनु भएको थियो सुन्दै हुनुहुन्छ भने फेरि पनि सहभागिता जनाउन सक्नुहुन्छ है 0564 1414 शून्य शून्यको बाटो भएर टेलिफोन लाइन पनि एकदमै खुल्ला छ अनि साथमा यस्तै मिठा मिठा गीत सङ्गीतहरूलाई पनि कार्यक्रममा स्थान दिइरहँदा अहिलेको लागि फेरि अर्को गीत सुनिहालौँ अनि मिलेसम्म हामी साथीहरूलाई चाहिँ सहभागी गराइहाल्छौँ फोन डायल गर्दै गर्नुहोला 0564 1414 शून्य शून्यको बाटो भएर भन्दै सुरज पण्डितको आवाजमा सजिएको जहाँ चाहिँ लिरिक्स अनि म्युजिक पनि उनकै रहेको छ टाढाको बाटोमा पाउँदै आएको सुमधुर गीत राख्दैछु सिकार्नुहोला।

मनबुजेना खैनीले बिडी छैन भन्छिन् बहिनीले. रमाइलो गीत अभिमास कार्यक्रममा स्थान दिइसकेको छु. अनि कस्तो लाग्यो त, बगे पनि यहाँलाई मन पर्यो होला है. अनि यस्तै मिठा मिठा गीत सङ्गीतको साथमा पनि जोडिन्छौँ र हप्ताको साथै दिन फरकबार फरक श्रृङ्खलाको साथमा उल्लेख गर्दा हाम्रो प्रोग्रामको चाहिँ स्पोन्सर गरिदिएको छ ओमे माभूषण सुनसारी पसल दुलेगोडाले प्रोभाइडर गर्नु परेमा सार्टफेट गर्नु परेमा अनि पुराना गरगनाहरू पनि सार्टफेट गर्नुका साथै मर्मत अनि खरिद बिक्री पनि गरिन्छ. गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ. प्रोभाइडर हुनुहुन्छ मेन बहादुर सुनार भने सम्झन सक्नुहुन्छ ओमे माभूषण सुनसारी पसल दुलेगौडालाई. त्यस्तै हाम्रो प्रोग्रामको अर्को पनि स्पोन्सर छ. प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सपले. प्रोभाइडर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भने ग्यारेन्टीका गरगना साथसाथै विभिन्न जातजातिका ड्रेसहरू अनि त्यसै गरी परम्परागत जातीय गरगनाहरू चाहिएमा पनि गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ, सम्झन सक्नुहुन्छ यो सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सपलाई भन्दै. अहिलेको लागि भने एउटा अर्को गीत सुनिहालौँ अनि तपाईँ माझ राख्दैछु झेल पनि सहुला तिमी हुन्छ मात्रै भन. एकदमै जस्तै आधी तुफान आए पनि भेल पनि सहुला भने यो मिठो शब्द सङ्गीतले भरिएको सुमधुर गीत रहेको छ. मेलिना राई अनि बलबहादुर राजवंशीको आवाजमा सजिएको यो गीत सँगसँगै हामी भन्ने कार्यक्रमको पहिलो व्यवसायिक विश्रामतर्फ जानुपर्ने बेला पनि भइसकेको छ. अनि 11 बजेको टाइम चेक लगतै हाम्रो पुनर्भेट हुन्छ. अनि फोन डायल पनि गर्दै गर्नु होला है 9067-2002 बाटो भएर साथीहरूको प्रतिभालाई पनि कार्यक्रममा स्थान दिनसम्म सुन्दै गर्नुहोला. प्रोग्राम कलिङ कायम रेडियो ध्रुवबाराही 103.8 मेगाहर्ज अन्तमनका आवाज है त.

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजेपछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू
3: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
2: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
3: रक्तनाली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
2: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
3: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
2: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
4: ए सबिना, यस्तो हतारमा कता हो?
5: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
4: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। यही सुविधा यही भएपछि पोखरा पोखरा किन भन्छ र मेरो बिहेको लागि पनि सबै गरगहना यही हुनु।
6: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहता, मोबाइल 98460-78528 र 98028-16142।
7: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
8: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
7: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि चिडिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
8: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
7: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925।
9: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
10: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
9: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
10: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
11: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
12: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी चार हेल्प पोस्ट लाइन दुलेगौड़ा।
11: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9846510950। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
11: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
12: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
11: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
12: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन,
11: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
12: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
11: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
12: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
11: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
12: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
11: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
13: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
14: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्युरो, फोन 061-590-162-590-163।
15: एडमिशन ओपन
16: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी
15: 24th ईयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट
16: बैचलर प्रोग्राम
15: 4 years program of Bachelor in Business Administration BBA
16: 4 years of IT program Bachelor of Computer System and Information Technology BCSIT
15: 4 years program of Bachelor of Business Administration in Finance BBA Finance
16: Forms are available at College Administration at 9 a.m. to 3 p.m.
15: Science and Management both streams can apply
16: Last date of form submission 26th ASR 2018
15: Entrance exam 29th ASR 2018
16: Intro to 1 go for to sir
15: Further details Pokhara College of Management PCM Ganmarga Nadipur Pokhara 3 Kaski Nepal Telephone number 0615447615701 Email info@pcm.edu.np Website www.pcm.edu.np
12: भर्ना खुल्यो।
11: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
12: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
12: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
11: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र अरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
12: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको GPA प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
11: 3.4 देखि 3.59 सम्म GPA प्राप्त गर्ने विद्यार्थी विद्यालयलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
10: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
11: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
10: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
11: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712440।
0: This is Radio Dhol Barahi 103.8 MHz.
17: Station 1. Studio Talchit.
18: Aile, piano ko 11 bajyo.
4: टाइम चेक को साथ में बनकेवा काली का सुनसानी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165935301।

0: हजुर कार्यक्रमको यो पहिलो व्यवसायिक विश्राम अनि 11 बजेको टाइम सेट लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ चाहिँ र अहिले भने हामीसँग कोही सहभागी साथी लाइनमा चाहिँ हुनुहुन्छ है, स्वागत गरिहाल्छु। हेलो नमस्ते हजुर। नमस्ते, कहाँदेखि कस्तो आवाज सुन्दैछु होला? जगदीशजीको आवाज चाहिँ मैले सुन्दैछु हो। अनि के छ हाम्रो जगदीशजीको नयाँ नौलो हाल खबर? अनि ढोर फिर्दीतिरको ढोर बाराईतिरको चाहिँ के छ सुनाइदिनुहोस् न त। राम्रै छ हो। अनि हाम्रो जगदीशजीको चाहिँ आज छुट्टीको दिन हो, आज तपाईँको छुट्टी छ हो, स्कुल जानु भएन? छुट्टी हो, के को छुट्टी होला? ए, इक्जाम पछिको बिदा हो। अनि तपाईँको इक्जाम चाहिँ कस्तो भयो त नि जगदीशजी? राम्रो भयो है, ल एकदमै मेहनत गरेर पढ्नु होला। अनि आज यो छुट्टीको समयमा रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन जगदीशजीले? सुन्दै हुनुहुन्छ। अनि आज हाम्रो श्रोता साथीलाई चाहिँ के सुनाउँदै हुनुहुन्छ त नि? गीत सुनाउनुहुन्छ। ल अब सुरु गरिदिनुहोस्। हाम्रो साथीहरू चाहिँ जगदीशजीले कस्तो गीत सुनाउनुहुन्छ होला भनेर कुरेर बस्नु भएको छ, हामी सुनाइदिइहालौँ है त। हजुर, जुन गीत आउनु भए पनि हुन्छ, तपाईँले सुनाउन मिल्ने जति तपाईँलाई जे आउँछ त्यही गीत गुनगुनाइदिनुहोस् है। हाम्रो जगदीशजीलाई कस्तो रमाइलो गीत गायो, गुनगुनाइदिनु भयो है। अनि अझै छ हाम्रो जगदीशजीलाई चाहिँ कुनै गीत सङ्गीत गुनगुनाउन मन लागेको छैन है? एकदमै खुसी लाग्यो। अनि अरू समयमा चाहिँ हाम्रो जगदीशजीले कतिको गीत गुनगुनाउने गर्नुहुन्छ? अरू बेला नि गुनगुनाउनुहुन्छ? ल अब यस्तै रमाइलो गीत सङ्गीतहरू हामीलाई आगामी श्रृङ्खलाहरूमा पनि सुनाउँदै गर्नु होला। अहिलेको लागि भने साथीहरूलाई सम्झना सन्देश राख्नु, साथीहरूलाई सम्झनुहोस्, अनि हामी छुट्टिनुपर्छ है। सुन्नु भएन जगदीशजी? अब भने साथीहरूलाई सम्झनुहोस्, कसलाई सम्झन मन लागेको छ सम्झनुहोस्, अनि हामी छुट्टिन्छौँ के। हजुर हजुर, फुटबलमा म यही फ्यान भन्ने चाहिँ छैन होइन, तर अब यसो खेल हेर्दा चाहिँ मलाई अहिलेसम्म भएको चाहिँ अब सबै मनपर्छ। कुन चाहिँ भन्ने होला? ल तपाईँको सुनाउ पहिला, अनि म भन्छु। पोर्चुगल हो। ला, पोर्चुगलले त अब के भन्छ मैदानबाट निस्किसक्यो नि त, केही छैन है। ल अनि त्यो बाहेक अब अहिले फाइनलमा रहेको सेमी फाइनलमा बाँकी भएको टिम मध्ये चाहिँ कसको फ्यान हो त तपाईँ? हाल्यान्डको? कसको भन्नुभएको रे? हाल्यान्डको भन्नुभएको? ल ठिकै छ, अब भनेपछि तपाईँ नर्वेको फ्यान हो, भनेपछि तपाईँ नर्वेको फ्यान हो भनेको के जगदीशजी? ल ठिकै छ, अब तपाईँ र मेरो चाहिँ अलिअलि चाहिँ म्याचिङ भएछ है। म चाहिँ अब यस्तो फ्यानै भन्ने चाहिँ छैन, तर एज अ त्यो गेमको हिसाबले होइन, गोल हानेको हिसाबले चाहिँ मलाई नि तपाईँ जस्तै हाल्यान्ड मनपर्छ कि। पोर्चुगल होइन नि, नर्वेकै, नर्वे। ल कि रिसाउनु भएको छ म अर्कै टिमको पऱ्यो भनेर म अर्कै टिमको पऱ्यो भनेर रिसाउनु भएको छ होइन है ल ठिकै छ यो रमाइलो कुराकानी सँगसँगै अहिले भने सुटिन्छौ एउटा गीत सुन्छौ एकछिनमा ककसलाई सुनाउन चाहनुहुन्छ ल अहिले भने सुटिन्छौ है उहाँ हुनुहुन्थ्यो जगदीश खत्रीजी हाम्रो जगदीशजी चाहिँ एकदमै रमाइलो पनि हुनुहुन्छ कि है अनि छुट्टीको समयमा रेडियो प्रोग्राम सुन्नेको समयमा चाहिँ उहाँले सहभागिता पनि जनाउनुहुन्छ अन्त्यमा चाहिँ तपाईँ कस्तो फ्यान हो नि वर्ल्ड कपमा भन्दै हुनुहुन्थ्यो है अब पोर्चुगल भन्नुभएको थियो अहिले चाहिँ अब पोर्चुगल अब फिफा वर्ल्ड कपबाट चाहिँ अब मैदानबाट बाहिरिसकेको छ त्यो सँगसँगै अब फ्रान्स मोरक्को भनेर अब भएको म्याच पनि हेर्न साथीहरू चाहिँ एकदमै तम तयार पनि हुनुहुन्छ होला अब वर्ल्ड कपको समयमा चाहिँ अब समर्थन जनाउने कुराहरू पनि आउँछ होइन अनि त्यसमा पनि अब सानोको समयको चाहिँ एकदमै याद आउँछ कि अब त यो टिमको अनि त्यो टिमले चाहिँ हारिसकेपछि अनि अब आफैले त्यो गेम चाहिँ जिते जस्तो गरेर उनी हारेको हो जस्तो गरेर चाहिँ अब गिज्याउने चलन चाहिँ हुन्थ्यो वास्तवमा यसो बुझ्दा चाहिँ अब त्यो त्यस्तो सिरियसली नै लिनुपर्ने कुरा त होइन तर पनि हुन्छ नि खालको छुट्टै क्रेज चाहिँ हुन्छ कि यो खेलको समयमा त्यसमा पनि विश्वकपको समयमा है अब त्यस्तो के भन्छ अब खेलकै नाममा अब विवादै गर्नु पर् भने यो चाहिँ गलत नै हो तर पनि समर्थन चाहिँ जनाउन पाइन्छ जनाउनु होला अहिले भने साथी हुनुहुन्छ हेलो नमस्ते हजुर हेलो नमस्ते हजुर
1: नमस्ते
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो बिमाजीलाई अनि बिमाजीको अनि किमल डाँडातिरको हालखबर के छ आजको सुनाइदिनुहोस् न त
1: एकदमै ठिक छ कहिले घाम कहिले पानी भइराखेको छ
0: घाम पानी सेलको बिहे भयो भन्छ नि
1: होला
0: कि नहोला होला है देख्दा चाहिँ हामीलाई सानोमा यस्तै सिकाउनु हुन्थ्यो कि त्यही भएर सोध्नु मन लाग्यो अनि तपाईँलाई घाम पानी भएको मनपर्छ कि घाम लागेको मात्रै मनपर्छ कि पानी परेको मात्रै मनपर्छ त नि अनि घाम पानी चाहिँ कतिको मनपर्छ त भनेपछि सबै मनपर्छ हाम्रो बिमाजीलाई त ल यो मनपर्ने समय भनेपछि सबै दिन चाहिँ हाम्रो बिमाजीको लागि चाहिँ रमाइलो हुने रहेछ है घाम पानी यो रमाइलो घाम पानी सँगसँगै कुराकानी सँगसँगै आज हामीलाई के सुनाउँदै हुनुहुन्छ त नि बिमाजीले ल त्यसो भए अब तपाईँले सुनाउनुहोस् अनि हामी सुनेर नै थाहा पाउँछौ रेडियोहरू छ ल 1 2 3 गो सुरु गरिदिनुहोस्

0: धन्यवाद तिम्रै झल्को आउँछ के गरौँ यो मिठो सुमधुर आवाज सुनाइदिनु भएको छ अनि मिलेसम्म रेडियो प्रोग्राम अन्तिमसम्म पनि सुन्दै गर्नु होला बिमाजी अहिले भने साथीलाई सम्झना सन्देश राखिदिनुहोस् केही दिनमा के भन्छ घाम पानी भनिरहँदा चाहिँ पारी त्यो डाँडामा घाम लाग्यो घमाइलो भन्ने गीत सुन्दैछौ कसलाई सुनाउन चाहनुहुन्छ
1: र मेरो घरकारीको लागि र मलाई यति धेरै माया गर्ने साथी लुम्बिनीमा हुनुहुन्छ र मेरो सन्दर लागि सुमनको लागि शान्तिको लागि सेनाको लागि र जति पनि नभरि आउने साथीहरू र मभन्दा पछाडि आउँदै हुनुहुन्छ वा साथीहरूको लागि सम्पूर्ण साथीहरूलाई बिना भनेर तिमीलाई पनि मैले तिमी सम्पूर्ण साथीहरूलाई भन्दै चिन्छु बाई
0: हुनुहुन्थ्यो बेमा गुरुङजी हामीलाई किमाल डाँडादेखि सम्झनु भएको थियो साथीहरूको प्रस्तुति सुनिरहेका छौँ यसरी नै आफ्नो प्रस्तुति राख्न चाहनुहुन्छ हाम्रो श्रोता साथीलाई सुनाउन चाहनुहुन्छ भने आफ्नो कला गला प्रस्तुति प्रस्फुटन गराउने उद्देश्य सहित हामी साथीहरूको भित्र रहेको लुकेर रहेको प्रतिभालाई चाहिँ कार्यक्रममा स्थान पनि दिन्छौँ आउन सक्नुहुन्छ सुनाउनको लागि 0625 4142 0000 बाटो भएर सुमधुर गीत रहेको छ काली प्रसाद बास्कोटाको आवाजमा सजिएको यो सुमधुर गीतमा चाहिँ सोमिया बराइदीको पनि आवाज रहेको छ झालमा रेशम फिलिली हो है अब गीतको टाइटल पनि एकदमै फिलिली एकदमै बिन्दास छ गीत पनि सुनिकार्नु होला है त

0: हजुर पिराटीको छामा ओढाउन यो रमाइलो सुमधुर गीत तपाईँमा कार्यक्रम स्थान दिइसकेको छु। पगे पनि यहाँलाई मन पर्यो होला है। अनि यस्तै मिठा मिठा गीत संगीतको साथमा अब 12 बजेको समयसम्म तपाईँको साथमा रहन्छु भने हामी फरक बार फरक श्रृङ्खलाको साथमा पनि आउने गर्दछौ। अनि आज बिहिबारको एपिसोडमा रहेर भने साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिइरहेको छु र कोही सहभागी साथी भने हामीसँग लाइनमा हुनुहुन्छ, म उहाँलाई ढिला नगरी स्वागत गरिहाल्छु। हेलो नमस्ते हजुर।
1: हेलो अनुजी नमस्कार, गुड मर्निङ।
0: गुड मर्निङ दर्शन, नमस्कार। कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो तिलकजीलाई।
1: हजुर थ्याङ्क यू, धन्यवाद।
0: अनि के छ तिलकजीको नयाँ नौला हालखबर?
1: नयाँ खासै केही छैन, बिहान भरि पानी पर्यो, अहिले आएर घाम यसो घाम लागेको छ नि त्यही हो।
0: भनेपछि अघि साथीहरूसँग कुराकानी गरे जस्तै नै तपाईँकोतिर पनि घाम पानी हो? एपिसोड भरि नै घाम पानी हुने भयो कि त्यसो भए त। ल ठिकै छ,
1: हामीले एक दुई कक्षामा तिन कक्षामा पढेको लस्कारै जन्ती जति सेलका जन्ती जति छाता ओढेर हिँडेको देखा,
0: त्यही त छाता ओढेर हिँड्थ्यो। अनि अब त कसैले भनेको सुन्दा पनि अब दिमागमा चाहिँ आफै एउटा चित्र आउँथ्यो कि घाम पानी स्यालको बिहे भन्दा चाहिँ अब स्यालको चाहिँ छाचीकै बिहे। अनि कसले चाहिँ हामीले चाहिँ के सोच्थ्यो भने अब को चाहिँ नाच्छ होला होइन, कसले चाहिँ बाजो बजाउँछ होला, कसरी बजाउँछ होला, हामीले चाहिँ साँच्चै हो जस्तो गरेर सोच्थ्यौँ कि तिलकजी। अब सानोको समयको कल्पनाहरूलाई चाहिँ अहिले गरेर सकिँदैन, यस्तै छ। अब त्यो चाहिँ अब सानो बेला चाहिँ धेरै कुरा सोच आउँदो रहेछ कि। अनि यो कुराकानी त्यही त यो पुरानो यादहरू साथीहरूसँग गरिरहँदा तपाईँसँग पनि गर्न पाइयो, एकदमै खुसी लाग्यो। अनि खानपिन भएको छ कि छैन हाम्रो तिलकजीको?
1: हजुर खाना, म त खाना खाएर ठ्याक्क 10:30 बजेदेखि अनि कार्यक्रम सुनेर बसेको, बल्ल पालो आयो।
0: ल बल्ल पालो आइरहँदा आज हाम्रो श्रोता साथीलाई चाहिँ के सुनाउनुहुन्छ त नि?
1: एउटा मैले आफ्नै उसमा संकलन गरेको गाना छ, त्यही गाउँछु अब, जाने नजाने पनि है।
0: ल सुन्छ, सुरु गरिदिनुहोस्। 1 2 3 गो।
1: ए गाउँ घर छोड्नै मन थिए

0: धेरै धेरै धन्यवाद किसानलाई पार्यो बर्बाद यो मिठो आवाज अनि मिठो सिर्जनाको लागि हाम्रो तिलकजीलाई सुनाइदिनु भयो थ्याङ्क यू सो मच भन्दै अहिलेको लागि भने अब धेरै किसान साथीहरूले पनि सुन्दै हुनुहुन्छ होला एउटा बुढो किसान भन्ने हामी आधुनिक गीत सुन्दैछौ सुनाउँदैछु कसलाई सुनाउन चाहनुहुन्छ
1: सर्वप्रथम त मिठो भएसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ हजुरको लागि अनि अघि भर्खरै मभन्दा अघि आउने बहिनीहरूको लागि अनि त्यहाँ पछि आएर उपासना घिसिङ हाम्रो मित्र केतु छेत्री अनि अर्जुन थापा श्रीजन दाल अनि त्यहाँ पछि आएर हाम्रो अमृत लोचन भाइ भन्दै सम्पूर्ण रेडियो घरबाट आइसकेर बस्ने सम्पूर्ण साथीभाइ दिदी बहिनीको लागि भन्दै बिदा हुन्छु हस्त
0: हस्त नमस्कार शुभ दिन उहाँ हुनुहुन्थ्यो तिलक छेत्रीजी अनि अब असारको माहौल पनि छ होइन अब गीतहरू भाकाहरू त हामी सुनिरहेका नै हुन्छौँ म साथीलाई मिलेसम्म सुनाइरहेको हुन्छु अहिलेको लागि भने एउटा बुढो किसान बोलको अब सबै दाँत झरेको छ तैपनि अब बुढो किसानले मेहनत गर्छ काम गर्छ होइन आफ्नो खेतबारीमा जोत्छ हलो जोत्छ भन्ने खालको शब्द सङ्गीतले भरिएको मिठो शब्द रहेको छ जीवन शर्माको आवाजमा सोधेको अलिकति यथार्थमय गीत पनि छ कसैको जीवनमा मेल पनि खान सक्छ है यो गीत सँगसँगै हामी भनिरहेको विश्राम पश्चात हामी उपस्थित हुन्छ भने सुन्दै गर्नुहोला प्रोग्राम कलिङ छायम है त

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: मयम चिसा पानी बाट
2: काठमाडौँ
1: काठमाडौँ बाट
3: मयम चिसा पानी
4: अनि बीचमा नझर्ने
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोस्ते मलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
4: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
5: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98
2: लोस्ती मलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
4: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम

0: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
1: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
0: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
2: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087169142।
4: मम्मी भोक लाग्यो, खाजा खाम न।
5: नानु बाबालाई भन न, आज बाहिरको खाजा खाम भनेर।
4: हस् मम्मी।
6: मैले सुने छोरी, ल जाम हिँडा।
5: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
6: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
5: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
6: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
7: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौ। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
6: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
6: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, खैरनीटार।
8: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
9: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
8: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
9: त्यसो भए कहाँ जाने त कान्छा?
8: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
9: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
0: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्याटफिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
6: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
7: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9556011445 र 9556020445।
10: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
11: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र।

0: कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चश्मा, पावर चश्मा, शीतल चश्मा लगायत हरेक प्रकारका चश्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चश्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी, 9508501422, दिपेश मल्ल ठकुरी 9508501420, दीप मल्ल ठकुरी 9406041530।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
3: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
0: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
4: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागंजदेखि 2 काछेपानी तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 9856032475 र 9801032475।
5: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
5: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
5: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
5: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
5: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
4: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्लागण्डी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
0: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
6: व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा रहेर साथीहरूसँगको मिठा मिठा रमाइला कुराकानी सँगसँगै साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिइरहेको छु भने हामी यसरी नै हप्ताको सातै दिन फरक बार फरक श्रृङ्खलाको साथमा आउने गर्दछौँ। अनि सुनेर बस्नुहुने अब हाम्रो नियमित श्रोता साथीहरूलाई त थाहा छँदैछ, तैपनि कोही साथी नयाँ हुनुहुन्छ भने एकचोटि हामी कार्यक्रम सम्बन्धी जानकारी गराइहालौँ है। आइतबार भनेको अन्ताक्षरी विशेषको साथमा जोडिने गर्दछौँ भने त्यस्तै सोमबार चाहिँ श्रोता साथीलाई मनपर्ने गीत संगीतहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ। मंगलबार चाहिँ त्यसै गरी मंगलबार कुनै टपिक लिएर आउँछु अनि त्यो टपिकमा साथीहरूको चाहिँ विचार के छ त राख्न सक्नुहुन्छ। अनि बुधबार भनेको ड्रामा हामी नाटक पनि गर्छौँ। बिहिबार चाहिँ आज साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिए सँगसँगै भोलि शुक्रबार चाहिँ म्युजिक ट्रा गेमको साथमा चाहिँ सहभागिता हामी साथीहरूलाई सहभागी गराउँछौँ। अनि शनिबार भनेको चाहिँ गाउँ खाने कथा यसरी हप्ताको सातै दिन आउँदै गर्दा प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमेमा आवश्यक संसार दिवसल दुलेगौडाले। प्रोभाइडर हुनुहुन्छ मेन बहादुर सुन्ना र कोही सहभागी साथीहरू हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर। साथी चाहिँ लाइनमा हुनुहुन्थ्यो, साथीलाई सहभागी पनि गराउने, साथी चाहिँ छुटिनु भयो है। ठिकै छ, यो सँगसँगै अब हप्ताभरि यसरी हामी फरक बार फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा चाहिँ हामी अन्तिम बार शनिबार भन्ने एकजना साथीलाई चाहिँ लकी ड्र मार्फत विजय पनि गराउँछौँ। सो जति पनि साथीहरूलाई चाहिँ हामी बारेपछि विजय गराइरहेका छौँ, साथीहरूले चाहिँ अन्तिम बार शनिबारसम्म पनि सुनेर चाहिँ साथ दिनुहोला भन्दै फेरि पनि साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर। नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत छ है, धेरै धेरै पछि हाम्रो मगनीजीलाई।
7: हजुर,
6: थ्याङ्क यू। म त्यता लमजुङबाट बोलेको। ए, लमजुङबाट
7: हुनुहुन्छ
6: हो? हजुर। ल, त्यसो भए चाहिँ यहाँको शुभ नाम चाहिँ के होला? हाम्रो बेनिताजीको आवाज त कस्तो हाम्रो मगनीजीको जस्तै सुनिएको कि? होइन है, ठिकै छ। अनि हाम्रो बिनिताजीसँग चाहिँ मेरो पहिलो कुराकानी भएको हो। फर्स्ट टाइमै भन्नुपर्छ है। अनि हाम्रो बिनिताजीको नयाँ नौलाहरू लमजुङतिरको सुनाइदिनुहोस् न त हाम्रो साथीहरूलाई। अनि हाम्रो बिनिताजीले चाहिँ रेडियो प्रोग्राम चाहिँ कतिको सुन्ने गर्नुहुन्छ?
7: मैले त यो प्रोग्राम चाहिँ सुनेको छैन, यता सानोतिर त तिलक छेत्रीले चाहिँ अनि प्रोग्राम आएको छ कल गर भनेर नम्बर दिनुभएको
6: है। हाम्रो तिलकजीलाई पनि धेरै धेरै धन्यवाद छ, सुन्दै हुनुहुन्छ होला। अघि मात्र आफ्नो प्रस्तुति राखेर चाहिँ जानु भएको थियो। अनि हाम्रो बिनिताजीले चाहिँ अब मिलेसम्म हाम्रो रेडियो प्रोग्राम पनि सुन्दै गर्नु होला। अनि आज हामी के गर्छौँ भनेर थाहा छ कि छैन? आज चाहिँ प्रतिभा राख्ने हो। अनि आज प्रतिभा राख्ने दिनमा चाहिँ हामी बिनिताजीको चाहिँ अब पहिलो सहभागिता जनाउनु भएको दिनमा नै हामी मजाले तपाईँको प्रस्तुति सुनिहाल्छौँ है। त ल, रेडी हुनुहुन्छ? ल, सुरु गरिदिनुहोस्। 1, 2, 3, गो। लगनको महिना यो गीतले चाहिँ के भन्न खोजे होला? हजुर, गीतमा मात्रै सीमित, अनि कस्तो मिठो आवाजमा गीत गुनगुनाइदिनु भयो, साथीहरूलाई सुनाइदिनु भयो होइन। यसरी मिले सँगसँगै साथीहरूको प्रतिभा पनि सुन्नु होला, अनि रेडियो प्रोग्राम सुन्दै गर्नु होला। अहिले भने साथीभाइलाई सम्झनुहोस् अनि हामी छुटिनु पर्छ है बिन्ताजी।
7: अनि टेक्निसियनमा रहनुहुने मित्रको लागि, रेडियो पाटन होल टिमको लागि, साथीहरू भन्नुपर्दा त प्रोग्राम आछ कल गर भनेर नम्बर दिने दाजु तिलक छेत्रीको लागि, टेकु छेत्री, चारु मगर, आशिष मगर, आशिष चारु मगर, राम पाण्डे, सनिगुरु मगर, अनिता छामी, विनिता श्रेष्ठ, नानीमाया कोइराला लगायत अनुपाको
6: नमस्ते शुभ दिन। उहाँ हुनुहुन्थ्यो विनिता सुनारजी, हामीलाई लमजुङदेखि सम्झनु भएको थियो है। मिठा आवाज गुनगुनाएर भइसक्नु भएको छ, साथमा यस्तो मिठा मिठा गीत सङ्गीतहरू पनि हामी सुनिरहेका छौँ भने, अहिलेको लागि मेरी मैना माया नैनी रेशम रातो रातो सारीमा, हुन्छ नि आफ्नो मायालाई चाहिँ अब सारीमा देख्दा चाहिँ अब कतिसम्म देखिन्छ त्यो सुन्दरताको बयान गरिएको मिठो गीत रहेको छ। राई अनि इन्द्रकला राईको आवाजमा सजिएको यो मिठास गीत रहेको छ। गीत सँगसँगै हामी चाहिँ विश्राममा जानुपर्छ। विश्राम लगतै आजको विजय साथी यसै लिएर आउनुपर्छ जस्तो पनि लागिरहेको छ। मिलेसम्म साथीलाई पनि सहभागी गराउँछु। सुन्दै गर्नुहोला प्रोग्राम कलिङ चाहिँ।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
2: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9856062265 र 9848064145। तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्। शरण सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
2: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
2: शरण एन्ड सिसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
3: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
4: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
3: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
5: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
6: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
7: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
8: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
9: सम्झी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँसुवा कालिज पाइँदैन भने सुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झी।
10: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अन्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
7: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98-028-28-810, 98-028-28-811 र 98-028-28-816।
0: This is Radio Dhorbarahi 103.8 MHz.

हजुर सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु. प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइमको चाहिँ अब हामी अन्त अन्ततर्फ जस्तो पनि छौँ अनि छुटेर जानुपर्ने बेला पनि भइसकेको छ है. अनि जानुभन्दा अगाडि चाहिँ हाम्रो एउटा काम त बाँकी नै छ, त्यो चाहिँ रहेको छ आजको विजय साथी गराउने, जहाँ चाहिँ आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो. ढुलफिर्दीदेखि हुनुहुन्थ्यो, एकदमै रमाइलो पनि हुनुहुन्छ हाम्रो जगदीशजी खत्रीजी हुनुहुन्थ्यो, र उहाँ सँगसँगै किमाल डाँडादेखि हुनुहुन्थ्यो बेमा गुरुङजी, अनि अरुण चौपारीदेखि हुनुहुन्थ्यो हुनुहुन्छ हाम्रो नियमित श्रोता साथी पनि हुनुहुन्छ तिलक छेत्रीजी, त्यस्तै सहभागिता जनाउनु भएको थियो. पहिलोचोटि लमजुङदेखि हुनुहुन्थ्यो विनिता सुनारजी. सम्पूर्ण सहभागी साथीलाई चाहिँ धेरै धेरै धन्यवाद. र आजको विजयी साथी भने अब एकजनालाई चाहिँ हामी गराउँछौँ, जहाँ चाहिँ हुनुहुन्छ हाम्रो दोस्रो सहभागी साथी हुनुहुन्छ किमल डाँडादेखि बिमा गुरुङजी, उहाँलाई चाहिँ धेरै धेरै बधाई छ. प्रोग्राम सुन्दै हुनुहुन्छ भने अन्तिम समयसम्म पनि अन्तिम बाद रहेको छ, शनिबारसम्म चाहिँ सुनेर साथ दिनुपर्ने हुन्छ, जहाँ चाहिँ हामी बाह्रपछिको विजयी साथी सँगसँगै एकजना साथीलाई चाहिँ लकी ड्र मार्फत चाहिँ हामी अन्तिम शनिबार विजय गराउँछौँ. सो सुन्दै गर्नुहोला भन्दै एकजनासँग सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई पनि धेरै धेरै धन्यवाद. अहिलेको लागि भने बत्तासले उडाइ लग्यो माया मेरो, सुमधुर गीत रहेको छ, रमाइलो पनि छ, तपाईँमा आज राख्दैछु यो मिठास गीत सँगसँगै आजको एपिसोडबाट. म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि बिदा हुन्छु. नमस्कार, शुभ दिन, बाई बाई.

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: हेर्दा हिजै जुडे गोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
2: मैले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
2: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
0: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
2: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
0: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
0: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछापुच्छ्रे बैङ्कको ठिक पारिपत्री। फोन 0635 93 369।
3: आज पनि भाटवाड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
4: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
3: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
4: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 9856385507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
6: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
4: साँच्चै के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, थापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
6: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
4: हुन्छ नि, हो पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भएर बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
7: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
2: कहिदिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्ती सौनीको ठिक पारिपट्टि।
9: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
10: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
6: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
4: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
11: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा चल्दैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
6: ए, त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट,
12: सिङ्गापुरे पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको केही त हो।
13: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफुल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिख ज्यापुसिख तायोमाला डुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खेथैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल लिम्बु र ब्रुनाईको माछा पाइन्छ।
14: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9824184264 र 9811403005।
15: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
16: स्टेशन 1 स्टुडियो लाइट
17: अहिले मध्याह्नको 12 बज्यो।
18: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
19: कार्यदलमा अधिकांश दलको असहमति।
20: अमेरिका र इरान पुनः युद्धमा इरानका विभिन्न शहरमा शक्तिशाली आक्रमण खाड़ी देशहरूमा सतर्कता।
19: र विश्वकप फुटबलमा आज क्वार्टर फाइनलको खेल शुरू हुँदै पहिलो खेलमा फ्रान्स र मोरक्को भिन्ने।
21: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिलाउ। अनि घरसर बेच्नु छोडेर यतातिर कता नि?
22: यो त साइड जब दाइ, यो चाहिँ मेन।
21: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
22: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
21: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
23: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ।
21: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
23: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
21: सुरक्षा घरको
22: साथ जीवन भरको।
24: यो हो सञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
20: समाचार अब विस्तारमा। नक्साल स्थित नेपाल बाल संगठनको रकम हिनामिना गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ठगीको कसूरमा उनीहरूलाई पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले पक्राउ पुष्टि गरे पनि नाम भने खुलाउन चाहनु भएन। यद्यपि उनीहरू बाल मन्दिरको कार्य समितिमा रहेर काम गरेका सदस्यहरू रहेको बुझिएको छ। आरोपीहरूले बाल मन्दिरमा बाल बालिकालाई भरण पोषण र शिक्षा दीक्षाको लागि प्राप्त गरेको रकम हिनामिना गरेको आरोप छ। उच्च अदालतका पूर्व मुख्य न्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठित आयोगले 2077 सालमा एउटा प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनको आधारमा पक्राउ गरिएको जबराले बताउनुभयो।
19: आज रातिदेखि सबै सरकारी खाता बन्द हुँदैछन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अघि सरकारी खाता फ्रिज गर्ने व्यवस्था छ। त्यस अनुसार अबको 7 दिन संघ प्रदेश र स्थानीय तहका सरकारी खाता बन्द हुनेछन्। मालेका नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्ष 2082-83 को लागि सिर्जित दायित्वको बजेट रकम निकासा आज राति 12 बजेसम्म सम्पन्न गरिसक्नुपर्नेछ। अत्यावश्यक अवस्थामा महालेखा नियन्त्रकको स्वीकृति लिएर मात्रै भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ भने सरकारले विशेष निर्णय गरेमा वा आपतकालीन खर्चको लागि निकासा खुल्ला गर्न सकिने बताइएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार हिजोसम्म सरकारले कुल बजेटको 8% अर्थात 15 खर्ब 31 अर्ब 19 करोड़ रूपियाँ खर्च भएको छ। त्यसमध्ये पूँजीगत खर्च 1 खर्ब 63 अर्ब 17 करोड़ अर्थात 40% मात्र भएको छ। चालू खर्च भने 87.25% अर्थात 10 खर्ब 30 अर्ब छ। सरकारको राजस्व संकलन पनि कमजोर देखिएको छ। कार्यालयका अनुसार हिजोसम्ममा 10 खर्ब 51 अर्ब अर्थात 79% मात्र राजस्व संकलन भएको छ। सरकारले 13 खर्ब राजस्व उठाउने लक्ष्य लिएको थियो। अनुदान सहितको कुल आमदानी पनि 77%मै सीमित भएको छ।
20: नेपाली कंग्रेसले आज संविधान संशोधनका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दैछ। दिउँसो 3 बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति गगन थापाले धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको नेपाली कंग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न गठित विज्ञ समितिले जनाएको छ। संविधान संशोधनका लागि बहसपत्र तयार पार्न सरकारले बनाएको कार्यदलमा नगएको कंग्रेसले आफ्नो आन्तरिक विज्ञ समिति बनाई धारणा तय गरेसँगै आज सार्वजनिक गर्न लागेको हो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा रहेको संविधान संशोधन बहसपत्र कार्यदलले बहसपत्र तयार पारिसकेको जनाएको छ। यो कार्यदलमा एमालेबाट तोकिएका प्रतिनिधि कार्यदलको बैठकमै उपस्थित भएका थिएनन्। कंग्रेसले प्रतिनिधि नै पठाएको थिएन। अन्य 4 राजनैतिक दल कार्यदलमा भए पनि बहसपत्र तयार पार्दै गर्दा असहमति जनाउँदै बाहिरिएका छन्। कार्यदलको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै नेकपा, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कार्यदलबाट अलग भएका छन्। कार्यदलमा नेकपाका देव गुरूङ, लोसपाका लक्ष्मणलाल कर्ण, जसपाका सुरेन्द्र झा र मोर्चाका मनोज भट्ट सदस्य हुनुहुन्थ्यो। उनीहरूले कार्यदलबाट बाहिरिने क्रममा सोमबार संयोजक असीम शाहलाई 6 बुँदे असहमति पत्र बुझाएका छन्।
19: सांसदहरूले सरकार सुकुम्बासीप्रति निर्मम भएको भन्दै आपत्ति जनाएका छन्। सरकारले बस्तीमा डोजर चलाएर होल्डिङ सेन्टरमा पुर्याएका सुकुम्बासीहरूलाई उचित वैकल्पिक व्यवस्था बिना विस्थापित गर्न खोजेको भन्दै सांसदहरूले आज प्रतिनिधि सभाको बैठकमा सरकारको ध्यानाकर्षण गराएका हुन्। आश्रित सुकुम्बासीलाई खानापानी समेत नदिएर होल्डिङ सेन्टरबाट निस्कन दिएको अल्टिमेटम अमानवीय रहेको सांसद रीना देवी कामीले बताउनुभयो। उहाँले बस्तीमा डोजर चल्दै गर्दा आत्महत्या गर्न बाध्य पारिएकालाई उचित क्षतिपूर्ति दिन र सबै सुकुम्बासीको उचित व्यवस्थापन तत्काल गर्न माग गर्नुभयो। यस्तै सांसद यशोदा कुमारी बरालले पनि सुकुम्बासी जनता हुन् कि होइनन्, बाँच्न पाउने अधिकार छ कि छैन भन्दै प्रश्न गर्नुभयो। गरीबको आँसु सरकारलाई महँगो पर्ने उहाँले चेतावनी दिनुभयो। संसदमा आज पनि प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विरोध जारी राखे। यसै सन्दर्भमा राप्रपाकी सांसद खुशबु ओलीले सत्तापक्षका सांसदहरूप्रति कटाक्ष गर्नुभएको छ। सभामुखको पक्षमा उभिएका सत्तापक्षका सांसदहरूले प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिमा पनि मौन हुनु गम्भीर विषय भएको उहाँले उल्लेख गर्नुभएको छ। प्रधानमन्त्रीको स्पष्ट जवाब नआएसम्म विरोध जारी राख्ने उहाँले अडान सुनाउनुभयो। आजको बैठकमा महान्यायाधिवक्ता र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश हुँदा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सविता गौतमले राष्ट्रिय सेवा दल विधेयक 2083 र नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 पेश गर्नुहुनेछ। राष्ट्रिय सभाको बैठक अहिले सभा 12 बजे शुरू हुँदैछ।
20: राहदानी सेवा आज र भोलि 2 दिन बन्द हुने भएको छ। राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण अर्थात माइग्रेशन गर्न लागिएकाले 2 दिन राहदानी सेवा बन्द गरेको हो। विभागले हिजो सूचना जारी गरे अनुसार हाल संचालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले आज र भोलि राहदानी सम्बन्धी सेवा बन्द रहनेछ। यद्यपि राहदानी सम्बन्धी अन्य सेवा बन्द रहे पनि विभागमा तयार भइसकेका राहदानी भने वितरण भइरहेको छ। मोबाइलमा राहदानी संकलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गर्न सक्ने विभागले बताएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
24: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
20: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
19: अब बाँकी समाचार। सुनसरीको कोशी गाउँपालिका 8 केराबारी स्थित महेन्द्र राजमार्गमा गए राती पिकअप गाड़ी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्। मृत्यु हुनेमा चालक मोरङ रंगेली नगरपालिका 3 बरदेशाका 42 वर्षीय पदम राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिनुभयो। भन्टा बारीबाट लौकहीतर्फ छुटेको प्रदेश नम्बर 102/0024131 नम्बरको खाली पिकअप अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा चालक राई गम्भीर घाइते भएकोमा उपचारको लागि जिल्ला अस्पताल इनरुवा ल्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो। दुर्घटनामा सोही पिकअपमा सवार सिराहा लाहान नगरपालिका घर भई विराटनगर 13 बस्दै आएका 37 वर्षीय सन्तोष कुमार शाह घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
20: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि पुनः भीषण आक्रमण शुरू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता समाप्त भएको अभिव्यक्ति दिएको केही समयमै हवाई आक्रमण शुरू भएको हो। इरानी सरकारी संचार माध्यमका अनुसार देशको दक्षिणी क्षेत्रमा पर्ने सिरिक र बन्दर अब्बास लगायतका क्षेत्रमा विस्फोट भएका छन्। यी दुवै बन्दरगाह शहर हर्मुज जलमार्गमा अवस्थित छन्। इरानको तटीय क्षेत्रका अन्य शहरहरू कोनाराक र चाबहारमा पनि विस्फोटको आवाज सुनिएको छ। इरानी सरकारी संचार माध्यमका अनुसार बन्दर अब्बासमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा यो आक्रमण इरानले गरेको बम आक्रमणको प्रतिशोध भएको दावी गर्नुभएको छ। अमेरिकी आक्रमणपछि खाड़ी क्षेत्रका देशहरूले पनि इरानी आक्रमण भएको बताएका छन्। बहराइनको राजधानी मानामामा विस्फोट भएको, कुवेतले क्षेपास्त्र र ड्रोनहरू अवरोध गरेको तथा कतारले सुरक्षा सतर्कता जारी गरेको छ। इरानले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन, तर यसअघि वरिष्ठ इरानी अधिकारीहरूले अमेरिकाबाट कुनै पनि आक्रमणको तत्काल जवाब दिने चेतावनी दिएका थिए। जुन 17 हस्ताक्षर भएको समझदारी पत्रपछि अमेरिका र इरान बीच भएको यो सबैभन्दा तीव्र सैन्य भिडन्त मानिएको छ।
19: र अब खेल समाचार। फिफा विश्वकप 2026 अन्तर्गत आज राति पहिलो क्वार्टर फाइनल खेलमा पूर्व विजेता फ्रान्स र अफ्रिकी पावर हाउस मोरक्को बीच प्रतिस्पर्धा हुँदैछ। यो खेल अमेरिकाको म्यासे च्युट्स स्थित बोस्टन स्टेडियम फक्स बोरोमा नेपाली समय अनुसार राति 2:45 शुरू हुनेछ। टोली संरचना र रणनीतिका हिसाबले केलियन एम्बापेको नेतृत्वमा रहेको फ्रान्सेली टोली निकै सन्तुलित र आक्रमक देखिन्छ। फ्रान्सले यसअघि पाराग्वेलाई 1-0 अन्तिम आठमा स्थान हराउँदै अन्तिम आठमा स्थान बनाएको हो। अर्कोतर्फ क्यानाडालाई 3-0 स्तब्ध पार्दै लगातार दोस्रो पटक विश्वकपको क्वार्टर फाइनल पुग्ने पहिलो अफ्रिकी टोली बनेको मोरक्को मनोबल उच्च छ। मोरक्को बलियो रक्षा पंक्ति र फ्रान्सको धारिलो आक्रमण बीच बोस्टनको मैदानमा आज राति कड़ा प्रतिस्पर्धा हुने निश्चित छ।
20: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
19: नक्साल स्थित बाल संगठनको रकम हिनामिना गरेको आरोपमा 3 पक्राउ, ठगी सम्बन्धी कसुरमा मुद्दा चल्ने।
20: आजदेखि सबै सरकारी खाता बन्द हुँदै राति 12 बजेसम्म मात्र भुक्तानी पाइने। बजेट खर्च कमजोर, अपेक्षित राजस्व पनि उठेन।
19: संविधान संशोधनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्दै सरकारले बहसपत्रको लागि बनाएको कार्यदलमा अधिकांश दलको असहमति।
20: अमेरिका र इरान पुनः युद्धमा, इरानका विभिन्न शहरमा शक्तिशाली आक्रमण, खाड़ी देशहरूमा सतर्कता।
19: र विश्वकप फुटबलमा आज क्वार्टर फाइनलको खेल शुरू हुँदै पहिलो खेलमा फ्रान्स र मोरक्को भिड्ने।
20: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासी र सुनचारी पसल खोजौला नि।
1: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
2: यहाँ विभिन्न डिजाइन का गरगहना पाइनुका साथै खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
2: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी टिम दुलेगौडा ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9807169142
7: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन्न है
8: मैडम धूम्रपान भनेको के हो
7: ल सुन धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिउडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
8: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ मैडम
7: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्रनली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ
8: अनि नि मैडम यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
7: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
8: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
10: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्नै भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त
7: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा पावर चस्मा शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ नोट यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422 दिपेश मल्ल ठकुरी 9805501420 दीप मल्ल ठकुरी 9460141530
25: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
26: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला
25: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0625414233 मोबाइल 9968861887
27: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं बेल चौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ
26: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ
27: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्गानिक उत्पादन उपभोगको बानी बसालौ।
26: अनुरोधक श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनी चार।
4: Admission open.
6: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
4: 24th years of academic excellence in management.
6: Bachelor program.
4: 4 years program of Bachelor in Business Administration, BBA.
6: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
4: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
6: Forms are available at College Administration at 9 a.m. to 3 p.m.
4: Science and Management, both streams can apply.
6: Last date of form submission, 26th Asar 2083.
4: Entrance exam, 29th Asar 2083.
6: Inter to learn, to first to serve.
4: Further details, Pokhara College of Management, PCM, Gyanmargar Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
26: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
25: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
26: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
25: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
26: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
25: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
26: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
25: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
26: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
25: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी चार, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
9: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: साइलियामा प्रकाश साइको फर्निचर पसल गरेको छ है झुकिनु होला नि
2: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल
1: टिबी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
2: ए ल ल तपाई पनि झुकिनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878 प्रशान्त नेउपाने 98460 26925
3: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ केही समस्या आयो कि क्या हो
4: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
3: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
5: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 98 60 73 73 10 र 98 261 53 507
6: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
6: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा फिची बजार
8: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार
9: मोबाइल 98058535337 र 98066159
10: आहा घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो बरु कहाँ जाने होला त
3: आऊ बुढा केलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सोभे गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन् मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो हामी पनि त्यतै जाम
5: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98171656
11: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने
12: के भयो दाई पैसा भएपछि नि के को तनाव हो र
11: हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु
3: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ
13: उच्च स्तरका छड सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाता सिपिभीसी पिभीसी पाइप बेन्च तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ
14: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 065414236 मोबाइल 98560878302 र 98460878302
15: खाए साह्रै मिठो पकाए त स्वाक्कै एक पाकेटले पेट भरि नि के हो भन प्वाक्कै
16: यी यो हो बोनस चाल्छ

0: प्रहरीले बोनस चाउचाउ
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9855202779।
2: ए सम्झे यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हौ सम्झे
3: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झे खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिस र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ
1: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9008828810 9008828811 र 9008828816
4: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज़ अंतर मन के आवाज

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: भर्ना खुल्यो।
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 571 240
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू
4: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
3: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
4: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
3: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
5: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुस् भो
6: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
5: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
6: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
5: हजुर विगत 13 तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
6: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 98-5-60-23-420 98-41-54-674 र 98-60-23-420
7: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
8: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ त्यही जाने हो म त
9: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा प्रोपाइटर कीर्तिमान थापा मगर।
10: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
11: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115।
12: हजुर दान गरौ।
13: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ धार्मिक पुण्य प्राप्त गरौ।
14: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
12: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
13: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
14: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
13: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
14: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
13: छुटका दायराहरू
14: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
13: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
14: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
13: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9856062265 र 9648164145।
15: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: स्टुडियो टाइम अहिले दिउँसोको 1 बज्यो। टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार, मोबाइल 98165935001।

0: सुन रहे हैं रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: आस्था अनि भरोसा, घर निर्माण को विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माण को लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिम का ब्लक, इट्टा, ढुंगा, गिटी, बालुआ, चोकर सुपथ मूल्य में पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9855188461 र सिजन गुरुङ 9705440900।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हार्जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हार्जोनी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
4: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु। प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801032475।
7: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
8: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
7: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज स्टोरूम सँगै।
9: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9846133101 र 9846383522।
10: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
11: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
10: ओके ल डन।
11: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
10: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847077786।
2: स्याङ्जाको स्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँचमा आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847315368।
1: This is Radio Dhorbarahi 103.8 MHz.

0: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
2: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
3: सम्पर्क युनाइटेड सप्लायर्स, दोलेगौडा हेल्प चोक,
4: प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065-414-0008।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाचिङ डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856380073
2: सुवर्ण अवसर
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुसी पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: फाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: पिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै ऋषि कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहज जानकारी गराइन्छ
4: अझै पनि धेरै ठाउँमा महिनावरी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै फरक व्यवहार गरिन्छ
5: केही हुन्न मुवा कुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
4: जेसुकै भन म छाउन्जेल चाहिँ सात दिन चाहिँ बाँड्नुपर्छ पछि जेसुकै गर
5: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
6: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक यो जन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
4: बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जिएसटीको केही भनेको त हो नि के हाम्रो पालामा जस्तो कहाँ हुन्छ
7: महिनावारीलाई मर्यादित बनाउने विभेद अन्त्य गर्ने
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: ओम भगवती मेटल एंड स्टील उद्योग लाई छिटो अनि गुण सरका सामान पाउन लाई गाछे पानी मा मेटल स्टील फन पार्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तर्जलिनी पाइनी
10: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
11: हामी कहाँ सटर च्यानल गेट ट्रस निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टीलका रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टीलका सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
10: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
11: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9855601013 9807294
12: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
13: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
12: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौडा बजारको हेल्पुसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
13: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
14: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
15: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
14: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
16: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
17: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ। जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
16: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
18: This is Radio Dhor Barahi 103.8 MHz.
19: अब सबै खाऊ लाली
20: UVDG Smart.

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 061450249 मोबाइल नम्बर 97 32 45 845 वेबसाइट www.gandakiuniversity.edu.np।
2: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ,
2: अहिले हतार छ पछि आउँदै गरौला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले, सम्पर्क 9460-61268 र 9560-60268।
6: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
7: दुलेगौडा पोलिक्लिनिकमा यही अवसर 27 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
8: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
8: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
7: समयमै स्वास्थ्य उपचार र परामर्श स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
7: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
9: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560-31053।
10: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा,
11: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
10: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
12: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
10: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
12: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
10: अन्त एकचोटी राम्रो होला, एकचोटी सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा तुलेगौडा।
13: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849699 छ।
14: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
15: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
16: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
17: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
14: ए हो र, हस् दाई म आजै जान्छु।
18: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
10: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
16: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
19: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
16: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
19: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
20: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
21: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
18: ग्राहकको चाहना नै हाम्रो सन्तोष। जयसवाल कस्मेटिक पसल, धुलेगौडा भित्री बजार।
20: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
18: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
14: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
18: खोइदिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
14: अनि बन्छ त दाई?
18: यहाँ सबै प्रकारका मोबाइल मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
22: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्ती सोनीको ठिक पारिपट्टि
23: सबै ब्रान्डका मोबाइल बिक्री, साठ फेट र एसेसरी सामानहरू उपलब्ध छन्।
22: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
23: प्रोपाइटर राजन पौडेल, मोबाइल 9556062629।
10: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
12: साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा थापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
24: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
10: ढोरबाराही हाइलाइट्सको साथमा
25: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
10: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841649304।
26: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो बाटो मोबाइल एप मार्फत पनि विश्वभर एकसाथ सुन्दै हुनुहुन्छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। विपक्षी दलले सीमा विवाद सम्बन्धी विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै प्रतिनिधि सभामा निरन्तर विरोध जनाएका छन्। बिहिबार प्रतिनिधि सभाको बैठक शुरू हुने बित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका हुन्। त्यसपछि सभामुख डोल प्रसाद अर्यालले विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसकी सांसद हरिना देवी कामीलाई बोल्न समय दिनुभएको थियो। सांसद कामीले प्रधानमन्त्री बालेन्द्र शाहले गत जेठको 17 गते प्रतिनिधि सभाको बैठकमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गर्नुभयो। उहाँले यस विषयमा प्रधानमन्त्री सदनमा उपस्थित भएर स्पष्ट धारणा राख्नुपर्ने बताउनु भएको छ। त्यसपछि अन्य विपक्षी दलका सांसदहरूले पनि बोल्न समय माग गरेपछि सभामुख अर्यालले विषयवस्तु एउटै भएकाले विरोध गर्ने शैली परिवर्तन गर्न सुझाव दिनुभएको छ। उहाँले एक पार्टीबाट एकजनाले बोलेर बैठक अगाडि बढ़ाउनका लागि सहयोग गर्न समेत अनुरोध गर्नु भएको छ। तर विपक्षी दलका सांसदहरूले आफूहरूले पनि बोल्न पाउनुपर्ने भन्दै विरोध जनाएपछि सभामुख अर्याले सबैलाई बोल्न समय दिनुभएको छ। सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै विपक्षी दलले लामो समयदेखि सदनमा विरोध गर्दै आएको छ। चालू आर्थिक वर्षको अन्तिम महिनामा पनि विगतमा झैं असारी खर्चको प्रवृत्ति देखिएको छ। पछिल्लो असार महिनामा सरकारले पूँजीगत खर्च दैनिक सभा अर्ब भन्दा धेरै गरेको महालेखा नियन्त्रक कार्यालयले तथ्याङ्क मार्फत देखाएको छ। चालू आर्थिक वर्षको असारको 24 गतेसम्म सरकारले 1,63,17,34,00,000 रूपियाँ पूँजीगत खर्च गरेको छ, जबकि जेठ मसान्तमा यस्तो खर्च 1,32,66,77,00,000 रूपियाँ रहेको छ, जुन खर्च 24 दिन अगाडिको तुलनामा 30,50,57,00,000 रूपियाँले धेरै खर्च रहेको छ। यो तथ्याङ्कले सरकारले पछिल्लो 24 दिनमा पूँजीगत खर्च दैनिक 1,27,10,70,000 रूपियाँको दरले गरिरहेको छ, जबकि चालू आर्थिक वर्षको असारको 24 गतेसम्म सरकारको दैनिक पूँजीगत खर्च औषधमा 45,70,68,337 रूपियाँ रहेको देखिन्छ। असार 24 सरकारले कुल खर्च 15,31,97,15,00,000 रूपियाँ भएको छ। जेठ मसान्तसम्म यो खर्च 13,46,65,39,00,000 रूपियाँ कुल खर्च रहेको थियो, जुन अघिल्लो 24 दिन अगाडिको तुलनामा 1,85,31,76,00,000 रूपियाँ धेरै रहेको छ। आफ्नो घाँस कटाएर र पसिना बगाएर सहकारीमा जम्मा गरेको रकम डुब्ने चिन्ताले पिरोलिरहेका अरूका लागि लामो समयको अन्यल र निराशा चिर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आफ्नो सक्रियता तीव्र बनाएको छ। पछिल्लो समय झण्डै 4.5 करोड़ भन्दा बढ़ी बचत फिर्ता भएको छ भने ठूला ऋणीहरूलाई कालो सूचीमा राख्नेदेखि राहदानी रोका गर्नेसम्मको तयारीले पीड़ितले ढिलै भए पनि मलहमको महसुस गरेको बताएका छन्। समितिकै निमित्त सदस्यीय सचिव भावना पटेलले गत वैशाखदेखि असारको 15 बचत फिर्ता ऋण असुली र प्रणालीगत सुधारको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताउनुभयो। यो बीचमा 4,43,48,000 रूपियाँ बराबरको बचत फिर्ता तथा मिलान भएको उहाँले जनाउनु भएको छ। संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिश भएकाहरूको सुनवाई प्रक्रिया थालनी गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मान बहादुर कार्की र आयुक्त राजीव सुब्बा साथै गुरूप्रसाद वाग्लेको सुनवाई प्रक्रिया अगाडि बढ़ाएको हो। उनीहरूको सुनवाईका लागि 10 दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। सूचना प्रकाशित भएको मितिले 10 दिनभित्र स्पष्ट आधार खोलेर विद्युतीय तथा अन्य जुनसुकै माध्यमबाट पनि सूचना अथवा उजुरी दिन सकिने उहाँले बताउनु भएको छ। आगामी साउनको 5 गते बस्ने समितिको बैठकमा प्राप्त उजुरी खोलिने र अध्ययनका लागि सदस्य राष्ट्रिय सभाका सदस्य जगत सिन्हाले जन्मभूमि कसरी निहोरिने गरेर कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सम्मान कार्यक्रमका लागि गृह जिल्ला तनहुँको खैरनी चार आउनुभएको तिमेल सिन्हाले जनताको प्रतिनिधिले मत दिएर राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेको बताउँदै जनताप्रति उत्तरदायी भएर लाग्ने बताउनुभयो। आफ्नो पहिलो रोजाई जन्मभूमि भएको दावी गर्दै यस क्षेत्रको विकासका लागि सकारात्मक भूमिका निर्वाह गर्ने समेत उहाँले बताउनु भएको छ। गण्डकी मल्टिपल कलेजले आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले शैक्षिक क्षेत्रको विकासलाई नेपाल सरकारले प्राथमिकतामा नराखेको गुनासो गर्नुभएको छ। देशको विकास गर्ने शैक्षिक क्षेत्रमा लगानी गर्नुपर्ने भए तापनि अन्तर्राष्ट्रिय मान्यता विपरीत सरकारले उचित बजेट व्यवस्था नगरेको तेमेल सिन्हाको भनाइ छ। आफू शैक्षिक विकासको एजेण्डा बोकेर लागेको समेत उहाँले दावी गर्नुभयो। राजधानी विभागले राजधानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण गर्न लागिरहेकाले दुई दिन राजधानी सेवा बन्द हुने भएको छ। विभागले सूचना निकालेर हाल संचालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गर्ने भएकाले आज र भोलि राजधानी सम्बन्धी सेवा बन्द रहने जनाएको छ। यसअघि विभागले असारको 19 गते सार्वजनिक सूचना निकालेर प्रणाली परिवर्तनका लागि दुई दिन सेवा अवरूद्ध हुने जनाएको छ। यद्यपि राजधानी सम्बन्धी अन्य सेवा बन्द रहे पनि विभागमा तयार भइसकेको राजधानी भने वितरण गरिने विभागले जनाएको छ। मोबाइलमा राजधानी संकलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गरेर आफ्नो राजधानी संकलन गर्न सक्ने विभागले जनाएको छ। चीनका लागि नेपालका सातजना पूर्व राजदूतहरूले एक चीन नीतिप्रति प्रतिबद्ध रहन सरकारलाई अपील गरेका छन्। पूर्व राजदूतहरू राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णु पुकार श्रेष्ठ र कृष्ण प्रसाद ओलीले संयुक्त अपील निकाल्दै हालै भएको एउटा घटनाले नेपालको स्थापित परराष्ट्र नीतिबारे अनावश्यक प्रश्न उठ्न सक्ने बताउनु भएको हो। उनीहरूले असारको 12 गते नागार्जुन नगरपालिका दुई नामग्याल विद्यालयमा 14 दलाई लामाको 900 जन्मोत्सव मनाइरहेको तथा कार्यक्रममा विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरूको समेत सहभागिता रहेको विषयप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। संयुक्त अपीलमा नेपालले विगतदेखि नै एक चीन नीति अवलम्बन गर्दै आएको भूमि कुनै पनि मित्र राष्ट्र विरूद्ध प्रयोग हुन नदिने अडान दोहोर्याउँदै आएको स्मरण गराइएको छ। हालै परराष्ट्र मन्त्रीको चीन भ्रमणका क्रममा पनि यही प्रतिबद्धता पुनः व्यक्त गरिएको उल्लेख गर्दै पूर्व राजदूतहरूले पछिल्लो घटनाले नेपालको परराष्ट्र नीति परिवर्तन भएको हो भन्ने आशंका उत्पन्न गर्न सक्ने बताएका छन्। सेती नदीमा फेला परेको शव पहिचान भएको छ। नदी किनारमा बिहिबार आज बिहान मृत अवस्थामा फेला परेको महिलाको शव शुक्ला गण्डकी नगरपालिका 9 लामिसाना निवासी 50 वर्षकी टीकामाया कामीको रहेको इलाका प्रहरी कार्यालय बेलचौतराले जानकारी दिएको छ। बिहानमा नदीमा प्रवेश गरेको केही समयमा नै टीकामायाको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। नदीको पारिपट्टि रहेका स्थानीयहरूका अनुसार ती महिला खोला किनारमा झोला राखेर खोलामा पसेकी थिइन्। नदीमा पानीको बहाव बढ़िरहेको अवस्थामा उनी उद्धारको प्रयास गर्दा गर्दै मृत अवस्थामा पुगेको जनाइएको छ। 5 दिन अगाडि पातिसमा र माइता आएकी टीकामाया के कारणले नदीमा प्रवेश गरेकी थिइन् भन्नेबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठले जानकारी दिनुभयो। श्रेष्ठका अनुसार उनको शव नदीबाट निकालेर जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा राखिएको छ। मृत महिलाको श्रीमान सहित एक छोरा र एक छोरी रहेका छन्। शुक्ला हिलेचार शिवालय क्षेत्रमा आगामी साउनको प्रत्येक सोमबार भगवान शिव महिमाको कथावाचन सहितको सत्संग कार्यक्रम आयोजन गरिने भएको छ। शिवालय क्षेत्र व्यवस्थापन संस्थाले साउनका 4 सोमबार धार्मिक जागरणका लागि कार्यक्रम आयोजन गर्ने तयारी गरेको जनाएको छ। संस्थाका उपाध्यक्ष ध्रुव मल्लले कार्यक्रम मार्फत शिवालय क्षेत्रको प्रचार, भक्तजनको आगमनमा वृद्धि र निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान मार्फत सहयोग संकलन गर्ने उद्देश्य रहेको जानकारी दिनुभयो। कार्यक्रममा कथावाचक पण्डित ऋषिराम पौडेलले शिव महिमा तथा कथावाचन गर्ने आयोजकले जनाएको छ। तनहुमा बर्ड फ्लूको जोखिममा पर्न सक्ने भन्दै भेटेनरी अस्पतालको पशु सेवा कार्यालय तनहुँले जिल्लाभरि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पंक्षी तथा पंक्षीजन्य उत्पादनको आवत जावतका कारणले तनहुमा रोग भित्रिन सक्ने जोखिम रहेकाले कृषि पंक्षी व्यवसायी उपभोक्ता तथा सम्बन्धित सबै सरकारवालालाई आवश्यक सावधानी अपनाउन प्रमुख कार्यालयका प्रमुख रविन्द्रन अधिकारीले अनुरोध गर्नुभयो। अण्डा राख्ने पुरानो क्रेटको पुनः प्रयोग नगर्न, ढुवानीको सवारी साधनलाई संक्रमण गर्न काग लगायत जंगली पंक्षीसँग घरपालुवा पंक्षी वा तिनको दाना सम्पर्कमा आउन नदिन, दाना ओसार पोसार गर्दा भेटनरी प्रमाणपत्र लिएर मात्रै ढुवानी गर्न, अन्य संक्रामक रोग विरूद्ध नियमित खोप लगाउन तथा संक्रमण पुष्टि भएमा मरेका पंक्षीलाई तत्काल गहिरो खाडलमा पुरेर फर्मलाई निसंक्रमण गर्न र प्राधिकरणको सल्लाह अनुसार आवश्यक रोग नियन्त्रणको उपाय अपनाउन कार्यालयले आग्रह गरेको छ। शुक्ला गण्डकी नगरपालिका छ भुरुङ्गेमा रहेको गण्डकी मल्टिपल कलेजले नेपाल टप नतिजा प्राप्त गरेकी अञ्जना राईसहित उत्कृष्ट अङ्क प्राप्त गरेका विद्यार्थी र अध्यापन गराउने प्राध्यापकहरूलाई सम्मान गरेको छ। आज कलेजमा सम्मान कार्यक्रम आयोजना गरेर राईलाई नगद दोसल्ला र प्रमाणपत्र प्रदान गरेर कलेजले सम्मान गरेको हो। यस्तै अन्य विद्यार्थीसहित प्राध्यापकहरूलाई पनि कलेजले सम्मान गरेको थियो। व्यवस्थापन विषयमा अध्यापन गराउँदै आएका यस कलेजको दोस्रो वर्षमा अध्ययन गर्ने राईले प्रथम वर्षमा 84% र दोस्रो वर्षमा 86% अंक प्राप्त गरेर लगातार दुई शैक्षिक सत्रमा नेपाल टप गर्न सफल हुनुभएको थियो। सम्मान ग्रहण गर्दै राईले प्राप्त सफलता हासिल गर्न निरन्तर मार्गदर्शन गर्ने कलेज प्राध्यापक र परिवारको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले अन्य विद्यार्थीहरूलाई आफ्नो क्षमतामा विश्वास राखेर नियमित अध्ययन अनुशासन र धैर्यता राखेर अगाडि बढ़न सके सफलता हासिल गर्न सकिने सुझाव दिनुभएको छ। सम्मान कार्यक्रममा राष्ट्रिय सभाका सदस्य जगत तिमल सिन्हा, शुक्ला गण्डकी छका वडाध्यक्ष बुद्धि बहादुर थापा, क्याम्पस संचालक समितिका अध्यक्ष अमित गुरूङ, उपाध्यक्ष कुलप्रसाद गुरूङ, क्याम्पस प्रमुख लीलानाथ काफले लगायतले मोफसलमा संचालित क्याम्पसहरू पनि शैक्षिक गुणस्तरमा अब्बल रहेको प्रमाण यो कलेजको नतिजाले प्रमाणित गरेको भन्दै खुशी व्यक्त गरेका थिए। सुनको भाउ आज पनि घटेको छ। हप्ताको पहिलो कारोबार दिनदेखि लगातार घटिरहेको सुनको भाउ आज पनि घटेको हो। सुनको भाउ आज 2400 रूपियाँले घटेर तोलामा 2,84,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलामा 2,87,100 रूपियाँ रहेको थियो, त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ। चाँदीको भाउ 160 रूपियाँले घटेर तोलामा 4,340 रूपियाँमा कारोबार भइरहेको छ। भाउ तोलाको 4,500 रूपैयाँ रहेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको कराची बन्दरगाह नजिकै अरब सागरमा बेपत्ता भएको कार्गो विमानको भग्नावशेष फेला परेको बीबीसीले जनाएको छ। विमानमा रहेका 5 चालक दलका सदस्यहरूको खोजी भने चलिरहेको छ। निजी विमान सेवा कम्पनी K2 एयरवेजद्वारा सञ्चालन गरिएको विमान संयुक्त अरब इमिरेट्स यूएईको शारजाहबाट उडेको थियो। अस्ति मंगलबार राति हवाई ट्राफिक नियन्त्रणसँग सम्बन्धित र सम्पर्क विच्छेद हुनु अगाडि विमानले नेभिगेशन प्रणालीमा समस्या देखिएको जनाइएको छ। रणनीतिक महत्वको हर्मुज जल घाटीलाई केन्द्र बनाएर अमेरिका र इरानबीच दोस्रो दिन पनि सैन्य आक्रमण तथा प्रतिआक्रमण जारी रहेको छ। सामुद्रिक मार्गको नियन्त्रण, अन्तर्राष्ट्रिय जहाजहरूको आवत जावत तथा क्षेत्रीय सुरक्षा र लिएर द्विपक्षीय तनाव सिरिँदा मध्य पूर्वको सुरक्षा अवस्था थप जटिल बनेको हो। अमेरिकी सेनाले हर्मुज जल घाटीमा अन्तर्राष्ट्रिय जहाजहरूको स्वतन्त्र आवागमनलाई जोखिममा पार्ने इरानको क्षमता कमजोर पार्ने उद्देश्यले पछिल्लो सैन्य कार्यवाही गरिरहेको जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार करिब 90 सैन्य लक्ष्यमा आक्रमण भएको छ। इरानले उत्तर पूर्व स्थित रेल पुल, तटीय बुसेहर स्थित सैन्य आधार, बन्दर अब्बास, कोणार्क, चाबहार र किस टापु आसपासका क्षेत्रमा विस्फोट भएका छन्। केही स्थानमा विद्युत आपूर्ति समेत अवरूद्ध भएको इरानी संचार माध्यमहरूले जनाएका छन्। हवस्त, विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको ध्रुवाराही हाइलाइट आजका लागि सकिएको छ। 5 बजे हामी थप ताजा समाचारहरू सहित फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिट सँगै विदा हुने आज्ञा चाहन्छु। रेडियो ध्रुवाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
2: कहाँ जाने?
3: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
2: मयाम चिसापानी, अनि बीचमा नझर्ने।
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो। ल जाम जाम।
26: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363। सूचना इस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोक में
4: यही असार 27 गते शनिवार
26: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
5: वरिष्ठ हाथ जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लाने,
26: नाकान र घाटी रोग विशेषज्ञ डाक्टर अम्बालीना साक्य,
5: एनोमली स्कैन र थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
4: वरिष्ठ MBBS MDGP फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 सम्म र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
26: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
8: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर,
27: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
28: तनहु सेवा अस्पताल दुलेगौंडा, फोन 0654143177, मोबाइल 98564433।
29: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
30: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासतिर सुनचादी पसल खोजौला नि।
29: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौंडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
31: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
30: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
31: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौंडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087169।
6: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन्न है।
7: मैडम, धूम्रपान भनेको के हो?
6: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
6: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
9: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
9: छुटका दायराहरू:
7: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
9: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
7: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
9: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9850602065 र 9840664145।
11: ए सबिना, यस्तो हतारमा कता हो?
13: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
11: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
14: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9800286142।
15: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन।
2: होइन, के सुन्ने भनेको?
7: थाहा छैन र, हाम्रो बेलचौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
2: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ?
7: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
2: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
7: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो उपचारको लागि भने
3: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
2: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
3: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाकान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ।
4: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
3: मोटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
4: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
3: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
4: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
3: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 065-593-369।
0: एडमिशन ओपन,
1: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी,
0: 24th ईयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट,
1: बैचलर प्रोग्राम,
0: 4 years program of Bachelor in Business Administration BBA,
1: 4 years of IT program, Bachelor of Computer System and Information Technology BCSIT,
0: 4 years program of Bachelor of Business Administration in Finance BBA Finance.
1: Forms are available at College Administration at 9 a.m. to 3 p.m.
0: Science and Management both stream can apply.
1: Last date of form submission 26th ASAR 2018.
5: Entrance exam 29th ASAR 2083.
1: Enter to learn, go forth to serve.
0: Further details, Pokhara College of Management PCM, Ganmarga Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
6: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
3: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
6: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
3: त्यसो भए कहाँ जाने त कान्छा?
6: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
3: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
7: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट्स पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
8: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11745 र 9855 20 445।
9: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
3: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिग्नल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
9: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी सर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
3: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
9: शरण एन्ड स्पेशल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
3: प्रोप्राइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9846061209 र 9841718। आजै सम्पर्क गर्नुहोस्।
10: वनमा त आगो लागेछ, निभाउन जाऊ न।
11: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सफा हुने भयो।
12: हाम्रो वन, हाम्रो धन, जडेलो बाटो जोगाउन गरौँ जतन। वनमा जडेलो लगाउने कानूनी अपराध हो। जडेलो लागेको बेलामा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगीमा छ बुझिन्छौ।
13: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
14: भर्ना खुल्यो।
3: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संस्थामा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
14: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
14: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
3: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, बिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
14: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
3: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
14: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
3: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
14: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
3: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0635712848।
15: सधैँ कसरबाट मुरा घिजारिया छ खा छ, तैले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
16: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जिरा, सावा, जेठो बुढो, पहेँले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्?
15: ए हो र, ल त ल।
17: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल, फोन 0658-414-222 र 9855-21692।
18: मम्मी भोक लाग्यो खाजा खाम न
16: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
18: हस मम्मी
3: मैले सुने छोरी ल जाम हिँड
16: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
3: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
16: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विङ्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9808228144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
3: बीजी मोमो हाउस दुलेगौंडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
19: सधैँ यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
20: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला
19: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
16: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0564142333
20: र 9678168887
16: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो आज भोलि तामाको गाग्री त हराइसक्यो बनाउने ठाउँ त छन् कहाँ होला
21: ल हेर यी काइलीलाई त केही थाहा छैन हाम्रै दुलेगौंडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौंडा मेटल उद्योग छ नि आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि
16: हजुर दुलेगौंडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क दुलेगौंडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया फोन 0564141042 9857231128 9842614726
21: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता
22: बाजुपन समस्या भएका दम्पतीहरूको लागि खुसीको खबर
3: लामो समयदेखि सन्तान नभएका दम्पतीहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन् यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला
22: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0564142333 मोबाइल 9678168887
23: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 लागि गण्डकी विश्वविद्यालयमा सञ्चालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन् साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी बी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गते सम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङ चोक पोखरा, फोन नम्बर 061450249, मोबाइल नम्बर 97 36 45 845, वेबसाइट www.gandakiuniversity.edu.mp।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुले गौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9853519122 9508 र 9460769246।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590065, मोबाइल 9816634372।
4: हजुर, दान गरौ।
5: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
6: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
4: दान गरौ, सकेको गरौ, सबैले गरौ।
5: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी 8 तन हो।
7: XY3.8 अन्तर्मनको आवाज।
8: अहिले दिउँसोको 3 बज्यो।
9: माइन्डसेटको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
10: प्रतिनिधि सभा नियमावलीका केही व्यवस्था बदरको माग गर्दै कंग्रेसद्वारा सर्वोच्चमा रिट। हिरासतमा कैदीबन्दीको मानव अधिकारको अवस्था सम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यावधि 15 दिन थप।
1: बाढ़ीका कारण मेची राजमार्ग र समोर करिडोरको सड़क बन्द। 2,61,000 भन्दा बढ़ी सवारी चालकले जरिवाना बाबतको रकम तिरेनन्।
10: अमेरिकाले इरानमा गरेको आक्रमणबाट 3 जनाको मृत्यु, कैयौं घाइते। आक्रमणपछि तेहरान महसद रेल सेवा बन्द।
1: र चौथो टी ट्वेन्टीमा आज भारतले इंग्ल्याण्डको सामना गर्दै।
11: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रक्रियाबाट शोधित अन्टप ब्रान्डको पानी 500-900 मिलिलिटरका आकर्षक रेल बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्रणाली नयाँ बानेश्वरका साथी फोन 7781-7180-7744 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो खास संचार नेटवर्क, समयको आवाज।
10: समाचार अब विस्तारमा। सरकारले प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका 100 दिनका उपलब्धिबारे जानकारी गराएको छ। सरकारका प्रवक्ता एवं शिक्षक तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारका 100 दिनका प्रगतिबारे बैठकलाई जानकारी गराउनु भएको हो। यसअघि असार 20 गते प्रवक्ता पोखरेलले पत्रकार सम्मेलन मार्फत सरकारका 100 दिनका उपलब्धि सार्वजनिक गर्नुभएको थियो।
1: तिब्बती धर्मगुरू दलाई लामाको जन्मोत्सव मनाउन सरकारले अनुमति दिएकोमा विपक्षी दल नेकपा एमाले विरोध जनाएको छ। आजको प्रतिनिधि सभा बैठकमा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सरकार पञ्चशीलका सिद्धान्त र एकचिन नीति विपरीत जान खोजेको हो भन्दै प्रश्न गर्नुभएको छ।
12: सरकारको छिमेकी संघको परराष्ट्र नीति परिवर्तन भएको यो कुराको जवाब यो सरकारले दिनुपर्छ। म सरकारलाई फेरि सोध्न चाहन्छु के नेपालले अवलम्बन गर्दै आइरहेको पञ्चशीलका सिद्धान्त र असंलग्न परराष्ट्र नीतिका सन्दर्भमा फेरबदल ल्याएको यो सरकारले।
1: असार 22 गते स्वयम्भू स्थित नामग्याल निम्न माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रमले नेपाल र चीन बीचको सुमधुर सम्बन्धमा आँच पुर्याएको उहाँको दावी छ। प्रमुख सचेतक महरले उक्त कार्यक्रममा अमेरिकी, फ्रान्सेली, युरोपेली युनियन र अस्ट्रेलियाली राजदूतहरूको उपस्थिति हुनुलाई अर्थपूर्ण र गम्भीर विषय भएको बताउनुभयो। नेपालको भूमि छिमेकी राष्ट्रहरूका विरूद्ध प्रयोग हुन नदिने राष्ट्रिय प्रतिबद्धता विपरीत सरकारले राष्ट्रहित प्रतिकूल र अपरिपक्व नीति लिएको उहाँको आरोप छ। यसै सन्दर्भमा चीनका लागि नेपालका 7 पूर्व राजदूतहरूले संयुक्त विज्ञप्ति मार्फत विरोध जनाएको स्मरण गराउँदै महरले सरकारको नियतमाथि प्रश्न उठाउनुभयो।
10: काठमाडौँको त्रिपुरेश्वर स्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरूषले आत्मदाहको प्रयास गरेका छन्। कालीकोट स्थायी ठेगाना भई हाल भक्तपुर बस्दै आएका 25 गणेश नेपालीले आज दिउँसो 2:15 विभागको कार्यालय अगाडि आफ्नो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिषद काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ परीक्षक दिलीप घिमिरेले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। राहदानी विभाग अगाडि निषेधित क्षेत्रमा पार्किङ गरिराखेको मोटरसाइकल हटाउन लागि रिसमा नेपालीले आफ्नै मोटरसाइकलको पेट्रोल प्रयोग गरी आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ। घाइतेको उद्धार गरी अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ। यसै विषयमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रतिनिधि सभामा राहदानी घर घरमा पुर्याउने भनेको वर्तमान सरकारले नागरिकलाई आत्मदाह गर्न बाध्य पारेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ।
13: सेवाग्राहीले आफ्नो शरीरमा आगो लगाइरहँदाखेरि सरकार कहाँ छ? म सरकार खोज्न चाहन्छु सभामुख महोदय र सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। कतिजना नागरिकले आफ्नो शरीरमा आगो लगाएपछि राहदानी घर घरमा पुग्ने हो? सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु र घाइतेको शीघ्र स्वास्थ्य लाभको म कामना गर्न चाहन्छु।
1: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा नियमावली विरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ। नियमावलीमा भएको केही व्यवस्था बदरको माग गर्दै कांग्रेसले आज सर्वोच्चमा रिट दायर गरेको हो। कांग्रेसका राष्ट्रिय सभा र प्रतिनिधि सभाका संसदीय दलका 4 पदाधिकारीहरू, राष्ट्रिय सभा संसदीय दलकी नेता कमलादेवी पन्त, राष्ट्रिय सभा संसदीय दलका सचेतक पदमबहादुर परियार, प्रतिनिधि सभा संसदीय दलका उपनेता अभिषेक प्रताप शाह र प्रमुख सचेतक भाषणा थापाले प्रतिनिधि सभा नियमावली 2083 केही व्यवस्था संविधानसँग बाँचिएको दावी गर्दै रिट दायर गरेका सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। निवेदकहरूले प्रतिनिधि सभाले 2083 जेठ 17 गते पारित गरेको प्रतिनिधि सभा नियमावली 2083 प्रस्तावना, नियम 140(11) र नियम 269 संविधान विपरीत रहेको दावी गरेका छन्। रिटमा संघीय संसद सचिवालय, प्रतिनिधि सभा, सभामुख डीपी अर्याल, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय तथा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका संयोजक गणेश पराजुलीलाई विपक्षी बनाइएको प्रवक्ता कोइरालाले बताउनुभयो।
10: विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानवाधिकारको अवस्था सम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यावधि 15 थप गरिएको छ। आज सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिले निरीक्षण तथा अध्ययनलाई थप वस्तुनिष्ठ बनाउन कार्यावधि थप गर्ने निर्णय गरेको समिति सभापति समीक्षा बास्कोटाले जानकारी दिनुभयो। समितिले गत जेठ 8 गते देशका विभिन्न कारागार तथा प्रहरी हिरासतको आवश्यकता अनुसार स्थलगत निरीक्षण, अवलोकन सम्बन्धी पदाधिकारीहरूसँग छलफल तथा विभिन्न सामग्रीहरूको अध्ययन मार्फत थुनुवा एवं कैदीबन्दीको न्यूनतम मानवीय सुविधा, स्वास्थ्य, शिक्षा, कानूनी सहायता र मानवाधिकारको अवस्था पहिचान गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न संसदीय उपसमिति गठन गरेको थियो। उक्त उपसमितिको कार्यावधि थप 45 तोकिएको थियो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
14: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
15: मार्बल कास्टिङ पीवीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
14: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कोम
1: देशो खुशीको कनेक्शन
2: यो हो थाहासंचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। प्रधानमन्त्री बालिन्द्र शाहले निर्माण क्षेत्रका समस्या, यसको प्रवर्धन, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा निर्माण व्यवसायीसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपाल निर्माण व्यवसाय महासंघका पदाधिकारीसँग आज भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सृजना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रका समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताउनु भएको छ। प्रधानमन्त्रीले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका कामलाई निर्धारित समयमा सम्पन्न गर्न सबै पक्षको सक्रिय सहकार्य आवश्यक भएकोमा जोड़ दिनुभयो।
3: 2,61,000 भन्दा बढ़ी सवारी चालकले जरिवाना बापतको रकम राज्य कोषमा दाखिला नगरेको पाइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार 30 सवारी चालकलाई यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सेवाबाट वञ्चित गरिने भएको छ। त्यस्तो जरिवाना नतिर्ने चालकले नयाँ सवारी साधन खरिद, सवारी साधन नामसारी खरिद बिक्री, सवारी चालक अनुमति पत्र, लाइसेन्स नवीकरण तथा यातायात कार्यालयबाट प्रदान गरिने अन्य सेवा लिन पाउने छैनन्। लामो समयसम्म ती चालकले जरिवाना नतिरेपछि ट्राफिक प्रहरीले यातायात कार्यालयमा पठाएको विवरणका आधारमा सेवा रोकका प्रक्रिया अघि बढ़िसकेको छ। उक्त जरिवाना बापतको रकम दाखिला नगरेसम्म त्यहाँबाट पाउने विभिन्न सेवा रोकका हुने प्रहरी उपरीक्षक नरेश राज सुविदीले जानकारी दिनुभयो। जरिवाना बापतको रकम पूर्ण रूपमा बुझाएपछि मात्र ती सेवा पुनः प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
4: बाढ़ीका कारण मेची राजमार्ग र तमोर करिडोर सड़क अवरूद्ध हुँदा यातायात आवागमन रोकिएको छ। मेची राजमार्गको इलामको माइखोला नजिकको राजदुवालीमा सड़क अवरूद्ध भएको छ। यस्तै तमोर करिडोरको पाँचतर र धनकुटाको सिमाना बग्ने नावाखोलामा बाढ़ी आएकाले यातायात ठप्प छ। मेची राजमार्ग अवरूद्ध हुँदा इलामको इलाम, पाँचतर, ताप्लेजुङ र तेह्रथुमको आठराई क्षेत्रका बासिन्दा प्रभावित भएका छन्। मेची राजमार्गको विकल्पमा रहेको तमोर करिडोर पनि अवरूद्ध भएपछि समस्या उत्पन्न भएको हो। राजवालीको सड़क खुलाउने प्रयास भइरहेको सड़क डिभिजन कार्यालय इलामले जनाएको छ। सड़क भाँसिएको र पानी परिरहेकाले सड़क कहिले खुल्ने भन्ने यकिन नभएको प्रहरीले जनाएको छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमा गरेको आक्रमणबाट 3 जनाको मृत्यु भएको छ। इरानको खुजेस्तान प्रान्तका गवर्नरको कार्यालयले आज बिहान अहवाजमा अमेरिकाले गरेको आक्रमणबाट 3 जनाको मृत्यु हुनका साथै कैयौं मानिस घाइते भएका छन्। इरानको समाचार एजेन्सी इर्नाले पनि अहवाज शहरमा गरिएको आक्रमण विरूद्ध सशस्त्र सेनाले गरेको रक्षात्मक कार्यवाहीका क्रममा रेभोल्युसनरी गार्डस एरोस्पेस फोर्सका एक सिपाहीको मृत्यु भएको जनाएको छ। यसैबीच इरान रेलवेले तेहरान मसहद रेलवे लाइनको एक स्थानमा आज भएको आक्रमणपछि रेल सेवा बन्द गर्ने निर्णय गरेको छ। अमेरिकी सेनाले गए राती 2 चरणमा गरी इरानका 170 स्थानमा आक्रमण गरिएको बताएको छ।
4: भारत र इंग्ल्याण्ड बीचको चौथो टी20 खेल आज हुँदैछ। यी दुई टोलीबीचको खेल ब्रिस्टलको काउन्ट्री ग्राउण्डमा नेपाली समयअनुसार आज राति सुबह 10 बजे शुरू हुनेछ। श्रृंखलामा इंग्ल्याण्ड 2-0 अगाडि छ। पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोस्रो र तेस्रो खेलमा इंग्ल्याण्डले भारतलाई हराएको थियो। आजको खेल जित्दै घरेलु टोली इंग्ल्याण्ड 5 खेलको श्रृंखलामा 1 खेल अगावै कब्जा जमाउन चाहन्छ। भारत आजको खेलमा जीत हात पार्दै इंग्ल्याण्डलाई श्रृंखला जित्नबाट रोक्न चाहन्छ। अबका दुवै खेलको नतिजा आफ्नो पक्षमा पार्ने र श्रृंखलामा बराबरी गर्ने योजनाका साथ भारत मैदानमा उत्रनेछ।
3: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: सरकारका 100 दिनका उपलब्धि बारे सदनमा जानकारी गराइयो। तिब्बती धर्मगुरू दलाई लामाको जन्मोत्सव मनाउन सरकारले अनुमति दिएकोमा एमालेको विरोध।
3: प्रतिनिधि सभा नियमावलीका केही व्यवस्था बदरको माग गर्दै कंग्रेसद्वारा सर्वोच्चमा रिट। हिरासतमा कैदीबन्दीको मानवाधिकारको अवस्था सम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यावधि 15 दिन थप।
4: बाढ़ीका कारण मेची राजमार्ग र तमोर करिडोरको सड़क बन्द। 2,61,000 भन्दा बढ़ी सवारी चालकले जरिवाना बापतको रकम तिरेनन्।
3: अमेरिकाले इरानमा गरेको आक्रमणमा 3 जनाको मृत्यु, कैयौं मानिस घाइते। आक्रमणपछि तेहरान मसहद रेल सेवा बन्द।
4: र चौथो टी20मा आज भारतले इंग्ल्याण्डको सामना गर्दै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छ, नमस्कार।
5: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
6: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
5: ओके, ल डन।
6: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
5: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9,560,28,543 र 9,40,17,00,787।
7: साइली आमा, प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
8: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
7: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआ सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
8: ए ल ल,
9: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, बिपी चोक।
7: प्रोपाइटर खान प्रकाश नेउपाने, 9,560,33,878। प्रशान्त नेउपाने, 9,460,26,925।
10: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
8: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
10: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, ध्रुवको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर। तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
8: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
11: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोपाइटर रमेश भुजेल, फोन 9,560,32,475 र 9,011,32,475।
12: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
13: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
12: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
13: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
12: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811166136।
15: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन?
16: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
15: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
16: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलैगौँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
17: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौँडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने रिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
18: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौँडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
19: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
16: बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभि गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
17: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
16: सम्पर्क सोभि गिफ्ट एन्ड किचन कर्नर, दुलेगौँडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 9811156606।
20: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
21: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
20: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौँडा, फेची बजार।
22: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौँडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार,
14: मोबाइल 9508535537 र 9806615899।
23: युइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 MHz।
24: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा, मेलापात, उकाली ओरालीमा सुसेलिने भाकाहरू, हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली
22: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल, दुलेगौँडा 4 भित्री बजार, मोबाइल 9508535537।
16: आकर्षक सुनचाँदीको गहना, नारीको चाहना।

नमस्कार, स्वागत छ कार्यक्रम ओम प्रश्न अवसर लोकसभा प्रतीक्षा गरी बस्नु हुने तपाईँ सम्पूर्ण साथीहरूमा कार्यक्रम प्रस्ता प्रिया गुरुङ उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि आउँछ अर्को रमाइलो श्रृङ्खलाको साथमा भने तपाईँले हामीलाई रेडियो ठोरबाट 103.5 MHz जनतमनको आवाज साथै www.radiothorparahi.com जानकारी लगइन गरेर पनि विश्वभरिकै साथ हाम्रो श्रोता साथीहरू हामीलाई अघि साथ रहेर सक्नुहुनेछ भने तपाईँले हामीलाई रेडियो ठोरबाराही 103.5 MHz जनतमनको आवाज साथसाथै यहाँले हामीलाई सुन्न सक्नुहुनेछ भने हाम्रो पाठ मोबाइल एप मार्फत पनि यहाँले हामीलाई सुन्न सक्नुहुनेछ भने श्रोता साथी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ प्रश्न आभूषण सुन साथी पसलले। यो पसल दुरेकोडाको भित्री बजारमा रहेको छ। सुन साथी सम्बन्धी थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्नु परेमा त्यसपछि आज पनि कारोबारहरू यहाँले गर्न सक्नुहुनेछ भने कार्यक्रमको पहिलो साङ्गीतिक कोसिरी स्वरूप यहाँको लागि अझ निकै नै सुमधुर भाकालाई राख्नतर्फ अतिर लागिरहेको छु र श्रोता साथी गीतको बोल रहेको छ हितैको मायालाई जसमा आवाज रहेको छ प्रसाद खप्तरी मगर र सन्जु थापा मगरको भने स्वीकार्नु होला यो मिठो भाकालाई।

हजुर श्रोता साथी हितैको मायालाई यो निकै नै सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने पके पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुमधुर भाकालाई स्वीकार्नु भयो होला भन्दै श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को मिठो भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु र गीतको बोलिरहेको छ नम्बरी सुन हो नि म त चाँदी होइन जसमा आवाज रहेको छ हेमन्त शर्मा र शान्ति श्री परियारको भने श्रोता साथी हामी आजको दिनमा यहाँहरूको रोजाईको गीत संगीतलाई अफलाइन मार्फत कार्यक्रममा स्थान दिनेछौ भने सुन्न पछि 41 40 0 0 को टेलिफोन लाइन भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ भने अहिलेको लागि भने यो मिठो भाकालाई स्वीकार्नु होला है त

हजुर साथी नपरिसन होनी मत चाँदी होइन यो निकै नै मधुभाकालाई पनि कार्यक्रममा चाँदी स्वागतको छु। हेमान्त शर्मा अनि शान्ति श्री परियारको आवाजमा सजिएको मिठो भाका रहेको थियो भने साथसाथै लय र संगीत सजिकित पनि सजिएको थियो। हेमान्त शर्माकोमा यो मिठो भाका रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा स्वीकार्नु भयो होला र आशा रहेको छ हाम्रो सम्पूर्ण साथीहरूले कार्यक्रमलाई अन्तिमसम्म सुनेर भरपूर मनोरञ्जनको साथ दिनुहुनेछ भन्दै श्रोता साथी अहिलेको लागि पनि कार्यक्रम फेरि पनि यहाँको लागि भनेर एउटा रमाइलो भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ युके बस्ने माया जसमा आवाज रहेको छ बद्री सापकोटा र परियारको भने लय सजिएको छ विनय अधिकारीकोमा र संगीत रहेको छ बद्री सापकोटाकोमा भने सुमधुर फोन डायल गर्दै गर्नुहोला 0 65 41 40 00 है त।

हजुर श्रोत साथी, युके बस्ने माया यो निकै नै सुन्दर अनि रमाइलो भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु भने पके पनि सम्पूर्ण हाम्रो श्रोत साथीहरूले स्वीकार्नु भयो होला। र श्रोत साथी, आजको श्रृंखलामा हामीहरू रोजाईको गीत संगीतलाई अफलाइन मार्फत कार्यक्रममा स्थान दिनेछौँ भने 0 41 40 40 0 0 टेलिफोन लाइन भएर आउँदै गर्नुहोला भन्दै श्रोत साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि आउँछ अर्को सुमधुर भाकालाई नै राख्नतर्फ लागिरहेको छ। निकै नै पछिल्लो समय चर्चित भाका पनि रहेको थियो र गीतको बोल रहेको छ गण्डकी, जसमा आवाज रहेको छ दिपलव खती र देवी खर्ती मगरको भने लय रहेको छ विक्रम बाबु विश्वकर्माको र संगीत सजिएको छ असीम चन्द्र विश्वकर्माकोमा भने सुमधुर भाकालाई राख्दैछु स्वीकार्नुहोला।

हजुर श्रोत साथी, गण्डकी गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण प्यारो प्यारो श्रोत साथीले कार्यक्रममा मिठो भाकालाई स्वीकार्नु भयो होला भन्दै श्रोत साथी अहिलेको लागि भने कार्यक्रममा कार्यक्रम सम्बन्धी एउटा छोटो मिठो जानकारी यहाँलाई दिनतर्फतिर लागिरहेको छु। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा यहाँहरूमा हरेक दिन उपस्थित हुने गर्दछौ र त्यसै गरी श्रृंखलाबद्ध अनुसार आउँदै गर्दा आइतबारको दिनमा रहेर हामीहरू रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिन्छौ भने सोमबारको दिनमा रहेर नयाँ लोक भाकालाई र मंगलबार गायन कलालाई कार्यक्रम स्थान दिन्छौ भने बुधबारको दिनमा रहेर रोइला कौडा एकल भाका निस्तालेजो मौलिक भाकालाई त्यसै गरी बिहिबारको दिनमा रहेर अपरान मार्फत यहाँहरूको रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिइनेछौ र शुक्रबारको श्रृंखलामा रहेर फेसबुक म्यासेज है जसमा चाहिँ हजुरहरूले सम्झना स्वरूपेदी कसैलाई केही म्यासेज पठाउन छ भने केही सूचना सन्देश दिन छ भने जानकारीहरू दिन छ भने र साथसाथै आफूलाई भन्न मन लागेको आफूलाई केही सूचना सन्देश दिन मन लागेको कुराहरू भन्न छ भने र साथसाथै कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाइको गीत संगीतहरू लोक भागाहरू यहाँलाई सुन्न छ भने हाम्रो रेडियो ठोपाराही 103.8 मेगाहर्जको पेजमा गई यहाँले चाहिँ कमेन्ट गर्न सक्नुहुनेछ जसमा चाहिँ हामीले पहिला नै स्टाटस राखेका हुनेछौँ र त्यहाँ गएर चाहिँ यहाँले मजाले कमेन्ट गर्न सक्नुहुनेछ म्यासेज गर्न सक्नुहुनेछ र शुक्रबारको श्रृंखलामा यहाँहरू जोडिन सक्नुहुनेछ भने श्रोत साथी अन्तिममा शनिबारको दिनमा रहेर पुरानो भाकालाई कार्यक्रम स्थान दिनेछौ र श्रोत साथी हामी फरकबार फरक श्रृंखलाको साथमा हप्ताको सातै दिनहरूमा उपस्थित हुने गर्दछौ भरपूर मनोरञ्जनको साथमा भने तपाईँले हामीलाई रेडियो ठोरबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiothorbarahi.com.nyanfi लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ हाम्रो श्रोत साथीहरूले हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोत साथी, यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्न आभूषण सुनचाँदी पसलले र यो पसल दुलेगोडाको भित्री बजारमा रहेको छ भने सुनचाँदी सम्बन्धी यहाँलाई थप सेवाहरू चाहिएमा गरगनाहरू खरिद बिक्री गर्नु परेमा पसलबाट थप सेवाहरू चाहिएमा त्यस पसलबाट पनि यहाँले गरगनाहरू खरिद बिक्री गर्न सक्नुहुनेछ थप सेवाहरू यहाँले पसलबाट लिन सक्नुहुनेछ भने श्रोत साथी यो छोटो मिठो कार्यक्रमको जानकारी सँगसँगै कार्यक्रममा फेरि पनि यो चर्को रोजाईको भागालाई राख्नतर्फतिर लागिरहेको छु र आजको श्रृंखलामा रहेर हामीहरू साथीको रोजाईको गीत संगीतलाई अफलाइन मार्फत कार्यक्रम स्थान दिइरहेका छौ भने कार्यक्रम स्थान दिँदै दिनतर्फतिर लागिरहेको छ हाम्रो जित बहादुरजीको रोजाईको भाकालाई भने लामेश्वरादेखि उहाँ बोल्दै हुनुहुन्थ्यो। उहाँले सदाझै आज पनि उहाँलाई एकदमै मनपर्ने लोकप्रिय भाका रोक्नु रोज्नु भएको छ र उहाँको रोजाईको गीत रहेको छ मत्त हजुर गामले आवाज रहेको छ शंकर पन्त र सुनिता बुद्धा छेत्रीको भने सुमधुर भाकालाई स्वीकार्नु होला है त।

0: भागी बाँच्नु भन्दा मरौ मरौ लाउँछ।
1: हजुर सुधो साथी, म त हजुर गामले यो नीति नै समाधानलाई पनि कार्यक्रम शान्ति गरेको छु भने र साथसाथै जित बहादुरको गीतलाई भरपूर मनोरञ्जनको साथ सुन्नुभयो होला भने श्रोता साथी, अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्यन्ततर्फ पनि आइसकेका छौँ र कार्यक्रमका हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ र जाँदा जाँदै कार्यक्रममा फेरि पनि रमाइलो भाकालाई नै राख्नतर्फ दिन लागिरहेको छु र श्रोता साथी गीतको बोल रहेको छ लालुमै, जसमा आवाज रहेको छ विष्णु माझी र सन्दीप न्यौपानीको भनेको मिठो भाकालाई राख्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ यहाँ माझबाट ओझेल पर्दै विदा हुने आज्ञा माग्दैछु। नमस्ते, नमस्कार, हैता।

0: युई तोपो थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: स्थुले गौडा पोलिक्लिनिकमा यही अवसर 27 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
1: वरिष्ठ हाडजोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
5: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
4: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
5: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
1: ग्राहकको चाहना नै हाम्रो सन्तोष। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
6: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
8: कहाँ जाने?
9: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसापानी,
8: अनि बीचमा नझर्ने।
9: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
8: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 98461616878 र दुलेगौडा ढोरफिर्दी छाबदी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 98235552663।
0: This is Radio Dhor Barahi, 103.8 megahertz.
10: Station 1. Studio Taichet.
11: Aile, Diusoko Sar Basyo.
12: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
13: जिन्दगी का हर एक क्षण आफैमा विशेष हुन्छन् र ती क्षण अझ विशेष बनाउँछ संगीतले।
14: So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks every Sunday to Friday only on Radio Dhor Barahi 103.8 MHz.
15: हेलो दर्शन, नमस्ते, नमस्कार, स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ त्यसलाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाट 103.8 मेगाहर्ज अन्तर्मनको आवाजनी। आज चाहिँ हामी तपाईँहरूको माझमा चाहिँ फ्राइडे क्लासिक एपिसोडमा रहेर यिनै नेपाली ऱ्याप एन्ड रिमिक्स संलग्न कार्यक्रम सुन्दै नै छौँ भने तपाईँलाई हाम्रो रेडियो ढोरबाट 103.8 मेगाहर्ज अन्तर्मनको आवाजको साथै हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np अथवा मोबाइल एप मार्फत पनि विश्वभरि त्यसलाई सुन्न सक्नुहुनेछ भने प्रोग्राम लिएर म चाहिँ लक्ष्मी सुनाएर रहन्छ। समय भरको लागि हाम्रो श्रोता साथीले चाहिँ ठिक यसै समय चाहिँ सुन्न सक्नुहुनेछ भन्दै अहिलेको लागि हुनेछ कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ सङ्गलाई स्थान दिने नै छ भने यामो बुद्धको मलामी बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छ र अहिलेको लागि भने चाहिँ कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ गीत सार्दैछु स्वीकार्नुहोस् है त

हजुर, यो संग्रहणी कार्यक्रम स्थान दिइसकेको छ पकवानी हाम्रो श्रोता साथीले चाहिँ सुनिराख्नु भएको छ र पकवानी उहाँ हाम्रो साथमा नभए पनि उहाँको गीतलाई चाहिँ पकवानी सबै साथीहरूले चाहिँ रुचाइराख्नु भएको छ भने आजको साथमा अहिलेको लागि भने चाहिँ फेरि पनि कार्यक्रममा संघलाई स्थान दिने नै छौ भने भिटिनको कथा बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु, स्वीकार्नुहोस् है त।

बुझे को थे आँसु मा डुबे को ले बुझे मैले यो जिन्दगी काट्न थियो ऋण पनि काम गर्यो दिनभरि तर म एक्लो छु या साथ कसले दिन्छ नि दिनहरू जबरजस्ती काट्दै थिएँ मैले फेरि निन्द्रै नलाग्ने रात कट्ने कहिले भुइँ

भरपूर मनोरञ्जन लिइराख्नु भएको छ भन्ने आशा रह्यो। आज हामी तपाईँहरूको माझमा चाहिँ यिनै ऱ्याप अनि रिमिक्स सङ्गलाई कार्यक्रम स्थान दिइरहेको छौँ। हाम्रो श्रोता साथीले चाहिँ सुनेर भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुनेछ भन्दै चाहिँ अहिलेको लागि हुने चाहिँ कार्यक्रममा फेरि पनि कार्यक्रममा चाहिँ सङ्गलाई स्थान दिने नै छौँ। के यो माया हो बोलको गीत आज कार्यक्रम स्थान दिँदै हामी छोटो विश्राममा जाने नै छौँ। त्यति बेलाको समय भरको लागि हुन्छ, हामी सँगै रहनुहोला।

0: क्योइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
2: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: कान्छो रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
2: न्युरोलोजिस्ट तथा मिलगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाघे,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोनोस्कोपी इको ईएमटी हल्चर टीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
6: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा सर्सेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 065-590-065, मोबाइल 98166-34372।
9: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
10: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
9: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
9: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
10: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
9: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
10: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थी विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
9: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
10: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
9: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
10: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 571 240।
11: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
12: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
11: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
0: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
13: हजुर, केही चिनको विश्राम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ यति बेला सुनिरहनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz अन्तर्मनको आवाजमा। भने आज चाहिँ हामी तपाईँको माझमा चाहिँ थर्सडेको एपिसोडमा रहेर यिनै नेपाली ऱ्याप एन्ड रिमिक्स सङलाई नै कार्यक्रम सुनिरहेको छ। पक्कै पनि हाम्रो श्रोता साथीले त्यो सुनिराख्नु भएको छ भने प्रोग्राम लिएर चाहिँ म छु। हामी चाहिँ 4 बजेदेखि 5 बजेको 1 घण्टाको समय दुहारको लागि चाहिँ उपस्थित हुने गर्दछौँ भने अहिलेको लागि पनि यसो ढिला नगरिकन कार्यक्रममा चाहिँ सङ्ग्रह स्थान दिने नै छौँ भने जुनेरी रातमा बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छौँ। र अहिलेको लागि भने यो गीत छाड्दैछु, स्वीकार्नुहोस् है त।

0: Hazırsan Amerikan kapısı. Sakin basit programı hem de şöyle tesadüf edilmiş. Üstelik var. Burman oradan
1: Sound.
0: ekleyip. Atra Yurais. Tamir de Burguman. Sıraç Rekal. Hayra. Yine rap and remix song like I promise and direhko chha bhane alik lagyo bhane chha hamro program ko chhuro brishti jankari haru pani tapaiko maaj ra rahecha hai hami chha sunday ka episode ma rahera sada bahar ka geet haru lai karyakram san dincha bhane tuesday ka episode monday ka episode ma chai band ko song lai karyakram san dine garda chha tesai gari tuesday ka episode ma chai latest song hola bhane wednesday ka episode ma chai rock song lai karyakram san dincha tesai gari thursday ka episode ma chai ne rap and remix song lai bhane friday ka episode ma chai nepal acoustic unplugged ma sab ra cover song lai karyakram san dincha यसरी हामी हप्ताको छ दिन थर्सडे क्याप भएर यिनै ऱ्याप एन्ड रिमिक्स सङलाई कार्यक्रम स्थान दिइरहेको छ भने अलिकति लाग्यो भने चाहिँ हाम्रो प्रोग्रामको छोटो विस्तृत जानकारीहरू पनि तपाईँको माझमा राख्छ है हामी चाहिँ सन्डेको एपिसोडमा रहेर सदा

0: हाम्रो श्रोता साथीहरूले चाहिँ हामीलाई ठिक 4 बजेदेखि 5 बजेको 1 घण्टाको समयभरको लागि चाहिँ सुन्न सक्नुहुनेछ र सुनेर भरपूर मनोरञ्जन पनि लिन सक्नुहुनेछ भने अहिलेको लागि जानकारी सँगसँगै चाहिँ हामी कार्यक्रममा चाहिँ नेक सङलाई स्थान दिने नै छौँ भने अहिलेको लागि भने चाहिँ चुरोट आधा रातमा बोलको कार्यक्रम स्थान दिँदैछु स्वीकार्नुहोस् है त.
1: Rules camera. Action.

0: Cut it! It's a wrap.
1: हजुरले सँगभरी कार्यक्रम स्थान दिइसकेको छ. भगवानी हाम्रो श्रोता साथीहरूले सुनिराख्नु भएको छ होला. र अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि सँगै स्थान दिने नै छौ भने डङ्कु सक्दिन पोलको गीता चाहिँ कार्यक्रम स्थान दिँदैछु. स्वीकार्नुहोस् है त.

हजुर, सङ्ग्रहभरि कार्यक्रम स्थान दिइसकेको छ भने अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि सङ्घलाई स्थान दिने नै छौँ, र अहिलेको लागि भने चाहिँ रिमिक सङ्घलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु, र गीत सँगसँगै हामी छोटो विश्वमा जाने नै छौँ। त्यति बेलाको समयभरको लागि भने चाहिँ हामीहरूसँगै रहनुहोला है त।

0: क्योइतोको थेदिमो रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: सरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
2: यस सरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
3: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
4: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
3: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
4: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
3: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
4: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
3: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
4: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
3: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार।
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ। सूचना इस तनहु सेवा हॉस्पिटल दुलेगौडा बीपी चोक मा
5: यही असार 27 गते शनिवार
4: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा मा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
6: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
4: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
6: एनोमली स्क्यान र थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
5: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
5: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर।
7: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला, साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
3: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन 065-414-377, मोबाइल 98-560-44-343।
8: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
9: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
8: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
9: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856633398 र 9845610950। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
10: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
10: छुटका दायराहरू:
4: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
10: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
4: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
10: थप जानकारीका लागि सम्पर्क 0655714479, मोबाइल 9560602065 र 9048664145।
6: सधैँ नै यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
11: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
12: उपचार हुने रोगहरू: गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श। साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
7: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौंडा। सम्पर्क 0654142333
4: र 9678861887।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
13: फेरि पनि केही विश्रम लगतै साथ रेडियो आज चाहिँ हामी तिरहेको छौँ। हाम्रो श्रोता साथीहरूले सुनेर भरपूर मनोरञ्जन लिनुभयो होला भन्ने आशा लाग्यो। र हाम्रो श्रोता साथीले चाहिँ हामीलाई रेडियो ढोरबाट हिजो 3.8 मेगाहर्ज अन्तर्मनका आवाजको साथी हाम्रो वेबसाइट www.radiodhorbara.com र ट्यानबिट हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ र सुनेर भरपूर मनोरञ्जन पनि लिन सक्नुहुनेछ भन्दै आजको हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ र अब भने हामी छुट्टिनु पर्ने बेला पनि भइसकेको छ। हामी चाहिँ भोलि तपाईँहरूको माझ बच्चा नेपाली अकुस्टिक अनप्लग म्यासअप र खबर सङ्ग्रह लिएर पक्कै पनि उपस्थित हुने नै छ। हाम्रो श्रोता साथीले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ भन्दै अहिलेको लागि भने छुट्टी नागरिकन कार्यक्रमबाट चाहिँ जाँदा जाँदै तपाईँहरूको माझमा सँगै स्थान दिन्छौँ भन्ने अहिलेको लागि भने चाहिँ तपाईँहरूको माझमा कार्यक्रम दिँदैछु। गरिब घरको केटा बोलको यी गीत चाहिँ कार्यक्रममा स्थान दिँदै म कार्यक्रम प्रस्तुत गीत हुने आज्ञा चाहन्छु। नमस्कार।

म त गरीब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलि चरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म त गरीब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलि चरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म यो बिग्रिरहेको समाजबाट निस्किरहेको प्रकाश म ग्रीष्म याममा शीतल छर्न सृष्टि भएको बतास यो मनको आँखा बिक्री गरी अन्ध हुनेहरूलाई मैले कलम चलाउँदा हुन्छ दृष्टि पाएको आभास सबैले भन्छन् हुन्छ एकताको जित तर घमण्ड र रिस किन एकअर्काको बीच उमेर पुग्न लाग्दा पीच मैले बुझे एउटा चिज यो संसार छ बीच भित्र समय रहेछ बीच

लक्ष्य बोकी हिँड्दा हुन्न गन्तव्यको पीर, सत्य नस्वीकार्नु नै हो असत्यको जित। दौडिँदै आए म तर्फ कठिनाई र बाधा, मैले पहिलो चोटि भुइँमा आफ्नो बानी सारा दिन। बानी परिसक्यो हान्ने दामी खालको डिस, साह्रै मिठो लाग्ने मलाई सानैदेखि बिफ। भोटेको छोरा हुर्के गोरेटो खोला, अनि गोरु ढाली खाने त झन् जातले पाएको सिप। मैले काठको भारलाई बुझे झुङ्गा दारी बढ्या दिन, मलाई हेर्नु मन छ बाउले आफ्नै गाडी चढ्या दिन। आफू जवान भएको महसुस मलाई पहिलो चोटि भयो, मेरो आमा बाउको छालामा चाउरी पर्या दिन। छातीको चोटको दुखाई हुन थाल्यो कम, मलाई धुवा अनि शराब तान्ने बानी पर्या दिन। म राजकुमार भन्दा पनि गुलाम बन्न तयार,

मत गरीब घर को केटा अझ परिवार को जेठा अरू भन्दा फरक मेरो अलिचर को व्यथा सफलता को खोजी गर्दै रगड्दा यी हातहरू बदलिदै गए मेरा हत्केला को रेखा मत गरीब घर को केटा अझ परिवार को जेठा अरू भन्दा फरक मेरो अलिचर को व्यथा सफलता को खोजी गर्दै रगड्दा यी हातहरू बदलिदै गए मेरा हत्केला को रेखा मलाई बाबुआमा को गरिबीमा शरम भएन दाजु भाई को प्रगतिमा जलन भएन बदन यो कमजोर तर

0: आँखामा सपना यो खल्तीमा गाँजा निकाल्न खोज्छु यादहरू मस्तिष्कबाट घरतिर आमा बाउले पर्खिरहेका होलान् तर छोरा फेरि कुलततिरै फर्किन लाछ साथी भाइसँग मेरो भयो मन मुटाव म मर्नु अघि नै मलाई गर्नु माफ आत्महत्या गर्ने मैले धेरै चोटी सोचे तर गर्न सकिन मैले यो अर्को पाप 40 डिग्री खाडीको चरको घाम ट्यापे गजेडी मेरो अर्को नाम आज विदेशीको जुठो भाडा मोलिरहेको छु पहिला लाज लाग्थ्यो गर्न आफ्नै घरको काम
1: This is Radio Dhor Barahi, 103.8 MHz.
2: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउं
3: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नोट प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ हाट बजारमा आऊ ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ
3: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार

0: मेटली स्टील फन पर का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9807294।
3: अफिसबाट अमित सरको फोन।
4: हस, म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
5: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
6: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
7: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
8: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
9: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि,
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
12: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
13: इस्तुलेगौडा पोलिक्लिनिकमा यही अवसर 27 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
2: वरिष्ठ हाडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
13: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
13: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
13: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
14: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9856031053।
15: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
16: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
17: धोरबाराही हाइलाइट्सको साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक,
17: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841649304।
18: नमस्कार,
1: गण्डकी प्रदेश सभाले औषधि जन्य तथा औद्योगिक प्रयोजनका लागि खेतीलाई नियम व्यवस्थापन गर्न भनेको विधेयक बिहिबार पारित गरेको छ। पोखरामा भएको बैठकमा सभाधिकारले यो विधेयक सर्वसम्मत पारित भएको घोषणा गर्नुभएको हो। यो सँगै अब गण्डकी प्रदेशमा औषधि कानूनी बाटो खुलेको छ। विधेयकमाथि छलफलका लागि तथा पर्यटन मन्त्री यशोदा रिमाले प्रस्ताव राख्नु भएको थियो। छलफलमा भाग लिँदै अशोक श्रेष्ठ, गणेशमान गुरूङ, सुशीला सिंहखडा र बिन्दु पौडेलले आफ्ना धारणा राख्नु भएको थियो। छलफलमा उठेका विषय र विधेयकका विविध पक्षका बारेमा मन्त्रीले जवाफ दिएपछि विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढ़ाएको थियो। प्रदेशसभाको अर्थ तथा विकास समितिका सभापति भोज राज आर्यले बुधबार यस विधेयकको प्रतिवेदन सभामा पेश गर्नुभएको थियो। विधेयकमा गाजा खेतीका लागि गाजाको बोटमा पाइने नसालु पदार्थ ट्रेटा हाइड्रो अर्थात 0.3% भन्दा कम हुनुपर्ने विधेयकमा व्यवस्था गरिएको छ। राष्ट्रिय सभाका सदस्य जगत तिमल सेनाले जन्मभूमिको सिर निहुरिने गरी कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। समान कार्यक्रमका लागि गृह जिल्ला तनहुँको खैरिनी चार आउनुभएका तिमल सेनाले जनताको प्रतिनिधिले मत दिएर राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेको बताउँदै जनताप्रति उत्तरदायी भएर लाग्ने बताउनु भएको हो। आफ्नो पहिलो रोजाई जन्मभूमि नै भएको दावी गर्दै यस क्षेत्रको विकासका लागि सकारात्मक भूमिका निर्वाह गर्ने बताउनु भएको हो। गण्डकी मल्टिपल कलेजले आयोजना गरेको सम्मान कार्यक्रममा वहाँले शैक्षिक क्षेत्रको विकासलाई नेपाल सरकारले प्राथमिकतामा नराखेको गुनासो गर्नुभएको थियो। यसको विकास गर्न शैक्षिक क्षेत्रमा लगानी गर्नुपर्ने भए तापनि अन्तर्राष्ट्रिय मान्यता विपरीत सरकारले उचित बजेट व्यवस्था नगरेको वहाँको भनाइ रहेको थियो। आफू शैक्षिक विकासको एजेण्डा बोकेर लागेको समेत दावी गर्नुभएको हो। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन र बिक्री वितरण सम्बन्धी कानूनी व्यवस्थाको पालना गर्न सबैलाई आग्रह गरेको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन पूर्ण रूपमा निषेध रहेको जनाएको छ। साथै घर तथा निजी सवारी साधनभित्र पनि अरूलाई असर पर्ने गरी धूम्रपान नगर्न अनुरोध गरिएको छ। सूचना अनुसार 18 वर्षभन्दा कम उमेरका व्यक्तिलाई सुर्तीजन्य पदार्थ बिक्री वा वितरण गर्न, गर्भवती महिलालाई बिक्री वितरण वा निशुल्क उपलब्ध गराउन तथा चुरोट बिडी वा सिगार एक एकवटा फुटकर बिक्री गर्न पाइँदैन। यस्तै सुर्तीजन्य पदार्थ बिक्री गर्ने स्थानमा आकर्षक सजावट वा प्रदर्शन गर्न, इन्टरनेट वा अनलाइन माध्यमबाट बिक्री वितरण गर्न र ब्रान्डको प्रचार प्रसार तथा विज्ञापन गर्न पनि रोक लगाएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले चालू आर्थिक वर्षका लागि तोकिएका सबै काम सकेर आय व्यय र कार्यक्रमको प्रगति सार्वजनिक गरेको छ। चालू वर्ष कार्यालयले विशेष अनुदानतर्फ 57.38% वित्तीय प्रगति गर्दा भौतिक प्रगति 90% पुर्याएको हो। त्यस्तै संघीय 67% 63% वित्तीय प्रगति गर्दा पनि भौतिकतर्फ 90% नै प्रगति भएको हो। विशेष गरी यो वर्ष बागलुङको ढोरपाटनमा दादुरा प्रकोपको रूपमा फैलिएपछि कार्यालयले आकस्मिक रूपमा खोप अभियान चलाउनु परेको थियो। यो अभियानमा पश्चिम बागलुङका 5 पालिकाका 32,000 बालबालिकालाई खोप लगाएको छ। कार्यालयका प्रमुख प्रवीर शर्माका अनुसार ढोरपाटन नगरपालिकामा मात्रै 6,075 बालबालिकालाई खोप लगाएकोमा तमान खोला, निशी खोला, बडीघाट र गलकोटमा पनि खोप लगाएको छ। लमजुङ सदरमुकाम रोहेको बेसी शहर नगरपालिकाले उत्कृष्ट उत्पादन गरेका 13 किसानलाई प्रोत्साहन अनुदान वितरण गरेको छ। उत्पादन हातमा अनुदान साथमा भन्ने कार्यक्रम अन्तर्गत बाली उत्पादनतर्फ 6 र मह उत्पादनतर्फ 7 गरी 13 किसानलाई प्रोत्साहन कार्यक्रम रकम दिएको हो। सबैभन्दा बढ़ी बाली उत्पादनतर्फ वडा एघारका किसान सीताराम विश्वकर्माले 78,129 रूपियाँ र मह उत्पादनतर्फ वडा नम्बर चारका किसान पवन गुरूङले 51,787 रूपियाँ प्रोत्साहन अनुदान प्राप्त गर्नुभएको नगरपालिकाले जनाएको छ। सेती नदीमा फेला परेको सपहिचान भएको छ। नदी किनारमा बिहिबार बिहान मृत अवस्थामा फेला परेको महिलाको शव सुखलागण्डकी नगरपालिका नौ लामेश्वरा निवासी 50 वर्षकी टिकामाया कामीको रहेको इलाका प्रहरी कार्यालय बेल चौतालाले जानकारी दिएको छ। बिहानमा नदीमा प्रवेश गरेको केही समयमा नै टिकामायाको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। नदीको पारीपछि रहेको स्थानीयहरूका अनुसार ती महिला खोला किनारमा ब्याग राखेर खोलामा पसेकी थिइन्। नदीमा पानीको बहाव बढ़ी रहेको अवस्थामा उनी उद्धारको प्रयास गर्न मानिसहरू पुग्न नपाउँदै मृत अवस्थाका पुगेकी थिइन्। पाँच दिन अघि पातिश्वरा माइत आएकी टिकामाया के कारणले नदीमा प्रवेश गरेकी थिइन् भन्ने बारे अनुसन्धान भइरहेको इप्रोका बेल चौतराका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठले जानकारी दिनुभएको हो। श्रेष्ठको अनुसार उनको शव नदीबाट निकालेर जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा राखिएको छ। मृत महिलाको श्रीमान सहित एक छोरा र एक छोरी रहेका छन्। जिल्ला बर्ड फ्लूको जोखिममा पर्न सक्ने भन्दै भेटनेरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुले जिल्लाभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पंक्षी तथा पंक्षीजन्य उत्पादनको आवतजावतका कारण तनहुमा रोग भित्रिन सक्ने जोखिम रहेकाले कृषक पंक्षी व्यवसाय उपभोक्ता तथा सम्बन्धित सबै सरकारवालालाई आवश्यक सावधानी अपनाउन कार्यालय प्रमुख रविन्सन अधिकारीले अनुरोध गर्नुभएको हो। अन्डा राख्ने पुराना क्रेट पुनः प्रयोग नगर्न जुवानीका सवारी साधनलाई निसंक्रमण गर्न कागज लगायत जंगली पंक्षीसँग घरबालुवा पंक्षी वा तिनको दाना सम्पर्कमा आउन नदिन दाना ओसारपसार गर्दा भेटनरी प्रमाणपत्र लिएर मात्र जुवानी गर्न अन्य संक्रामक रोग विरूद्ध नियमित खोप लगाउन तथा संक्रमण पुष्टि भएमा मरेका पंक्षीलाई तत्काल गहिरो खाडलमा पुसेर फार्मलाई निष्क्रमण गर्न र प्राविधिकको सल्लाह अनुसार आवश्यक रोग नियन्त्रणका उपाय अपनाउन कार्यालयले आग्रह गरेको छ। लागू औषध सेवन गरेर सार्वजनिक बस चलाइरहेका तनहुका एक चालकलाई कास्की प्रहरीले पक्राउ गरी कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। पोखरा महानगरपालिका 10 औद्योगिक क्षेत्र स्थित सवारी चोक जाँचका चेक जाँचका क्रममा पोखरा दमोली रूटमा सञ्चालन हुँदै आएको ग एक 9647 नम्बरको बसका चालक तनहुको भीमात नगरपालिका दुई भानुवती निवासी 30 वर्षीय अविनाश गुरूङ लागू औषध सेवा सेवन गरेको अवस्थामा फेला परेका हुन्। त्यसबेला बसमा 18 जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आज दिउँसो करिब 2 बजे नियमित सवारी चेक जाँचका क्रममा चालकको अवस्था शंकास्पद देखिएपछि परीक्षण गर्दा लागू औषध सेवन गरेको पुष्टि भएको थियो। त्यसपछि चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि वडा प्रहरी कार्यालय रामबजार पठाएको छ। अलागो औषध सेवन गरी सार्वजनिक सवारी चलाउनु गम्भीर कानूनी अपराध भएको तथा यसले यात्रुको ज्यान जोखिममा पार्ने भएकाले यस्ता गतिविधि प्रति शून्य सहनशीलताको नीति अपनाएको जनाएको छ। यसैबीच पक्राउ परेका चालकको सवारी चालक अनुमति पत्र अथवा लाइसेन्स निलम्बनका लागि आवश्यक कागजात सहित यातायात व्यवस्था कार्यालय कास्कीमा पठाएको प्रहरीले जनाएको छ। साथै मादक पदार्थ वा लागू औषध सेवन गरी सवारी नचलाउन सार्वजनिक सवारी चालकलाई आग्रह गर्दै यस्ता कसुरमा संलग्न जो कोहीमाथि कड़ा कार्यवाही गरिने चेतावनी दिएको छ। शुक्ला हिलेचार शिवालय क्षेत्रमा आगामी साउनको प्रत्येक सोमबार भगवान शिव महिनाको कथा वाचन सहितको सत्संग कार्यक्रम आयोजना गरिने भएको छ। शिवालय क्षेत्र व्यवस्थापन संस्थाले साउनका 4 गते सोमबार धार्मिक जागरणका लागि कार्यक्रम आयोजना गर्ने तयारी गरेको जनाएको छ। संस्थाका उपाध्यक्ष ध्रुव मल्लले कार्यक्रम मार्फत शिवालय क्षेत्रका प्रचार भक्तजनहरूको आवागमनमा वृद्धि र निर्माणाधीन दुर्गेश्वर महादेवको मन्दिर
3: मन्दिरका लागि दान मार्फत सहयोग संकलन गर्ने उद्देश्य रहेको बताउनु भएको हो। मन्दिर निर्माण उपसमितिका संयोजक ज्ञान प्रसाद भण्डारीले खट दैलो कार्यक्रम गरेर पनि मन्दिर निर्माणका लागि आर्थिक संकलन अभियान शुरू गरिएको बताउनु भएको हो। उहाँले मन्दिरसँग सबैका मन जोड्ने उद्देश्यले आर्थिक संकलन अभियानलाई खट दैलो केन्द्रित गरिएको जानकारी दिनुभएको हो। रिसिङ गाउँपालिकाले कामका लागि पारिश्रमिकका आधारित सामुदायिक आयोजना अन्तर्गत कार्यस्थल सुरक्षा सामग्री खरिदका लागि विनियोजित बजेटबाट औजार खरिद गरेको भन्दै रू 1,99,964 खर्च अनियमित ठहर गरिएको छ। लेखा परीक्षण प्रतिवेदन अनुसार कामका लागि पारिश्रमिक आधारित सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि 2076 आयोजनाको कुल अनुमानित लागतको अधिकतम 2% रकम मात्र श्रमिकका लागि आवश्यक कार्यस्थल सुरक्षा सामग्री खरिदमा खर्च गर्नुपर्ने व्यवस्था रहेको छ। साथै प्राविधिकले आयोजनामा काम गर्दा हुने जोखिम उल्लेख गर्दै आवश्यक सुरक्षा सामग्री सिफारिश गरेपछि मात्र ती सामग्री खरिद गर्नुपर्ने उल्लेख गरिएको छ। शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 19.67 अंकले घटेर 2601.92 बिन्दुमा छरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा व्यापार समूहको उपसूचक 2.36% ओह्रालो लागेको छ। आज 229 कम्पनीको शेयर घटेकोमा 42 बढ़ेको छ। यसै 6 कम्पनीको शेयर भने घटबट भएको छैन। आज बैंक अफ काठमाडौँको डिभेन्चर 8.66% घटेको छ। संरक्षणमा बजार घटेको दिन उपकार लघुवित्तको शेयर 12.68% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.82 अर्ब कारोबार भएकोमा आज 361 कम्पनीका 87,51,000 कित्त शेयर 4.61 अर्ब रूपियाँमा किनबेच भएको छ। हस्त साझ 5 बजेको ढोरबडा हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।

0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
1: ए सबिना, यस्तो हतारमा कता हो?
2: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
0: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908216142।
3: सुन न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
4: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
3: कहाँ?
4: गन्जकी मेडिकल हल।
5: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
4: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डी फोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
5: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
3: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0635903069, मोबाइल 9840826926।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
2: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एलसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846056999 छ।
8: होइन कता हिँड्नु भयो काका यति साह्रो हतार हिँड्दै?
9: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
8: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
9: त्यसो भए कहाँ जाने त कान्छा?
8: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
9: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
10: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
9: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
11: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
12: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन, किले मोहनी लगाएर हो?
1: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: पाइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
4: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
5: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
6: म्याडम, धुम्रपान भनेको के हो?
5: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
6: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
5: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
6: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
5: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
7: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्षीय स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061450249, मोबाइल नम्बर 97632485, वेबसाइट www.gandakiuniversity.edu.np।

0: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै

0: हाइड्रोलिक ज्याक द्वारा वास को व्यवस्था छ। साथै कुनै पनि प्रकार को गाड़ी रिजर्व तथा भाड़ामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अर्थो वर्कशप एन्ड कार वास दुलेगौड़ा प्रभु बैंक भन्दा 50 मीटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507।
1: एडमिशन ओपन
2: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी
1: 24 इयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट
2: बैचलर प्रोग्राम
1: 4 इयर्स प्रोग्राम ऑफ बैचलर इन बिजनेस एडमिनिस्ट्रेशन BBA
2: 4 इयर्स ऑफ IT प्रोग्राम बैचलर ऑफ कंप्यूटर सिस्टम एंड इंफॉर्मेशन टेक्नोलॉजी BCS IT
1: 4 इयर्स प्रोग्राम ऑफ बैचलर ऑफ बिजनेस एडमिनिस्ट्रेशन इन फाइनेंस BBA फाइनेंस
2: Forms are available at college administration at 9 a.m. to 3 p.m.
1: Science and management, both stream can apply.
2: Last date of form submission, 26th Asar 2083.
1: Entrance exam, 29th Asar 2083.
2: Enter to learn, go forth to serve.
1: Further details, Pokhara College of Management, PCM, Ganmargar, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761. 570124 Email info@pcm.edu.np Website www.pcm.edu.np
0: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइफोर्ड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
3: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 065414236, मोबाइल 9556078302 र 9946078302।
5: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
6: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
5: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
6: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
8: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9855188461 र सिजन गुरुङ 9705440900।
9: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
10: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
9: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
10: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
9: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
10: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
9: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
10: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
9: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
10: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
9: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
10: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
8: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816395301।

0: जरोनी कपाल दुखने केटली गंधे खाको।
1: आयुको ध्यानाकर्षण, आवास, खाद्यान्न, शिक्षा र स्वास्थ्य जस्ता बहुआयामिक अधिकार संकटमा
2: हिजबुल्लालाई निशस्त्र नगरेसम्म लेबनानमा सेना रहने इजरायलको दावी, आफ्ना नागरिकलाई द्वन्द्वजन्य खतराबाट जोगाउन लागेको जिकिर
1: र एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कप खेल्ने नेपाली टोलीको विदाई।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड.
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज.
3: समाचार अब विस्तारमा. नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सरकारले स्पष्ट प्राथमिकता र निश्चित समस्याको पहिचान नगरी संविधान संशोधनको प्रक्रिया अघि बढ़ाउन खोजेको भन्दै आपत्ति जनाउनु भएको छ. आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित संविधान संशोधनमा नेपाली कंग्रेसको दृष्टिकोण विषयक विचार गोष्ठीमा सभापति थापाले सरकारद्वारा गठित कार्यदलको प्रक्रिया कार्यविधि र नेतृत्वमाथि नै प्रश्न उठाउनु भएको हो. वहाँले संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि सशस्त्र दण्डको पीड़ा र हजारौं नागरिकको बलिदानबाट प्राप्त उपलब्धिका समवेदनाहरूलाई बिर्सिएर संशोधनको विषयमा प्रवेश गर्न खोजिएको टिप्पणी गर्नुभयो. भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक र कानूनी संरचनामै पुनरावलोकन आवश्यक रहे पनि लोकतन्त्र गणतन्त्र संघीयता संसदीय शासन प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्व जस्ता विषयहरू नेपाली कंग्रेसका लागि अपरिवर्तनीय रहेको धारणा राख्नुभयो. सभापति थापाले संविधान संशोधनको बहस अघि बढ़ाउँदा संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि भएका राजनीतिक सहमति र नागरिकका अधिकारको संरक्षणलाई केन्द्रमा राख्नुपर्नेमा जोड़ दिनुभयो.
4: राष्ट्रिय सभाबाट बजेट सम्बन्धी दुईवटा विधेयक पारित गरिएको छ. आज बसेको बैठकले राष्ट्र ऋण उठाउने विधेयक 2083 र आर्थिक विधेयक 2083 सर्वसम्मत रूपमा पारित गरेको हो. अर्थमन्त्री डाक्टर स्वर्णिम वाक्लेले प्रस्तुत गर्नुभएका ती विधेयकलाई सभाको बैठकले सर्वसहमतले पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको हो. त्यसअघि सांसदहरूले विधेयकको दफावार छलफलमा भाग लिएका थिए भने अर्थमन्त्री वाग्लेले छलफलमा उठेका प्रश्नको जवाब दिनुभएको थियो. यसैगरी आजको राष्ट्रिय सभाको बैठकमा विधान व्यवस्थापन समितिले चारवटा विधेयकमाथिको प्रतिवेदन पेश गरेको छ. समितिका सभापति कृष्णबहादुर रोकाएले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 सहकारी पहिलो संशोधन विधेयक 2083 तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभएको हो. समितिले पेश गरेका चारवटै विधेयक सरकारले अध्यादेश प्रतिस्थापन गर्न ल्याएका विधेयक हुन्. ती विधेयकलाई भोलि पारित गर्ने तयारी गरिएको छ.
3: प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक 2083 पेश भएको छ. सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून मन्त्री सविता गौतमले उक्त विधेयक पेश गर्नुभएको हो. मन्त्री गौतमले विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम जनसेवा राष्ट्रिय एकताको भावना जगाई नैतिक र अनुशासित बनाउन तथा राष्ट्रिय आवश्यकताका आधारमा जुनसुकै नेपाली नागरिकलाई तालिम दिन र तालिम प्राप्त गरेका व्यक्तिलाई स्वयंसेवकका रूपमा राष्ट्र सेवामा खटाउन सक्ने गरी कानूनी व्यवस्था गर्न आवश्यक परेकाले विधेयक प्रस्तुत गरेको बताउनुभयो. सरकारले यसअघि 16 गते संघीय संसद सचिवालयमा सो विधेयक दर्ता गराएको थियो.
4: वैकल्पिक व्यवस्था बिना सुकुम्बासीलाई होल्डिङ सेन्टरहरूबाट निकाल्न थालिएको भन्दै राष्ट्रिय मानवाधिकार आयोगले सरकारको ध्यान आकर्षण गराएको छ. बागमती किनारबाट हटाइएका सुकुम्बासीहरूलाई कुनै वैकल्पिक व्यवस्था बिना नै होल्डिङ सेन्टरहरूबाट पनि निकाल्न थालिएको र खाना र बासको पर्याप्त प्रबन्ध नगरिएको प्रति राष्ट्रिय मानवाधिकार आयोगले ध्यान आकर्षण गराएको हो. आयोगका उपसचिव एवं सहायक प्रवक्ता श्यामबाबु काफलेद्वारा आज जारी विज्ञप्ति मार्फत गत वैशाखदेखि सेन्टरमा राखिएका सुकुम्बासीहरूलाई 5 देखि 7 दिनभित्र होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम दिँदा उनीहरूको आवास खाद्यान्न शिक्षा र स्वास्थ्य जस्ता बहुआयामिक अधिकारमा गम्भीर संकट निम्तिएको भन्दै सरकारलाई सचेत गराएको छ.
3: सभामा गाँजा खेती गर्ने विधेयक सर्वसम्मत पारित भएको छ. प्रदेशसभाको आजको बैठकमा उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले छलफलका लागि प्रस्तुत गर्नुभएको औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्ने विधेयक पारित भएको हो. यसअघि सरकारले संसदमा दर्ता गराएको मूल विधेयकलाई प्रदेशसभाको अर्थ तथा विकास समितिले लामो छलफल र परिमार्जनसहित संशोधन प्रतिवेदन सभामा पेश गरेको थियो. सोही संशोधनसहितको विधेयक आजको बैठकबाट पारित भएको हो. अब सरकारी संयन्त्रमा कम्पनी दर्ता गरी खेतीको अनुमति लिन बाटो खुलेको छ. थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्. रेडियो सुन्दै गर्नुहोला.
5: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
6: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन
7: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस् यो हो थाहा संचार नेटवर्क समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार नेपाल राष्ट्र बैंकले असार 27 र 28 गतेको सार्वजनिक विधाको दिनमा पनि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली सञ्चालन हुने जनाएको छ राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले आज सार्वजनिक सूचना जारी गरेर शनिबार र आइतबार सार्वजनिक विधाको दिनमा पनि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म सञ्चालन हुने बताएको हो राष्ट्र बैंकले चालू आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी प्रणालीलाई सहज गराउनको लागि यस्तो व्यवस्था गर्न लागेको जनाएको छ
3: साताको चौथो कारोबार दिन आज नेप्से परिसूचक 19.67 अंकले घटेको छ आज 19.67 अंक घटेसँगै नेप्से परिसूचक 2601 बिन्दुमा कायम भएको हो आज 4,61,19,00,000 रूपियाँ बराबरको कारोबार भएको छ आज 42 कम्पनीको शेयर मूल्य बढ्दा 229 कम्पनीको शेयर मूल्य घट्यो भने 6 कम्पनीको मूल्य भने स्थिर रहेको थियो
4: चितवनका सबै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्ने योजना अघि बढ़ाइएको छ भरतपुर अस्पतालमा बिरामीको चाप बढ़ेपछि जिल्लाका सबै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्ने योजना अघि बढ़ाइएको हो भरतपुर महानगरपालिका राप्ती कालिका रत्नगर खैरहनी माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा भरतपुर अस्पतालका चिकित्सकद्वारा बहिरंग सेवा अर्थात ओपीडी सञ्चालन गर्ने योजना अघि बढ़ाइएको हो अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर विश्वबन्धु बगालेले भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्र सेन अधिकारी सहितको टोलीसँग शारदा नगर हेल्थ पोस्ट स्थलगत अध्ययन गरेको छ बगालेले उक्त हेल्थ पोस्टमा भरतपुर अस्पतालका विशेषज्ञ चिकित्सक पठाउने गरी तयारी भइरहेको बताउनुभयो
3: इजरायली रक्षा मन्त्री इजरायल कार्जेले हेजबुल्ला पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना लेबनानमै रहने बताउनु भएको छ लेबनानमा प्रवेश गर्न कुनै पनि पक्षको अनुमति नमागेको उल्लेख गर्दै लेबनानमा रहनका लागि पनि कसैको अनुमति आवश्यक नपर्ने कार्जेको तर्क थियो उहाँले दक्षिणी लेबनानमा इजरायली सेना लेबनानमा हिजबुल्लालाई निशस्त्र नगराउँदासम्म आवश्यक रहने कुरामा जोड़ दिनुभयो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यस अघि नै दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता हुने बताउनु भएको थियो कार्जले इजरायली सेनालाई लेबनानका लागि एक बलियो सुरक्षा कवचका रूपमा वर्णन गर्दै सेनाले पश्चिममा भूमध्य सागरदेखि दक्षिणी लेबनानको अर्नुन नजिकैको बिफोर्ट क्यासलसम्म फैलिएको क्षेत्र र पूर्वमा माउन्ट हर्मनसम्मको क्षेत्र ओगटेको बताउनुभयो उहाँले इजरायली सेना उत्तरी इजरायलको गालिलका बासिन्दाहरूलाई अनावश्यक छापा गोलीबारी र विभिन्न द्वन्द तथा खतराहरूको कहरबाट जोगाउनका लागि निरन्तर सक्रिय रहेको दावी समेत गर्नुभयो इजरायलले लेबनानमा आक्रमण जारी राखेको छ
4: अब खेल समाचार। एसीसी महिला अण्डर 19 प्रिमियर कप खेल्ने नेपाली टोलीको विदाई गरिएको छ। प्रिमियर कपका लागि मलेसियामा जाने नेपाली टोलीको आज विदाई गरिएको हो। नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमको आयोजना गरी टोलीको विदाई गरेको जनाएको छ। नेपाली टोली सोनी पखरिनको कप्तानीमा मैदानमा उत्रिँदैछ। अन्य समूहमा तीन राष्ट्र रहँदा नेपालको समूहमा भने चार टोली छन्। समूह एमा थाइल्याण्ड, म्यानमार र जापान तथा समूह बीमा यूएई, ओमान र भूटान छन्। यसैगरी समूह सीमा इण्डोनेसिया, मलेसिया र कुवेत तथा समूह डीमा नेपाल, हङकङ, सिंगापुर र कतार छन्। प्रतियोगिता जुलाई 11 18 मलेसियामा हुँदैछ।
3: साँझ 6 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: संविधान संशोधनका मूलभूत सिद्धान्तमा कांग्रेसले खोज्यो राष्ट्रिय सहमति। सरकारद्वारा गठित कार्यदलको प्रक्रिया, कार्यविधि र नेतृत्वमाथि प्रश्न।
3: राष्ट्रिय सभाबाट बजेट सम्बन्धी 2 विधेयक पारित। 4 अध्यादेश प्रतिस्थापन विधेयक भोलि पारित गरिने।
4: सुकुम्बासीलाई होल्डिङ सेन्टरहरूबाट निकालेपछि मानवाधिकार आयोगको ध्यानाकर्षण। आवास, खाद्यान्न, शिक्षा र स्वास्थ्य जस्ता बहुआयामिक अधिकार संकटमा।
3: हेजबुल्लालाई निशस्त्र नगरेसम्म लेबनानबाट सेना नहट्ने इजरायलको दावी। आफ्ना नागरिकलाई द्वन्द्वजन्य खतराबाट जोगाउन लागेको जिकिर।
4: र एसएससी महिला अण्डर 19 प्रिमियर कप खेल्ने नेपाली टोलीको विदाई।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 थाहा खबर सकियो। कृष्ण र दिनेश विदा हुन्छौ। नमस्कार।
8: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
9: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
8: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
9: छुटका दायराहरू:
8: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
9: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
8: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
9: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 9856062625 र 9848064145।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. Shikla Gandaki Char Tulegora, Wat in Department Bowen Sunday, Mobile, Antanabe Pansati, Bottis Sarsi Tiranabe, or Antanabe Pansati, Artis Shunna Tirata.
2: बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुशीको खबर
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैराबाद पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 06544233 मोबाइल 98678161887
4: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन् साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ यसैगरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 06145250249 मोबाइल नम्बर 97632548445 वेबसाइट www.gandakiuniversity.edu.np
5: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
6: तामाङ सुपरस्टार डम्फु मिडिया प्राइभेट लिमिटेड प्रस्तुत गर्दछ

0: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868383522।
0: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्, शरणायन सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
2: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
5: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
6: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
5: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो

0: चिकित्सा दुलेगोडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाइ तथा डिस्क समस्याको उपचार,
0: घुँडा तथा जोर्नी दुखाइको फिजियोथेरापी, गर्दन दुखाइ तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्युजन सोल्डर तथा मांसपेशी दुखाइको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
0: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
0: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
0: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
0: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
1: 3.4 to 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712 40।
2: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
3: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
2: ए हो र, ल त ल,
4: आफ्नै मिलबाट आफै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ, साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 9856612।
5: साइली आमा, प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
6: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
5: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
6: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्, गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
5: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9860026925।
7: फ्योइतोको थेदी मु रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
2: हामी कहाँ Samsung Redmi Poco Oppo Vivo Realme Narzo ITL Color Tecno Nokia ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
0: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
2: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
0: अन्त एकचोटी राम्रो होला एकचोटी सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ Samsung को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा दुलेगौडा
3: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98461599 छ
4: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन
5: होइन के सुन्ने भनेको
1: थाहा छैन र हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
5: हो र अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ
1: हो त शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन
5: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड
6: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
7: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
2: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोप्राइटर कीर्तिमान थापा मगर
0: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोप्राइटर मिन बहादुर सुनार 98253519122 98058 र 98460769246
8: हजुर दान गरौ
9: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
1: ऐतिहासिक धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
8: दान गरौं सकेको गरौं सबैले गरौं
9: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो
10: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँसुवा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धी।
11: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
12: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9802828810, 9802828811 र 9802828816।
13: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
14: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
15: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
13: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
14: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यारलिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिडोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
13: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
16: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: आमा पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
1: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी हुला।
2: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: मम्मी, भोक लाग्यो, खाजा खाम न।
5: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
4: हस् मम्मी।
6: मैले सुने छोरी, ल जाम हिँडा।
5: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
6: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
5: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
6: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
7: खै, जन्म दर्ता दिनुहोस् त।
8: जन्म दर्ता गरेको छैन नि म्याडम।
7: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: हो र, मलाई त थाहा नै थिएन म्याडम।
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
8: पहिला कसैले भनेनन्?
9: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
10: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
14: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
5: खै, ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
15: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
13: ए हो र, हस् दाई, म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556268191।
5: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
16: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
5: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यहीँ बनाउन र धुलाउन लैजानु न, जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
17: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
18: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
19: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
18: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
19: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
18: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
19: पिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
18: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
19: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
18: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
19: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
18: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
19: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
15: सिधै मयाम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसा पानी,
20: अनि बीचमा नझर्ने।
15: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोछ्री महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
20: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
19: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461680 र दुलेगौड़ा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235562663।
21: अहिले साँझको 7 बज्यो।
22: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
23: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
24: धोरबाराही हाइलाइट्सको साथमा
25: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौड़ा बीपी चोक।
24: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461-49304।

0: नमस्कार, रेडियो ढोरबारा 103.8 मेगाहर्जको साँझ 7 बजेको ढोरबारा हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी सृष्टि खत्रीसँगै लक्ष्मी सुनारको स्वागत छ। ढोरबारा हाइलाइट शुरू गरौं आजका मुख्य समाचारका शीर्षकहरूबाट।
1: राष्ट्रिय सभाबाट आर्थिक विधेयक 2083 पारित, सुरक्षा प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत ल्याइएको मन्त्री गौतमको दावी।
0: संवैधानिक निकायमा भागवण्ड गर्ने परम्पराको अन्त्य भएको, सभापति थापाको भनाई। निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक रहेको प्रधानमन्त्रीको स्पष्टोक्ति।
1: एमाले संसदले मागिन मानव अधिकार आयोगका पदाधिकारीको राजीनामा, गुनासो सम्बोधनलाई थप प्रभावकारी बनाउन ऊर्जा र पर्यटन मन्त्रीद्वारा हेलो सरकारको अवलोकन।
0: अस्ट्रेलिया र भारतबीच युरेनियम निर्यात सम्झौता र विश्वकपमा फ्रान्स र मोरक्को दोस्रो पटक आम्ने सामने हुँदै।
1: राष्ट्रिय सभाबाट आर्थिक विधेयक 2083 बहुमतले पारित भएको छ। आज बसेको राष्ट्रिय सभाको बैठकले विधेयकलाई पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको हो। बैठकमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले आर्थिक विधेयक 2083 पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसअघि सांसदहरूले विधेयकको दफावार छलफलमा भाग लिएका थिए भने अर्थमन्त्री वाग्लेले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए।
0: प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, यसको प्रवर्धन, भौतिक पूर्वाधार विकास र लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा आज निर्माण व्यवसायसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपाल निर्माण व्यवसाय महासंघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रका समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ। प्रधानमन्त्रीले निर्माण व्यवसायलाई पारदर्शी र जिम्मेवारी र परिणाममुखी बनाउँदै विकास निर्माणका कामलाई निर्धारित समयमा सम्पन्न गर्न सबै पक्षको सक्रिय सहकार्य आवश्यक भएकामा जोड़ दिनुभएको छ। छलफलमा नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष निकोलस पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिव हरि घिमिरी, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुनुभएको थियो। उहाँहरू निर्माण क्षेत्रले बोक्दै आउनुभएका भुक्तानी म्याद, थप ठेक्का व्यवस्थापन, समयमा आयोजना कार्यान्वयन, मूल्य समायोजन, ब्याङ्किङ तथा लगानी सम्बन्धी चुनौती बारे प्रधानमन्त्री शाहलाई जानकारी गराउनु भएको थियो।
1: दलका नेता र कानूनविदहरूले संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने कार्यदल पूर्ण रूपले अवैधानिक रहेको बताएका छन्। बिहिबार काठमाडौँमा संवाद र डब्ल्यूद्वारा आयोजित अन्तर संवादमा उनीहरूले रासपा सरकारले संविधान संशोधन र पुनर्लेखन गरे देशमा द्वन्द चर्किने चेतावनी दिएका छन्। नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरूङले संविधानका आधारभूत मान्यतालाई नै चलाउने देखिएपछि आफूहरू कार्यदलबाटै अलगिनु परेको धारणा राख्नु भएको छ। आवधिक निर्वाचनबाट आएको सरकारले संसदबाट संविधानलाई पुनर्लेखन गर्न खोज्ने विषय अवैधानिक रहेको गुरूङको जिकिर रहेको छ। लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मण लाल कर्णले बालेन सरकारले एकपछि अर्को गर्दै जनताका संवैधानिक अधिकार हनन गर्न थालेको भन्दै आक्रोश व्यक्त गरेका छन्। उहाँले दुई तिहाईको दममा सरकार अघि बढ़ेको र संविधान संशोधन जस्तो विषयमा पनि बलमिच्याई गर्न लागि परेको आरोप लगाउनु भएको छ। राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले संविधानको आधारभूत मूल्य मान्यता चलाउन मिल्दैन भन्दा भन्दै पनि कार्यदल त्यही दिशामा अघि बढ़ेकाले आफूहरू कार्यदलबाटै अलगिएको उहाँले जनाउनु भएको छ।
0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ 23 र 24 गतिको घटना सम्बन्धी प्रतिवेदन सचिवलाई माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गराउनु भएको छ। ओलीको तर्फबाट केन्द्रीय सदस्य महेश बर्दौलाले आयोगका अध्यक्ष तप बहादुर मगरलाई भेटेर आयोगको निर्णय नम्बर 177 सच्याउन मागु सहित निवेदन दर्ता गराउनु भएको हो। आयोगले भदौको घटनामा पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व संसद मन्त्री पृथ्वी सुब्बा गुरूङले मानव अधिकार उल्लंघन गरेको ठहर गर्दै कार्यवाहीको सिफारिश गर्नुभएको थियो। ओलीको निवेदनमा आयोगको त्यो निर्णय संविधान प्रचलित कानून र अन्तर्राष्ट्रिय मान्यता विपरीत पूर्वग्रहपूर्ण र असंवैधानिक रहेको दावी गर्दै पुनरावलोकन गरी सच्याउन आग्रह गरिएको छ।
1: सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्ने गरी नेपाल विशेष सेवा ऐन 2042को साबिक व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसदमा अघि बढ़ाएको छ। संसदमा जारी सैद्धान्तिक छलफलका क्रममा उक्त विधेयकको औचित्य पुष्टि गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले कार्यक्षमता र समन्वयका लागि आवश्यक रहेको जिकिर गर्नुभएको छ। विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा राष्ट्रिय अनुसन्धान विभाग पहिले गृह मन्त्रालय अन्तर्गत रहेको भए पनि पछिल्लो समय अध्यादेश मार्फत प्रधानमन्त्री कार्यालय मातहत ल्याएको स्मरण गराउनु भएको छ। अध्यादेश निष्क्रिय भएपछि कानूनी रिक्तता हुन नदिन र साबिकै व्यवस्थालाई निरन्तरता दिन यो प्रतिस्थापन विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ छ। सरकारका अनुसार प्रधानमन्त्री मन्त्री परिषदको प्रमुख र कार्यकारी प्रमुख हुनाले मुलुकको समग्र सुरक्षा व्यवस्था र रणनीतिक निर्णय लिन प्रत्यक्ष इन्टेलिजेन्स सूचनाको आवश्यकता पर्दछ। राज्यका सबै सूचनाहरू सिधै सरकार प्रमुखसम्म पुग्दा सुरक्षा संवेदनशीलतामा प्रभावकारिता आउने र निर्णय प्रक्रिया छिटो हुने विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री कार्यालयबाट समन्वय गर्दा बढ़ी प्रभावकारी हुने मन्त्री गौतमले बताउनु भएको हो। छलफलका क्रममा सांसदहरूले उठाएको फोन ट्यापिङ र इन्टरसेप्सनको विषयमा स्पष्ट पार्दै यो विधि गुप्तचर निकायले असामान्य अवस्थामा मात्र प्रयोग गर्ने एउटा विशिष्ट औजार भएको बताउनु भएको छ। यस्तो प्रविधिको प्रयोग राज्यको सुरक्षाका लागि मात्र गरिने र यो विधिको शासन तथा जवाफदेहिताको परिधिभित्र हुनुपर्ने मन्त्री गौतमले बताउनु भएको छ।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलले आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत संचालित हेरौं सरकार शाखाको अवलोकन तथा निरीक्षण गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मन्त्री परिषदको बैठकपछि प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहसँगै आज मन्त्री दय श्रेष्ठ र पौडेलले हेरौं सरकार शाखाको अवलोकन गर्दै गुनासो व्यवस्थापन प्रणाली सेवा प्रवाह र गुनासो फर्सदको अवस्था बारे जानकारी लिनुभएको हो। अवलोकनको क्रममा दुवै मन्त्रीले हेलो सरकारमा आउने नागरिकका गुनासो बारे चासो व्यक्त गर्दै सम्बन्धित मन्त्रालयले गुनासो समयमै सम्बोधन गर्न तत्पर रहेको बताउनुभएको छ। उहाँले नागरिकका प्रत्येक गुनासोप्रति गम्भीर हुन र प्रभावकारी समन्वयका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ। उहाँहरूले गुनासोको संख्या बढ़दै जानुले वर्तमान सरकारप्रति नागरिकको विश्वास बढ़ेको उल्लेख गर्दै प्राप्त गुनासो समयमै फर्सफिट गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड़ दिनुभएको छ। मन्त्रालयसँगै सम्बन्धित गुनासो छिटो सम्बोधनका लागि समन्वय संयन्त्रलाई थप प्रभावकारी बनाइने मन्त्रीदय श्रेष्ठ र पौडेलको भनाई रहेको थियो।
1: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले संवैधानिक निकाय तथा राज्यका विभिन्न तहका नियुक्तिहरूमा राजनीतिक भागवण्डा गर्ने परम्पराको अन्त्य भएको बताउनु भएको छ। आज ललितपुरको सानेपाईस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित संविधान संशोधनका नेपाली संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण विषयको विचार गोष्ठीमा बोल्दै सभापति थापाले कांग्रेसले अबदेखि कतै पनि भागवण्डा नगर्ने र भाग नखोज्ने स्पष्ट पार्नु भएको छ। सभापति थापाले संवैधानिक निकायहरूमा भागवण्डा भन्दा पनि कार्यक्षमता र पारदर्शिताका आधारमा शुद्धता हुनुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले संवैधानिक परिषदको विद्यमान संरचना र नियुक्ति प्रक्रियामाथि पूर्ण विचार गर्नुपर्ने आवश्यकता उल्याउनु भएको हो। न्यायाधीश नियुक्ति अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायहरूमा हुने नियुक्तिका सन्दर्भमा अब नयाँ ढंगले छलफल हुनुपर्ने उहाँको भनाइरहेको छ।
0: काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहदानी विभागको प्रवेशद्वार अगाडि एक युवकले आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते हुनुभएको छ। प्रहरीका अनुसार दिउँसो पाउने 2 बजेतिर राहदानी विभागको 3 नम्बर गेट अगाडि मुगुको सोरू गाउँपालिका एक घर भए भक्तपुर बस्दै आएका 25 वर्षीय गणेश नेपालीले पेट्रोल छर्केर शरीरमा आगो लगाउनु भएको हो। राइड सेयरिङको काम गर्ने आउनुभएका नेपालीले विभाग अगाडि मोटरसाइकल पार्किङ गरेको र त्यसमा महानगर प्रहरीले हिल लक लगाइदिएपछि विवाद समेत भएको पाइएको छ। पछि नेपालीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा आगो लगाएको पाइएको र घटनाबारे अनुसन्धान भइरहेको काठमाडौँ जिल्ला प्रहरी परिसरले जनाएको छ। शरीरका विभिन्न भागमा जलेर गम्भीर अवस्थामा रहेका नेपालीलाई प्रहरीले उपचारका लागि वीर अस्पताल लगेको छ।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना मातहतका सबै निकायलाई सरकारी नाममा रहेको भोगाधिकार प्राप्त लिज वा अन्य प्रयोजनका लागि प्रयोग भइरहेको घर जग्गाको विवरण उपलब्ध गराउने निर्देशन दिएको छ। मन्त्रालयको आन्तरिक प्रशासन शाखाले व्यवस्था सहकारी तथा सामान्य प्रशासन मन्त्रालयको पत्र अनुसार मातहतका निकायलाई यस्तो निर्देशन दिएको हो। मन्त्रालयले सम्बन्धित निकायलाई आफ्नो नाममा रहेको वा प्रयोग गरिरहेको जग्गाको विस्तृत विवरण संकलन गरी तोकिएको ढाँचामा पठाउन भनेको छ। भूमि व्यवस्था सहकारी तथा सामान्य प्रशासन मन्त्रालयले सर्वोच्च अदालत संवैधानिक आयोगहरू प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय जिल्ला समन्वय समितिका कार्यालयहरू तथा देशभरका महानगरपालिका उपमहानगरपालिका नगरपालिका र गाउँपालिकासँग समेत सरकारी जग्गाको विवरण माग गरेको छ। मन्त्रालयका अनुसार सरकारी निकायको नाममा कायम रहेका भोगाधिकार प्राप्त भएका लिजमा लिएका वा अन्य निकायले प्रयोग गरिरहेका घर जग्गाको एकीकृत अभिलेख तयार गर्ने उद्देश्यले विवरण संकलन गर्न लागि हो।
0: तपाईँ यति बेला साँझ 7 बजेको ढोलबारा हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
2: किन आँखा मिचिकुमिचै गरेको
3: हेर्न, अचानकै मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
2: धेरै समय मोबाइल चलाएपछि क्या
3: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
3: ए, त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
3: बुझे।
2: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
4: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
8: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो!
9: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372।
10: X103.8 अन्तर्मनको आवाज।

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
2: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
0: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422। दिपेश मल्ल ठकुरी 9508501420। दीप मल्ल ठकुरी 9460141530।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
4: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ,
3: अहिले हतार छ, पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
0: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वागले। सम्पर्क 9460161268 र 9560602068।
6: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
7: दुलेगौडा पोलिक्लिनिकमा यही अवसर 27 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
8: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
8: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
7: समयमै स्वास्थ्य उपचार र परामर्श स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
7: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
9: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 9850631053।
10: चालू आर्थिक वर्षको बजेट अन्तर्गत भुक्तानी गर्ने आज अन्तिम दिन रहेको हो। आर्थिक कार्यवित्त तथा उत्तरदायित्व नियमावली 2077 आर्थिक वर्ष सकिनुभन्दा 7 दिन अघि नै सम्पूर्ण खाता बन्द गरी बजेट भुक्तानी निकास रोक्का गर्नुपर्ने प्रावधान रहेको छ। यस व्यवस्थालाई बजेट खर्च रोक्का त खाता बन्द भनिन्छ। यस अनुसार आज राति 12 बजेदेखि खाता बन्द गर्नुपर्ने हुन्छ। यस्तो भुक्तानी पालिका, प्रदेश र संघीय सरकार गरी सबै तहका सरकारी निकायको हकमा लागू हुनेछ। आजसम्म भुक्तानी हुन नसकेको अवस्थामा आज आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाबाट मात्रै यस्तो खर्च गर्न सकिने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

0: άγγλες που μάθαμε το ζήτημα σου. Μπορείς να πάρεις ό,τι θέλεις. Αλλά, τι σέντερ θα πάρεις από την αρχή, σούρμα 5 δίν. उनीहरूको आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार प्रति अभिभावकत्व ग्रहण नगर्नु दुखद भएको आएको ठहर रहेको छ।
1: नेकपा एमालेकी सांसद सजिदा खातुन सिद्दिकीले मानव अधिकार आयोगका पदाधिकारीहरूको राजीनामा माग गर्नुभएको छ। आज बसेको कानूनी समितिको बैठकमा सांसद सिद्दिकीले आयोगका पदाधिकारीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनुभएको छ। कानून समितिमा मानव अधिकार आयोगलाई देशमा मानव अधिकारको अवस्थाबारे जानकारी लिन बोलाइनु भएको थियो।
0: तनहुको सुकलागण्डकी नगरपालिका 9 दुलेगौडा तनहुको सुकलागण्डकी नगरपालिका 4 दुलेगौडा स्थित सेती नदीमा बिहिबार डुबेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुकलागण्डकी नगरपालिका 9 लामिसौरा निवासी 50 वर्षीय टिकामाया कामी रहनु भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख निरीक्षक धननारायण श्रेष्ठका अनुसार टिकामाया 5 दिनदेखि माइत पातिसोरा आउनु भएको थियो। उहाँ किन नदीमा प्रवेश गर्नुभयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शीका अनुसार टिकामायाले नदी किनारमा आफ्नो झोला राखेर सेती नदीमा प्रवेश गर्नुभएको थियो। नदीमा पानीको बहाव उच्च रहेकाले स्थानीयवासीले उद्धारको प्रयास गर्न नपाउँदै उहाँ बग्नु भएको थियो। प्रहरीका अनुसार नदी किनारमा शव देखिएको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको हो। त्यसपछि शव निकालेर मुचुल्का उठाउने लगायत कानूनी प्रक्रिया अघि बढ़ाइएको छ। शव जीपी कोइराला राष्ट्रिय स्वास्थ्य प्रसार उपचार केन्द्रमा राखिएको छ।
1: उपल्लो मुस्ताङको लोमङथङ गाउँपालिकाले न्यून आय भएका सुनौलो हजार दिनका आमाहरूलाई पोषणयुक्त खाना खानपानमा सहयोग गर्ने उद्देश्यले नगद सहयोग गरेको छ। सुत्केरी भएका आमाहरूले राम्रो खानेकुरा खान नपाएका कारण बच्चालाई कुपोषण हुने तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउने जोखिमलाई मध्यनजर गरी बहुक्षेत्रीय पोषण योजना अन्तर्गत 17 जना आमालाई 25,000 रूपियाँ सहयोग गरेको हो। गाउँपालिकाका अध्यक्ष टसी नेहरू गुरूङ उपाध्यक्ष छ्युमी विष्टले मृत शिशुको चौतर्फी वृद्धि विकासका लागि पोषणयुक्त खानाको सेवन अपरिहार्य रहेकाले नगद मार्फत आवश्यक सामान खरिद गर्ने गरी सहयोग हस्तान्तरण गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत न्यूटन लम्सालले जानकारी दिनुभएको छ।
0: फेदीखोला गाउँपालिका नम्बर 2 मापदण्ड विपरीत ट्रकको छतको हुडमा चौपाया ढुवानी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। स्याङ्जाको कलेङबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश 01006-35-37 नम्बरको ट्रकमा 25 भैँसी तथा पाडो र 4 बाख्रा ट्रकको छतको हुडमा राखी मापदण्ड विपरीत निर्दय व्यवहार गरी ढुवानी गरिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो। प्रहरीले मापदण्ड विपरीत ट्रकमा चौपाया ढुवानी गर्ने गल्याङ नगरपालिकाबाट बस्ने 40 वर्षीय ईश्वरीय नेपालीलाई पक्राउ गरेको हो। मापदण्ड विपरीत चौपाया ढुवानी गर्ने नेपालीलाई पशुपंक्षी सम्बन्धी कसुर मुद्दामा अनुसन्धान अगाडि बढ़ाइएको प्रहरी नायब परीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभएको छ।
1: जिल्ला बर्ड फ्लूको जोखिममा पर्न सक्ने भन्दै भेटनेरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले जिल्लाभर उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। पछि तथा पंक्षीजन्य उत्पादनको आवत जावतका कारण तनहुँमा रोग भित्रिन सक्ने जोखिम रहेकाले कृषक पंक्षी व्यवसाय उपभोक्ता तथा सम्बन्धित सबै सरकारवालालाई आवश्यक सावधानी अप्नाउन कार्यालय प्रमुख रबिन्सन अधिकारीले अनुरोध गर्नुभएको हो। अण्डा राख्ने पुराना क्रेट पुनः प्रयोग नगर्न ढुवानीका सवारी साधनलाई निसंक्रमण गर्न काग लगायत जंगली पंक्षीसँग घरपालुवा पंक्षी वा तिनको दाना सम्पर्कमा आउन नदिन दाना ओसर पसर गर्न काग लगायत जंगली जंगली पंछीसँग घर पालुवा पंछी वा तिनको दाना सम्पर्कमा आउन नदिन दाना अवसर पसर गर्दा भेटनेरी प्रमाणपत्र लिएर मात्र ध्वानी गर्न अन्य संक्रमक रोग विरूद्ध नियमित खोप लगाउन तथा संक्रमण पुष्टि भएमा मरेका पंछीलाई तत्काल गहिरो खाडलमा पुरेर फार्मलाई निसंक्रमण गर्न र प्रविधिको सल्लाह अनुसार आवश्यक रोग नियन्त्रणका लागि उपाय अप्नाउन कार्यालयले आग्रह गरेको छ।
0: पाँच दिनदेखि बेपत्ता बेसी शहर नगरपालिका दुई बोहरा बेसीका 57 वर्षीय बुद्धि बहादुर बोहरा मृत अवस्थामा फेला पर्नु भएको छ। बेसी शहर नगरपालिका एक उदयपुर स्थित आकाशी डाँडामाथिको जंगलमा उहाँको शव बिहिबार बिहान करिब 8:30 बजे फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। प्रहरीका अनुसार टाउको र अनुहारमा चोट लागेको अवस्थामा फेला परेको थियो। शनाखतपछि मृतक बोहरा रहेको पुष्टि भएको हो। हाल बेसी शहर नगरपालिका 8 सेरामा बसोबास गर्दै आएका बोहरा गत असार 21 गतेदेखि परिवारको सम्पर्क विहीन हुनु भएको थियो। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्र छेत्रीले जानकारी
1: अब अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलिया र भारत बीच युरेनियम निर्यात सम्झौता सम्पन्न भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अस्ट्रेलिया भ्रमणमा रहेको समयमा सम्झौता भएको समाचार संस्था एएफपीले जनाएको छ। दुई देशबीच आणविक सहकारी सम्बन्धी सहमति भएको झण्डै 12 वर्षपछि युरेनियम बिक्री गरी सम्झौतामा हस्ताक्षर भएको हो। आफ्नो अस्ट्रेलियाली समकक्ष एन्थोनी अल्बानिजसँगको छलफलमा मोदीले भारतमा बिजुलीको माग उच्च रहेको उल्लेख गर्दै आउँदा वर्षहरूमा आणविक ऊर्जा उत्पादनलाई पर्याप्त मात्रामा अघि बढ़ाउने योजनाको रूपरेखा प्रस्तुत गर्नुभएको छ। सम्झौताले भारतमा अस्ट्रेलियाको युरेनियम निर्यातलाई सहज बनाई जीवसंग्रह रहित इन्धनको क्षमता बढ़ाउने अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजले उल्लेख गर्नुभएको छ। अस्ट्रेलियामा विश्वको युरेनियम स्रोतको झण्डै 28% रहेको छ। यस सम्झौताले अस्ट्रेलियाबाट भारतलाई युरेनियम आपूर्तिको मार्ग प्रशस्त गर्ने र स्वच्छ ऊर्जा प्राप्तिको उद्देश्यलाई गतनलाई पर्याप्त मात्रामा अघि बढ़ाउने योजनाको रूपरेखा प्रस्तुत गर्नुभएको छ। सम्झौताले भारतमा अस्ट्रेलियाको युरेनियम निर्यातलाई सहज बनाई

0: क्वार्टर फाइनल खेल शुरू हुँदैछन्। पहिलो क्वार्टर फाइनलमा राति पौने दुई बजे उपाधि दावेदार फ्रान्स र मोरक्को खेल्दैछन्। यो खेल अमेरिकाको वोस्टन रंगशालामा हुनेछ। प्री क्वार्टर फाइनलमा फ्रान्सले पाराग्वेलाई 1-0 र मोरक्कोले क्यानाडालाई 3-0 हराउँदै अन्तिम 8 पुगेका हुन्। विश्वकपमा फ्रान्स र मोरक्को बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् 2022 विश्वकपको सेमी फाइनलमा फ्रान्सले मोरक्कोलाई 2-0 हराएको थियो। समग्रमा यी दुई टोली बीच 6 पटक भेट हुँदा फ्रान्सले 4 र मोरक्कोले 1 खेल जित्दा 1 खेल बराबरीमा सकिएको छ। विश्वकपको दोस्रो क्वार्टर फाइनलमा भोलि राति पौने 1 बजे स्पेन र बेल्जियम, तेस्रो क्वार्टर फाइनलमा आइतबार बिहान पौने 3 बजे नर्वे र इंग्ल्याण्ड तथा अन्तिम क्वार्टर फाइनलमा आइतबार बिहान पौने 7 बजे साविक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दैछन्।
1: यिनै खबरहरूसँगै हामी ढोरबाडा हाइलाइट्सको अन्त्यमा रहेको छौं। विदा हुनु पूर्व आजको मुख्यमुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
0: राष्ट्रसभाबाट आर्थिक विधेयक 2083 पारित, सुरक्षा प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत ल्याइएको मन्त्री गौतमको दावी।
1: संवैधानिक निकायमा भागबण्ड गर्ने परम्पराको अन्त्य भएको सभापति थापाको भनाई, निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक रहेको प्रधानमन्त्रीको स्पष्टोक्ति।
0: एमाले सांसदले मागी मानवाधिकार आयोगका पदाधिकारीको राजीनामा, गुनासो सम्बोधनलाई थप प्रभावकारी बनाउन ऊर्जा र पर्यटन मन्त्रीद्वारा हेलो सरकारको अवलोकन।
1: अस्ट्रेलिया र भारत बीच युरेनियम निर्यात सम्झौता र विश्वकपमा फ्रान्स र मोरक्को दोस्रो पटक आमने सामने हुँदै।
0: हवस् तैनै खबरहरूसँगै साँझ 7 बजेको ढोरबारे हाइलाइट्स अहिलेको लागि सकिएको छ। राति 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट सहकर्मी लक्ष्मी सुनारसँगै म सृष्टि खत्री बिदा हुन्छौ। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
3: हिँड्दा हिँड्दै दुले गोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
4: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
3: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
4: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
4: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
4: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
4: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635939369।
6: बिस्तारै चलाउनुहोस् न दाइ, हतार गरेर कता पुग्नु छ र?
7: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि।
6: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ,
7: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
8: अब हाम्रो उत्पादन हामीले नै

0: प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्गानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
1: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नोट: प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रही स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
1: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
2: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
3: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
2: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
3: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
2: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
4: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिक नै त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98 5 60 83 507, कविता श्रेष्ठ सम्पर्क 0 65 414 055 र 98 4 66 18 817।
8: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
9: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
8: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
9: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
1: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98 5 60 33 398 र 98 4 65 10 950।
11: अफिसबाट अमितसरको फोन।
12: हस् म पछि कल ब्याक गर्छु।
13: ओहो सरी भगवान्, आज पनि ढिला भयो।
14: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
15: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
2: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
16: सधैँ नै यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
17: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
16: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0564142333
17: र 9678168787।
18: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
19: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
18: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा भित्री बजार।
20: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर भोज बहादुर सुनार
21: मोबाइल 9908535537 र 9806615899।
15: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।

0: छिपानीम मेटली स्टील फन पर कका सबै सामान चाहिनी अति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9860279794।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
7: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त
8: हुन्छ,
7: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
8: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
9: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
8: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
9: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
8: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
7: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: Admission open.
12: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
11: 24th years of academic excellence in management.
12: Bachelor program.
11: 4 years program of Bachelor in Business Administration BBA.
12: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
11: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
12: Forms are available at College Administration at 9 a.m. to 3 p.m.
11: Science and Management, both streams can apply.
12: Last date of form submission, 26th Asar 2083.
11: Entrance exam, 29th Asar 2083.
12: Enter to learn, go for to serve.
11: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761-570-124. Email info@pcm.edu.np. Or website www.pcm.edu.np.
13: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै
14: कता हिँड्नु नि मिल्कु जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो
13: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
14: त्यसो भए कहाँ जाने त कान्छा
13: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
14: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
15: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रश कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
14: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै
16: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9855114445 र 9855204445
17: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
18: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
17: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
19: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहु प्रोपाइटर रमेश भुजेल फोन 9855324475 र 9801132475
20: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
21: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
20: ओके ल डन
21: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
20: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
21: प्रोपाइटर गोविन्द सिग्देल फोन 9855028543 र 9847000787
13: आहा घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो बरु कहाँ जाने होला त
22: आ बुढा केलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन् मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो हामी पनि त्यतै जाम
17: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
22: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142334 र 9111756606
0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन किन मोहनी लगाएर हो?
22: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
22: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
17: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
1: दाई पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
2: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाई?
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
23: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
24: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
25: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
24: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
26: पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
27: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
28: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
29: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
17: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौंडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816095301।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 5 71 240 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
0: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
0: छुटका दायराहरू
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
0: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
0: थप जानकारीका लागि सम्पर्क 0 65 5 71 479 मोबाइल 98 5 60 62 65 र 98 4 68 64 145

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 9968161887।
2: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
4: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
5: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीबाट ल्याएको।
2: ए हो र, हस् दाई म आजै जान्छु।
1: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
0: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
6: दुलेगौंडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
3: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
7: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 9816634372। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
10: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
10: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
10: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
1: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9846361209 र 9901421718। आजै सम्पर्क गर्नुहोस्।
11: ल किन हो हाम्रो दिदी त छोराको बर्थडे को दिनमा पनि खुसी देखिनुहुन्न त
12: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
11: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो ठेको चिन्ता लिनु भएको छ यो दिदीले
13: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
11: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
1: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
13: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9811566136
14: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
15: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल मात्र बल्छ कराएर मात्रै भयो
14: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
15: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
16: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
17: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817
1: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा
13: यही असार 27 गते शनिबार
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल
18: वरिष्ठ हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने
1: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य
18: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू
13: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
13: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर
19: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ
16: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0465143177 मोबाइल 9556044343
1: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
13: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
13: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
13: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
20: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
21: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
20: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्लागण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।

0: चाहिँ धेरै हदसम्म एड्रेस गर्ने भएको भएर म्याप थपको समस्या चाहिँ धेरै
1: यसले निश्चित रूपमा समझदारी पत्रबारे चिन्ता बढ़ाइरहेको छ र यस्तो दबावका बीच यो कति समयसम्म टिक्न सक्छ भन्ने प्रश्न उठाएको छ। हामी यसअघि पनि यस्तो अवस्थाबाट गुज्रिसकेका छौं। बीबीसीका सेबास्टियन असर। लगातार छ दिनसम्मको श्रद्धांजलि कार्यक्रमपछि इरानका पूर्व सर्वोच्च नेता अली खामेनेईको उनकै गृहनगर मसहदमा अन्तिम संस्कार हुँदै गर्दा यी घटनाहरू भएका हुन्। चीनमा एउटा जुत्ता कारखानामा भएको आगलागीमा परि कम्तीमा 28 जना मारिएका छन्। दक्षिण पूर्वी जिनजियाङ स्थित कारखानामा आगलागी भएको हो। भिडियो दृश्यहरूमा नराम्ररी जलेको भवनमा अग्नि नियन्त्रकहरूले आगो निभाउने प्रयास गरिरहेको देखिएको छ, जहाँ केही मानिसहरू छतमा फँसेका देखिन्छन्। जर्मनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो दूरीका अमेरिकी टोमहक क्षेप्यास्त्रहरू उसलाई बिक्री गर्न सहमत भएका जनाएको छ। जर्मन चान्सलर फ्रेडरिक मेट्सले अंकाराको नेटो शिखर सम्मेलनको छेकोमा भएको उक्त सहमतिले जर्मनीको रक्षा क्षमतामा रहेको महत्वपूर्ण कमी पूरा गर्ने बताए। ट्रम्पले यसअघि पूर्व राष्ट्रपति जो बाइडेनको पालामा स्वीकृत जर्मनीमा अमेरिकी टोमहक क्षेप्यास्त्र तैनाथ गर्ने योजना रद्द गरिदिएका थिए। युक्रेनले रूसी ऊर्जा पूर्वाधारमाथिको आक्रमण जारी राखेको छ। मस्कोको उत्तर पश्चिममा रहेको ट्वेयर क्षेत्रमा एउटा तेल भण्डारण केन्द्रमा आगलागी भएको छ भने दक्षिणी स्टाब्रोपोल क्राई क्षेत्रमा अर्को तेल डिपो पनि आगोको चपेटामा परेको छ। यसैबीच रोस्तोव क्षेत्रका गवर्नरले सीएफ आजोव क्षेत्रमा दुईटा तेल ट्याङ्कर ड्रोन आक्रमणमा परेको बताएका छन्। आक्रमणपछि आगलागी भए पनि कुनै मानवीय क्षति नभएको जनाइएको छ। भारतले आफ्नो परमाणु ऊर्जा उद्योगमा प्रयोग गर्नका लागि अस्ट्रेलियाबाट युरेनियम आयात गर्ने सम्झौता गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मेलबर्न भ्रमणका क्रममा यो घोषणा गरिएको हो। मोदी र उनका अस्ट्रेलियाका समकक्षी एन्थनी अल्बनेजीले नवीकरणीय ऊर्जा, महत्वपूर्ण खनिज पदार्थहरू र हरित हाइड्रोजन क्षेत्रमा सहकार्य अझ गहिरो बनाउने सहमति जनाएका छन्। र जारी विश्वकप फुटबलमा इजिप्टले अर्जेन्टिना विरूद्धको अन्तिम 16 खेलमा पक्षपात भएको आरोप लगाएपछि फिफाले रेफरीहरूको निर्णयको बचाउ गरेको छ। इजिप्टको फुटबल एसोसिएशनले ती निर्णयहरूबारे चुप लागेर बस्न नसक्ने बताएको छ। तर फिफाका रेफरी प्रमुख पियर लुइजी खोलिनाले खेलमा गरिएका निर्णयहरू सही भएको बताएका हुन्। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा यहाँलाई पुनः स्वागत छ। अमेरिका र इरान बीच मध्यपूर्वमा फेरि युद्ध शुरू भएसँगै रेमिटान्स भित्रिने प्रमुख गन्तव्यमा वैदेशिक रोजगारीको विषयलाई लिएर नेपालमा पनि चिन्ता शुरू भएको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार यो वर्षको वैशाख र जेठ महिनामा इरान युद्धबाट सबैभन्दा प्रभावित मध्यको कुवेतमा रोजगारीका लागि जाने नयाँ नेपाली कामगारहरूको संख्या गत वर्षको त्यही अवधि भन्दा दुई तिहाईले घटेको छ। कुवेतका लागि श्रम स्वीकृति लिनेको संख्या माघसम्म 3853 थिए, तर माघ 16 गतेबाट इरान युद्ध शुरू भएसँगै त्यही महिनाबाट नयाँ श्रम स्वीकृति 2000 भन्दा कमको भएको छ। सुनौ साथी अशोक दाहालको यो रिपोर्ट। पहिलो चरणको शान्ति सम्झौता सुरक्षित हुने ठानिएको मध्यपूर्वमा अमेरिका र इरान बीच युद्ध विराम भंग भएसँगै पुनः चिन्ता बढ़ेको अधिकारीहरूले बताएका छन्। एक साता कुवेत बसेर हिजो मात्रै काठमाण्डु आइपुगेका वैदेशिक रोजगार व्यवसायी संघका पूर्व महासचिव मेघनाथ भुर्तेलका अनुसार कुवेतमा अमेरिकी अखडामा काम गर्न जाने नेपाली श्रमिकहरू अहिले पनि मारमा छन्। उनका अनुसार हालै पुगेकादेखि वर्षौंबाट मध्यपूर्वमा काम गरिरहेका नेपालीहरूसम्म यो द्वन्द्वका कारण प्रभावित छन्। उनका अनुसार मध्यपूर्वको द्वन्द्वका कारण अमेरिका र युरोपेली ठूला बहुराष्ट्रिय कम्पनीहरू करिब बन्द हुने अवस्थामा छन्। ती कम्पनीमा करिब 30,000 नेपाली रहेको प्रारम्भिक आकलन रहेको भुर्तेल बताउँछन्।
3: उहाँ गएर काम गरिरहेका कोही 2 वर्ष 4 वर्ष 6 महिना भइरहेका काम गरिरहेकाहरू पनि काम बन्द भएर फर्किनु पर्ने अवस्था र यहाँबाट अब सहजै ढंगमा गल्फमा जाने दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँ जान नपाउने अवस्था हुँदाखेरि तत्कालै रेमिट्यान्सको प्रभाव 2-4 महिनाभित्रै त नदेखेला तर 4-6 महिना पछाडि यसले नेपाली अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने सम्भावना देखिएको छ।
2: स्वीकृति लिने नेपाली श्रमिकहरूको संख्या अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ। कतारका भूतपूर्व राजदूत नारद राज भारद्वाज मध्यपूर्वमा नेपालीहरूको भविष्य चिन्ताजनक रहेको बताउँछन्। उनका अनुसार कामदारहरूलाई राखिएका होल्डिङ सेन्टरहरू पनि आक्रमणका समयमा सुरक्षित हुँदैनन्।
4: ती देशहरूमा कहीँ पनि त्यस्ता बंकरहरूको व्यवस्था गरिएको छैन। कामदारहरू चाहिँ असुरक्षित किसिमका त्यो होल्डिङ सेन्टरहरूमा राखिएको छ। त्यसले गर्दाखेरि उनीहरूको जीवनमै पनि जोखिम हुने अवस्था हुन्छ र अब त्यहाँबाट उनीहरूलाई चाहिँ उद्धार गर्ने स्थिति आयो भने त त्यो नेपाल सरकारका निम्ति झनै ठूलो गम्भीर चुनौती हो जस्तो लाग्छ मलाई।
2: युद्ध साम्य नभए नेपालीहरूले रोजगारी गुमाउने र विप्रेसन घट्ने मात्रै नभएर नेपालमा इन्धनको संकट र महँगीको दोहोरो मार पर्ने पूर्व राजदूत भारद्वाजको बुझाइ छ।
4: महँगीले एकातिर नेपाली जनताको जीवन आक्रान्त भइरहेको स्थिति छ भने अब जुन रेमिटेन्समा निर्भर रहेका परिवारहरू छन् उनीहरूको त चुलो चौका नै सुक्ने स्थिति छ।
2: वैदेशिक रोजगार विभागकी महानिर्देशक मीरा आचार्य पनि मध्य पूर्वमा हुने द्वन्दले नेपालमा पनि तनाव शुरू हुने बताउँछिन्। उनका अनुसार फेब्रुअरीबाट जूनसम्म चलेको द्वन्दका समयमा नेपालमा बेरोजगारीको चिन्ता शुरू भएको र कैयौं युवाहरू श्रम स्वीकृति खुलाइदिनुस् भन्दै आक्रोशित भएर विभागमा आउने गरेको बताउँछिन्। त्यो सुन्नुभयो साथी अशोक दाहालले तयार पारेको रिपोर्ट। अब अर्को विषय, सरकारको 100 दिन पुगेसँगै प्रधानमन्त्री वालेन्द्र शाह बालेनले विभिन्न क्षेत्रका प्रतिनिधिसँग एकपछि अर्को भेट गरिरहेका छन्। हिजो निजी क्षेत्रका उद्योगी व्यवसायीसँग भेटेका उनले आज निर्माण व्यवसायीहरूसँग भेटेका हुन्। आजको भेटमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्रका समस्या, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा छलफल गरेको सहभागीहरूले बताएका छन्। यसै सन्दर्भमा हामीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेलाई सम्पर्क गरी शुरूमा आजको भेटमा प्रधानमन्त्रीसँग के कुरा भयो भनेर सोधेका छौं।
5: प्रधानमन्त्रीज्यूलाई चाहिँ यो जुन विकास निर्माणको कामहरू छ त्यो कति कामहरू रुङ्न छन्, ढिलास किन सुस्त भइरहेको छ, अनि अरू के समस्याहरू छ यो सुस्त हुनमा भनेर उहाँले समस्या भन्दा पनि अझ समाधान खोजौं भनेर उहाँले हामीलाई एकचोटि भेट्न बोलाउनु भएको हो। होइन,
2: तपाईँहरूले राख्नु भएको समस्याहरू चाहिँ के हो पहिला त्यो भनिदिनुहोस् न।
5: तत्कालको समस्या हामीले भनेको यो जुन होर्मुज घाँटीमा जुन यो नाकाबन्दी भएर यो पेट्रोलियम पदार्थको मूल्य चाहिँ डबलै भएर हाम्रो कामहरू हुन सकेको थिएन। होइन, त्यसको चाहिँ हामीले मूल्य समायोजन पाउनुपर्छ। जतिले काम गरे कानूनले पनि दिएको छ हाम्रो होइन सार्वजनिक खरिद ऐनको 2063 दफा 55 चाहिँ मूल्य समायोजन गर्नुपर्ने भन्ने छ। तर त्यो पनि अहिले नआइरहेको स्थितिमा चाहिँ त्यसलाई हामीले ध्यान आकर्षण गर्यौं र त्यसपछि 3-4 महिनामा चाहिँ यो जुन यो मूल्य वृद्धिले गर्दा जतिले काम गर्न सकेनन् त्यसको ठेक्काहरूको पनि हामीले चाहिँ म्याप थप गराइ पाऊ, यो असार मसान्तमा सकिएको म्याप थप गराइ पाऊ र त्यसमा बजेट पनि सुनियोजित गरेर अर्को वर्षको लागि राखि पाऊ र रुग्न ठेक्काहरूको हकमा चाहिँ काम गर्ने काम हुन सक्ने ठेक्काहरूको पनि म्याप थप गरेर काम नहुने ठेक्काहरूको चाहिँ फरफरक गरौं, त्यसलाई टुङ्ग्याउँ भन्ने कुराहरूमा हामीले ध्यान दिलायौं।
2: तपाईँहरूले यी समस्याहरू राखेपछि प्रधानमन्त्रीको जवाब चाहिँ के थियो?
5: उहाँले चाहिँ के भन्नुभयो भन्दाखेरि अब यो 1 महिना 3 महिना चाहिँ हामीले यस्तै जुन जुन नीति नियमहरूमा गाँठोहरू छ त्यो फुकाउने होइन र सुशासन कसरी ल्याउन सकिन्छ त्यस्तोहरू गर्नेतिर फोकस गर्यो। अब आर्थिक वर्षमा चाहिँ प्राइभेट सेक्टरलाई कसरी चलायमान बनाएर देशको अर्थतन्त्रलाई पनि चलायमान बनाउन सकिन्छ त्यो डिरेक्सनमा सरकार अघि बढाउँछ भन्ने भान दिनुभयो। मूल्य वृद्धिको कुरामा चाहिँ उहाँले अब यो अब आउने बजेटमा चाहिँ यसमा राखिएको छ होइन, अब योभन्दा अगाडि छुटेको हो भने त्यसमा उहाँले अब अलिकति कुनै उपाय खोज्नुपर्छ, नत्र चाहिँ यो जुन बजेट भाषण अस्ति भयो त्यसमा चाहिँ मूल्य समायोजनको पनि प्रावधान राखिएको छ र अहिले जुन नयाँ खरिद ऐन आएको छ त्यसमा पनि चाहिँ अनिवार्य रूपमा यसरी बढेको ठेक्काहरूमा यसरी बढेको मूल्य चाहिँ ठेक्काहरूमा दिने भन्ने पनि हामीले राखेर अप्पर हाउसमा गएको छ, यो आज भोलिमा पनि पूरा हुन्छ भन्ने कुराहरू उहाँले आश्वस्त पार्नुभयो। अनि म्याथ थपको हिसाबमा चाहिँ काम हुने काम गर्न सक्नेहरूलाई चाहिँ म्याथ थप गराउने एकपटक होइन, अनि नहुनेलाई चाहिँ त्यसरी नै म्याथ थप नगरेर कसरी हुन्छ कानुनी कुन बाटो प्रयोग गरेर त्यसलाई चाहिँ टुङ्ग्याउने भन्ने कुरातिर उहाँले विश्वास पार्नुभयो हामीलाई।
2: तपाईँहरूको चाहिँ जस्तो विगतदेखि नै यो सरकारले रकम भुक्तानी नगरिदिँदा काम गर्न सकिएन भन्ने जुन थियो नि त्यो कुराहरू राख्नुभयो कि भएन?
5: सरकारसँग पैसा नभएको होइन, सरकारले पैसा खर्च गर्न म्यानेज गर्न नजानेको होइन, हामीले फन्ड म्यानेजमेन्ट भन्ने होइन, त्यो चाहिँ के हुन्थ्यो पहिला भन्दाखेरि जुन जुन शीर्षकमा बजेटमा राखिन्थ्यो त्यो शीर्षकहरूमा पैसा खर्च नहुँदाखेरि अर्थ मन्त्रालयले त्यो शीर्षकबाट अर्को शीर्षकमा रकमान्तर गर्नलाई धेरै समय लगाइन्थ्यो। त्यसले गर्दाखेरि पनि भुक्तानीको समस्या हुन्थ्यो र ठेक्काहरू रुङ्न हुन्थ्यो। अहिलेको यो क्याबिनेटबाट के गरिएछ भन्दाखेरि रकमान्तर अर्थात् रकम चाहिँ फण्ड म्यानेज गर्न चाहिँ अर्थ मन्त्रालयले एकचोटि गरिसकेपछि विकास मन्त्रालयको सचिवहरूले आफ्नो फण्ड आफैले म्यानेज गर्न पाउने भएपछि अहिले धेरै हदसम्म यो चाहिँ समस्या हटेको छ। हजुर
2: हजुर, तपाईँहरूमाथि आरोप पनि लाग्थ्यो कि तपाईँहरूलाई चाहिँ जुन समय तोकेर कन्ट्राक्ट गरिन्छ त्यो भित्र सकिँदैन र जहिले पनि समय अवधि थपिनुपर्छ भन्ने पनि थियो। यो रकमान्तरको अब त्यो समस्या सुल्झिएपछि त्यही खालका समस्या पनि अब भविष्यमा हुँदैन कि के हुन्छ?
5: जुन तरिकाको खरिद आउँदैछ भनौँ न, पहिला प्रोजेक्टहरूको पूर्व तयारी बिना होइन रुखहरू नकाटी पोलहरू नसारी जग्गा अधिग्रहण नगरी ठेका लाउने प्रवृत्तिले गर्दाखेरि पनि यसको समय सीमा थप्नुपर्ने स्थिति हुन्थ्यो। तर अहिलेको नयाँ खरिद ऐनले धेरै हदसम्म चाहिँ यसलाई एड्रेस गर्ने भएको भएर म्याप थपको समस्या चाहिँ धेरै हटेर जाने चाहिँ हामी विश्वास गर्छौँ।
2: अनि त्यसमा चाहिँ जस्तो म्याद थप्नुपर्ने र थपिएकै समयमा पनि नसकिँदाखेरि तपाईँहरूमाथि कारवाही हुने खालको चाहिँ के छ व्यवस्था? त्यो बारेमा चाहिँ आज प्रधानमन्त्रीज्यूसँग कुरा भयो कि भएन?
5: भयो हजुर। त्यसमा हाम्रो के छ भन्दाखेरि ऐनमै सुरक्षित छ त्यो होइन, हाम्रो कारणले चाहिँ म्याद सकियो भने हामीलाई एलडी लिक्विडिटी ड्यामेज भन्छ होइन, ठेक्का रकमको हरेक दिन 10% गर्दै टोटलको 10% हामीलाई लगाएर काट्ने प्रावधान छ। र अनि यदि त्यो गर्दाखेरि पनि सकिएन भने चाहिँ ठेक्का तोडेर अर्को ठेक्का लगाउँदाखेरि जुन डिफरेन्ट सम हुन्छ त्यो चाहिँ हामीबाट उसुल गर्ने पनि ऐन आएको छ।
2: उनी थिए नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे। अब अन्तिममा नेपाल बाहिरको एउटा विषय, अमेरिका र इरानले एक अर्कामाथि हमला गरिरहेका बेला इरानको मुख्य परमाणु ऊर्जा केन्द्र नजिकै रहेको बुसेहरमा विस्फोटन भएका विवरणहरू आएका छन्। जवाफमा तेहरानले पनि कतार, कुवेत र बहरेनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको दावी गरेको छ। यसबीचमा जोर्डनले इरानबाट प्रक्षेपण गरिएका 8 क्षेप्यास्त्रलाई बीचमै रोकिएको जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
1: इरानको स्वास्थ्य मन्त्रालयले पछिल्ला 2 रातका घटनामा 14 मृत्यु भएको जनाएको छ। इरानी समाचार संस्था मेहरका अनुसार अमेरिकी सेनाले पछिल्लो चरणको आक्रमण पूरा गरेको बताएको केही घण्टामै तटीय शहर बन्दर अब्बासमा पनि विस्फोटनका आवाज सुनिएका छन्। इरानको विदेश मन्त्रालयले नागरिक पूर्वाधारमाथिका अमेरिकी आक्रमणको निन्दा गर्दै त्यसलाई युद्ध अपराध भनेको छ। साथै व्यावसायिक जहाजहरूमाथि भएका आक्रमणपछि होर्मुज स्ट्रेटमा पुनः तनाव बढ़ेका आएका छन्। लगातार 6 दिनसम्मको श्रद्धांजलि कार्यक्रमपछि इरानका पूर्व सर्वोच्च नेता अली खामेनेईको उनकै गृहनगर मशहदमा अन्तिम संस्कार हुँदै गर्दा यी घटनाहरू भएका हुन्।
2: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो साइन्चेट अहिले रातिको 9 बज्यो साइन्चेटको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।

0: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
1: मुहान वरपरका रुख नकटाऊ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि संचय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौ, पानीको दुरुपयोग नगरौं, स्वच्छ पानी सबैको पहुँच।
2: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
4: म्याडम, धुम्रपान भनेको के हो?
3: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
4: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
3: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
4: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
3: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
4: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
5: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
6: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1 लाख सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1 लाख बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
5: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10 लाख सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
6: सेवा लिने क्रममा चाहिने जानकारी:
5: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
6: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
5: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरा, फोन 061-552-493-552-494-582-7178।
7: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना: शैक्षिक सत्र 2083-84 लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061-450-249, मोबाइल नम्बर 97-32-45-845, वेबसाइट www.gandakiuniversity.edu.np।
8: कहाँ जाने? सिधै मयम चिसा पानीबाट काठमाडौँबाट
9: मयम चिसा पानी
10: अनि बीचमा नझर्ने
8: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
10: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
11: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छापदीप देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825526163
12: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
9: बर्खाको बेला छ अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
12: है बल्ल सम्झे सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
9: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
12: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
9: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
13: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
14: नेपाल सरकार विज्ञापन बोर्ड
15: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौंडा प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9847153368
16: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने
17: के भयो दाई पैसा भएपछि नि के को तनाव हो र
16: हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु
18: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ उच्च स्तरका छड सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाटा सिपिभीसी पिभीसी पाइप पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0564142636 मोबाइल 9556078302 र 9846078302
19: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
20: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
19: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
20: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
11: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
21: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन
0: शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
21: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9845610950
22: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
23: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
22: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
23: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
0: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
21: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
0: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
21: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
0: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
21: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्त्रे बैङ्कको ठिक पारिपट्टि फोन 0665930369
24: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा सञ्चालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन् साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 0164502949 मोबाइल नम्बर 97635480 वेबसाइट www.gandakiuniversity.edu.np
25: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् हो
23: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
25: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
23: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
25: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
21: होटल फ्यामिली एन्ड लज खैरनी 4 बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 9856023420 9901454674 र 9864023420
26: जय मसी तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुमाया पुन,
1: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्युरो, फोन 061-590-162-590-163।
4: एडमिशन ओपन
5: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी
4: 24th ईयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट
5: बैचलर प्रोग्राम
4: 4 years program of Bachelor in Business Administration BBA
5: 4 years of IT program Bachelor of Computer System and Information Technology BCSIT
4: 4 years program of Bachelor of Business Administration in Finance BBA Finance
5: Forms are available at college administration at 9 a.m. to 3 p.m.
4: Science and Management both stream can apply.
5: Last date of form submission 26th Ashar 2018.
4: Entrance exam 29th Ashar 2018.
5: Enter to learn, go forth to serve.
4: Further details: Pokhara College of Management PCM, Ganmarga Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 0615447615705701254. Email info@pcm.edu.np. or website www.pcm.edu.np.
6: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्‍याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
7: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9860-32475 र 9801-32475।
8: हजुर, दान गरौ।
9: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
10: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
8: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
9: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तनहुँ।
11: आरोसी आर्यलाई लिएर कता हिँड्यौ?
12: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
13: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
11: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
12: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, डुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, फुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
11: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484264 र 9811453305।
14: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
15: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
16: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
14: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्ने

0: गंडकी प्रदेश पोखरा
1: ल न हो छिटो निस्क अहिले फर्किन ढिला हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
3: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प पोस्ट चोक
4: प्रोप्राइटर कृष्णराज पण्डित फोन 065414008
5: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
6: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
5: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
6: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
5: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
6: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
5: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
6: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
5: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
6: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
5: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
6: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 065571240 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
7: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
6: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
7: छुटका दायराहरू
6: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
7: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
6: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
5: थप जानकारीका लागि सम्पर्क 065571479 मोबाइल 9850602065 र 9840664145
8: ए सबिना यस्तो हतारमा कता हो
9: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
8: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
10: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 98

0: साठी अठहत्तर पांच सय अठाईस र अंठानब्बे शून्य अठाईस सोलह एक सय बयालीस।
1: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
2: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन नौ गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी चार गौड़ा, फोन 065414233, मोबाइल 9968861887।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा।
2: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
4: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौंडा।
5: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656999 छ।
6: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
7: अहिले के सुन्ने भनेको
2: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
7: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
2: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
7: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
2: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
8: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल धुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841616220।
0: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले धुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार।
10: मोबाइल 9800585533 र 9800665589।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके ल डन।
12: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855628543 र 9847000787।
1: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
11: खैदिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाई?
11: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
13: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
14: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
15: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
14: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855628629।
16: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
17: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचाँदी पसल खोजौला नि।
16: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
2: यहाँ विभिन्न डिजाइन का गर गहना पाइनुका साथै खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
2: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9807169142
18: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
19: मैडम धूम्रपान भनेको के हो
18: ल सुन धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् तीमध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
19: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ मैडम
18: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
19: अनि नि मैडम यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
18: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचाउ र अरूलाई पनि बचाउ
20: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
21: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्नै भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त
22: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा पावर चस्मा शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ नोट यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ
23: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ
22: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422 दिपेश मल्ल ठकुरी 9508501420 दीप मल्ल ठकुरी 9460141530
24: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
25: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला
24: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564142333 मोबाइल 9968861887
26: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ
25: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं
26: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्गानिक उत्पादन उपभोगको बानी बसालौ।
25: अनुरोधक श्री खैरनी चार महिला विकास बहुद्देशीय सहकारी संस्था लिमिटेड खैरनी चार।
0: Admission open.
3: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
0: 24th years of academic excellence in management.
3: Bachelor program.
0: 4 years program of Bachelor in Business Administration, BBA.
3: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
0: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
3: Forms are available at College Administration at 9 a.m. to 3 p.m.
0: Science and Management, both stream can apply.
3: Last date of form submission, 26th Asar 2083.
0: Entrance exam, 29th Asar 2083.
3: Enter to learn, go forth to serve.
0: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761-570-124. Email info@pcm.edu.np. Or its site www.pcm.edu.np.
25: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
25: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
25: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
25: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
25: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
4: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी चार, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
6: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
7: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
6: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
7: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार, दुलेगौडा, बिपी चोक।
6: प्रोपाइटर थान प्रकाश नेउपाने 9556033878, प्रशान्त नेउपाने 9846026925।
7: होइन हो श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
7: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
8: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9821653507।
9: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
27: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
9: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा, फिक्री बजार।
1: आकर्षक तथा आधुनिक डिजाइन को घर गहना विवाह का सेटकै गहना खरीद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौं देखि विश्वास जित्याएको ओम प्रसन्न आभूषण सुनसादी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार।
10: मोबाइल 9800535537 र 9800665159।
11: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
7: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभे गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
8: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
12: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142634 र 9811756606।
13: X103.8 अन्टरमनको आवाज
14: सेक्सन 1 स्टुडियो टाइम
15: अहिले रातिको 10 बज्यो।
8: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
17: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
28: धोरबाराही हाइलाइट्सको साथमा
29: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस अफसेट प्रेस दुलेगौडा बीपी चोक
28: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841649304।

0: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: धोरबाराही हाइलाइट्स को साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।

Ads. Awesome. कर्णाली प्रदेश सभाको बिहिबार बसेको बैठक सुन्ने समयमा प्रदेश सभा सदस्यहरूले जनसरकारका विविध विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। पोखरामा भएको बैठकमा उहाँहरूले भारी पहिरोको क्षति, सड़क दुर्घटना, समावेशीकरणको अवस्था र सुशासनको बारेमा आफ्नो भनाई राख्नु भएको हो। बैठकमा बोल्दै कल्पना तिवारीले स्याङजक वालिङ नगर अस्पतालको स्तरोन्नतिको विषय उठाउनु भएको छ। कर्णाली प्रदेश सरकारले यस अस्पताललाई 25 बेडको बनाउने निर्णय गरेको उहाँले बताउनुभएको छ। बागलुङमा गाजा र भाङको विषयले किसानहरू त्रासित बनेका विषय कुसुम बुढापुनले सभामा राख्नु भएको थियो। गाजा विधेयकलाई अन्तिम रूप दिँदै गर्दा तारा खोला लगायतका ठाउँमा प्रहरीले भाङ फडानी गरेर आतंक मचाएको उहाँले बताउनु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर नारायण सिंह गुरूङ नियुक्त हुनुभएको छ। प्रतिष्ठानका कुलपति समेत रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाहले सिफारिस समितिको सिफारिशका आधारमा उहाँलाई सो पदमा नियुक्त गर्नुभएको हो। प्रधानमन्त्री शाहले पोखरा सहित देशका विभिन्न 6 वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा एकैसाथ नयाँ उपकुलपतिहरू नियुक्त गर्नुभएको छ। सरकारले अन्य 5 वटा प्रतिष्ठानहरूमा पनि नेतृत्व चयन गर्नुभएको छ, जस अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सुको उपकुलपतिमा डाक्टर विवेक आचार्यले जिम्मेवारी पाउनु भएको छ। उहाँले वरिष्ठ क्यान्सर रोग विशेषज्ञ हुनुहुन्छ। डाक्टर आचार्य यसअघि न्याम्सको क्यान्सर विभागका प्रमुखका रूपमा कार्यरत रहनु भएको थियो। नेपाल सहित 6 देशका कानून विधि, कानूनी पेसाको व्यावसायिकता, नैतिक आचरण, न्यायिक उत्तरदायित्व तथा अन्तर्राष्ट्रिय असल अभ्यासबारे पोखरामा 2 दिनसम्म गहन छलफल गर्नुभएको छ। काठमाडौँ विश्वविद्यालय स्कूल अफ ल, राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी विश्वविद्यालय स्कूल अफ ल, नेपाल कन्सल्टिङ लायर्स इन्क र कोनराड एडेनाउर स्टाफुङ को संयुक्त आयोजनामा भएको अन्तर्राष्ट्रिय कार्यशालामा सहभागीले कानूनी पेसाको गुणस्तर, अभिवृद्धि र आचार संहिता कार्यान्वयनमा जोड़ दिनुभएको हो। कार्यशालमा नेपाल, दक्षिण कोरिया, सिंगापुर, जर्मन, फिलिपिन्स र मलेसियाका प्रतिष्ठित न्यायाधीश, कानूनविद तथा कानून व्यवसायी सहभागी रहनु भएको थियो। नेपालमा कानूनी पेसाको वर्तमान अवस्था, व्यावसायिक नैतिकता, न्याय प्रशासन, कानूनी शिक्षा सुधारका आवश्यकता तथा भावी दिशाबारे कार्यशालामा विषयगत प्रस्तुत गर्नुभएको थियो। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन र बिक्री वितरण सम्बन्धी कानूनी व्यवस्थाको पालना गर्न सबैलाई आग्रह गरेको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन पूर्ण रूपमा निषेध रहेको जनाएको छ। साथै घर तथा निजी सवारी साधनभित्र पनि अरूलाई असर पर्ने गरी धूम्रपान नगर्न अनुरोध गरिएको छ। सूचना अनुसार 18 वर्षभन्दा कम उमेरका व्यक्तिलाई सुर्तीजन्य पदार्थ बिक्री वा वितरण गर्न, गर्भवती महिलालाई बिक्री वितरण वा निशुल्क उपलब्ध गराउन तथा चुरोट बिडी वा सिगर एक एकवटा फुटकर बिक्री गर्न पाइँदैन। त्यस्तै सुर्तीजन्य पदार्थ बिक्री तथा गर्ने स्थानमा आकर्षक सजावट वा प्रदर्शन गर्न, इन्टरनेट तथा अनलाइन माध्यमबाट बिक्री वितरण गर्न र ब्राण्डको प्रचार प्रसार तथा विज्ञापन गर्न पनि रोक लगाइएको छ।

0: জেলা প্রশাসন কার্যালয় তনহুলির রাহাদানী বিভাগ নয়া রাহাদানী প্রণালী কার্যান্বয়নকে তরিকা কারণ তিন দিন রাহাদানী সেবা বন্ধ রহনে জনায়ে কার্যালয়ে সূচনা জারি করতে অসর চৌবিশ দেখি ২৬ গতিসম রাহাদানী সেবা স্থগিত রহনে জানকারী দিয়ে রাহাদানী বিভাগ ত্রিপুরেশ্বর কাঠমান্ডু মিতি ২০৮৩ অসর ১৯ পত্র অনুসার ২০৮৩ অসর ২৯ জুলাই ১৩ ২০২৬ দেখি নয়া রাহাদানী প্রণালী কার্যান্বয়নমা আউনে তয়ারী ভইরহেকালে উক্ত অবধিমা সেবা বন্ধ গর্ন লাগিয়েকো প্রশাসনে জনায়েকো ছ। প্রশাসনে রাহাদানীকা লাগি আবেদন দি এপ্লিকেশন রিজেক্ট ভই পুনঃ আবেদন গর্ন আজ সন্দেশ প্রাপ্ত গরেকা সেবাগ্রাহী তথা নয়া রাহাদানী বনাউন ইচ্ছুক সবলাই ২০৮৩ অসর ২৩ গতি কার্যালয় সময় ভিতর উপস্থিত ভই সেবা লিন আগ্রহ গরেকো ছ। কার্যালয়ে অসর ২৯ গতি দেখি রাহাদানী আবেদন সম্বন্ধী সেবা পুনঃ নিয়মিত রূপ সঞ্চালন হুনে পনি জনায়েকো ছ। तनहुको शुक्लागण्डकी नगरपालिका चार दुलेगौड़ा स्थित सेती नदीमा बिहीबार डुबेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका नौ लामिसोरा निवासी ५० वर्षीय टीका माया कामी रहनु भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलचौताराको प्रमुख प्रहरी निरीक्षक धन नारायण श्रेष्ठका अनुसार टीका माया पाँच दिन अघि माइत परे पातिसोरा आउनु भएको थियो। उहाँ किन नदीमा प्रवेश गर्नुभयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शीका अनुसार टीका मायाले नदी किनारमा आफ्नो झोला राखेर सेती नदीमा प्रवेश गर्नुभएको थियो। नदीमा पानीको बहाव उच्च रहेकाले स्थानीयवासीले उद्धारको प्रयास गर्न नपाउँदै उहाँ बग्नु भएको थियो। प्रहरीका अनुसार नदी किनारमा शव देखिएको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि शव निकालेर मुचुल्का उठाउने लगायत कानूनी प्रक्रिया अघि बढ़ाइएको छ। शव जीवी कोइराला राष्ट्रिय स्वास्थ्य उपचार केन्द्रमा राखिएको छ। जिल्ला स्तरीय अनुगमन समितिले बागलुङका होटल तथा अन्य व्यवसायको संयुक्त अनुगमन गरेको छ। बुधबार सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालको नेतृत्वमा उपभोक्ता मञ्च खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रहरी बागलुङ नगरपालिकाको टोली संयुक्त अनुगमन गरेको हो। अनुगमनको क्रममा बागलुङ बजारको केही मार्टमा म्याद गुज्रेका सामग्री भेटिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सुमन लामी छानेका अनुसार कालिका माटमा ४९५५ रूपियाँका म्याद गुज्रेका सामान बरामद भएको छ भने क्वालिटी फूडको मसला म्याद गुज्रेको भेटिएको थियो। उक्त मसला पनि ३,८०० रूपियाँ बराबरको बरामद गरिएको छ। माट संचालकलाई म्याद गुज्रेका सामान नबेच्न समेत गराइएको लामी छानेले जानकारी दिनुभएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले मनसून जन्य विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न मनसून प्रतिकारी योजना २०८३ कार्यान्वयनमा ल्याउने भएको छ। जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा प्रतिकारी योजना प्रस्तुत गरिएको हो। यो प्रतिकारी आयोजना जिल्ला समन्वय समिति कास्की र रेडक्रस सोसाइटी जिल्लासँग छलफल गरी थप अध्ययनपछि तीन दिनभित्रमा स्वीकृत गरी कार्यान्वयनमा लैजाने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रंगत बरालले बताउनु भएको छ। प्रशासनले तयार गरेको विपद न्यूनीकरण प्रतिकारी योजनामा बाढ़ी पहिरो डुबान नदी कटन सड़क अवरोध लगायत मनसून जन्य विपदको पूर्व तयारी खोज तथा उद्धार राहत र पुनस्थापनाका कार्यलाई प्रभावकारी बनाउने व्यवस्था गरिएको छ। कास्की नेपालकै बाढ़ी वर्ष हुने जिल्ला मध्ये एक भएकाले अन्य प्रकोपको तुलनामा जल जन्ने विपदको जोखिम उच्च रहेकाले सोही अनुसार योजना बनाएको छ। योजना अनुसार मनसून अवधिभर मौसम तथा सम्भावित जोखिमबारे समयमै पूर्व सूचना प्रवाह गर्ने जोखिमयुक्त बस्तीको पहिचान गर्ने जिल्ला तथा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई तयारी अवस्थामा राख्ने राहत सामग्रीको भण्डारण गर्ने तथा सुरक्षा निकायलाई चौविसै घण्टा तयारी अवस्थामा परिचालन गरिने जनाएको छ। उपल्लो मुस्ताङको लोमङथाङ गाउँपालिकाले न्यून आय भएका सुनौलो हजार दिनका आमाहरूलाई पोषणयुक्त खानपानमा सहयोग गर्ने उद्देश्यले नगद सहयोग गरेको छ। सुत्केरी भएका आमाहरूले राम्रा खानेकुरा खान नपाएका कारण बच्चालाई कुपोषण हुने तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउने जोखिमलाई मध्यनजर गरी बहुक्षेत्रीय पोषण योजना अन्तर्गत १७ आमालाई २५,००० रूपियाँ सहयोग गरिएको छ। गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरूङ उपाध्यक्ष छ्युमी विष्टले मातृ शिशुको चौतर्फी वृद्धि विकासका लागि पोषणयुक्त खानाको सेवन अपरिहार्य रहेकाले नगद मार्फत आवश्यक खाना खरिद गर्न गर्ने गरी सहयोग हस्तान्तरण गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत न्यूटन लम्सालले जानकारी दिनुभएको छ। गाउँपालिकामा लागू भएको बहुक्षेत्रीय पोषण कार्यक्रमका गर्भवती हुँदादेखि सुत्केरी हुँदा स्वास्थ्य कर्मीले समेत नियमित निगरानीमा राख्ने गर्भ चेक जाँचका लागि सचेत तथा प्रसूति सेवा स्वास्थ्य संस्थामै आउने वातावरण बनाउने अध्यक्ष गुरूङले बताउनुभएको छ। जिल्ला बर्ड फ्लूको जोखिममा पर्न सक्ने भन्दै भेटेरी अस्पताल तथा पशु सेवा कार्यालय तहुँले जिल्लाभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पंक्षी तथा पंक्षीजन्य उत्पादनको आवतजावतका कारण तनहुँमा रोग भित्रिन सक्ने जोखिम रहेकाले कृषि पंक्षी व्यवसाय उपभोक्ता तथा सम्बन्धित सबै सरकारवालालाई आवश्यक सावधानी अपनाउन कार्यालय प्रमुख रविन सन अधिकारीले अनुरोध गर्नुभएको छ। अण्डा राख्ने पुराना क्रेट पुनः प्रयोग नगर्न, धुवानीका सवारी साधनलाई निसंक्रमण गर्न, काग लगायत जंगली पंक्षीसँग घरपरुवा पंक्षी वा तिनको दाना सम्पर्कमा आउन नदिन, दाना ओसर पसर गर्दा भेटनेरी प्रमाणपत्र लिएर मात्र धुवानी गर्न, अन्य मगर रोग विरूद्ध नियमित खोप लगाउन तथा संक्रमण पुष्टि भएमा मरेका पंक्षीलाई तत्काल गहिरो खाडलमा पुरेर फार्ममा निसंक्रमण गर्न र प्रविधिको सल्लाह अनुसार आवश्यक रोग नियन्त्रणको उपाय अप्नाउन कार्यालयले आग्रह गरेको छ। फेदीखोला गाउँपालिका वडा नम्बर दुईमा मापदण्ड विपरीत ट्रकको छतको हुडमा चौपाए धुवानी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। स्याङ्जाको गल्याङबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश 01006-35307 नम्बरको ट्रकमा 25 भैंसी तथा पाडो चौपाए र 4 बाख्रा ट्रकको छतको हुडमा राखी मापदण्ड विपरीत निर्दयी व्यवहार गरी धुवानी गरिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो। प्रहरीले मापदण्ड विपरीत ट्रकमा उपाय धुवानी गर्ने गल्याङ नगरपालिका 11 बस्ने 40 वर्षीय ईश्वर नेपालीलाई पक्राउ गरेको हो। मापदण्ड विपरीत चौपाय धुवानी गर्ने नेपालीलाई पशु पंक्षी सम्बन्धी कस्तुर मुद्दामा अनुसन्धान अगाडि बढ़ाएको प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जान बताउनु भएको छ। पाँच दिनदेखि विपत्त बेसी शहर नगरपालिका दुई बोहरा बेसीका 57 वर्षीय बुद्धिबहादुर बोहरा मृत अवस्थामा फेला पर्नु भएको छ। बेसी शहर नगरपालिका एक उदयपुर स्थित आकाशी डाँडामाथि को जंगलमा उहाँको शव बिहिबार बिहान करिब 8:30 फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। प्रहरीका अनुसार टाउको र अनुहारमा चोट लागेको अवस्थामा शव फेला परेको थियो। शनाखतपछि मृतक बोहरा रहेको पुष्टि भएको हो। हाल बेसी शहर नगरपालिका 8 सेरामा बसोबास गर्दै आउनुभएका बोहरा गत असार 21 गतेदेखि परिवारको सम्पर्क विहीन हुनुहुन्थ्यो। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्र छेत्रीले जानकारी दिनुभएको छ। रिसिङ गाउँपालिकाले कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना अन्तर्गत कार्यस्थल सुरक्षा सामग्री खरिदका लागि विनियोजित बजेटबाट औजार खरिद गरेको भन्दै ₹1,99,964 खर्च अनियमित ठहर गरिएको छ। लेखा परीक्षण प्रतिवेदन अनुसार कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि 2076 आयोजनाको कौल अनुमानित लगतको अधिकतम 2% रकम मात्र श्रमिकका लागि आवश्यक कार्यस्थल सुरक्षा सामग्री खरिदमा खर्च गर्नुपर्ने व्यवस्था रहेको छ। साथै प्राविधिकले आयोजनामा काम गर्दा हुने जोखिम उल्लेख गर्दै आवश्यक सुरक्षा सामग्री सिफारिस गरेपछि मात्र ती सामग्री खरिद गर्नुपर्ने उल्लेख गरिएको छ। तर गाउँपालिकाले चालू आर्थिक वर्षमा ज्याकेट हेलमेट पंजा र बुट सहित 40 सुरक्षा सामग्रीका साथै 32 बेल्चा 4 8 5 केजीका घन 48 मिटर डोरी 8 गौती र 8 ठेला खरिद गरी 2022 असर 1 गतेको भौचार नम्बर 135 मार्फत ₹1,99,964 खर्च गरेको प्रतिवेदन उल्लेख रहेको छ। हवस् त यिनै खबरसँगै राति 10 ढोबालाई हाइलाइट्स आजको लागि सकिएको छ। भोलि बिहान 5:25 थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट मलाई सुनाइ बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्री।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

छापावाला सुनका आधुनिक डिजाइन का तयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: 103 थोपलो 8 अन्तर्मन को आवाज
1: स्टूडियो दालचिन अहिले बिहानको 5 बज्यो
2: टाइम चेक को साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस्टो आफ्नै

0: दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौलाई।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 लागि गण्डकी विश्वविद्यालयमा संचालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत संचालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा संचालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061-450-249, मोबाइल नम्बर 97-36-45-845, वेबसाइट www.gandakiuniversity.edu.np।
0: अहिले के सुन्ने भनेको
5: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
0: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
5: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
0: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
5: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
6: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
8: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
10: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560-62-891।
11: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
7: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
12: हजुर, दशकौं देखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
13: सिधै मयाम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट
14: मयाम चिसा पानी, अनि बीचमा नझर्ने।
13: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
14: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
15: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौंडा ढोरफिर्दी छापदीप देउराली, आँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 9825552663।
16: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरो पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
17: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
16: प्रस्तुति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
17: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
16: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा, र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
17: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
16: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
17: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
16: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
17: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
16: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
17: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
16: फिजिसियन डाक्टर अनमोल पौडेल, र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
18: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
19: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
20: एक सय 103.8 अन्तर्मनको आवाज।

0: तथ्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
1: दूरबाराही हाइलाइट का प्रायोजक
2: अरनिको आवश्यक चुमावी तुली गौडा
1: दक्ष र अनुभवी शिक्षकहरू
2: गुणस्तरीय शिक्षा कमजोर विद्यार्थीहरूलाई विशेष कक्षाको व्यवस्था प्लस टू मा विज्ञान र व्यवस्थापन संस्थामा पढाइ हुने
1: फोन नम्बर 065577024
3: 103.8

नमस्कार, रेडियो ढोरबारही 103.8 मेगाहर्जको बिहान 5:25 बजेको ढोरबारही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबारही हाइलाइट शुरू गरौं आजका मुख्य समाचारका शीर्षकहरूबाट। प्रतिनिधि सभाबाट चार विधेयकमा राष्ट्रिय सभाका संशोधन स्वीकृत। सेवानिवृत्त मुख्य सचिव अर्यालको विदाई कार्कीलाई स्वागत। सुकुम्बासीको उठीवास नगर्न र मानव अधिकारको रक्षा गर्न सरकारलाई आएको निर्देशन। भारतीय शेयर बजारमा नेपाली उद्यमीको कम्पनी पहिलो पटक सूचीकृत। एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई। देउवा समूहले बोलायो पूर्व पदाधिकारीको बैठक। स्मृति दिवस सफल बनाउन विभिन्न जिम्मेवारी बाँडफाँड गर्ने निर्णय। बुस्तेहर परमाणु केन्द्र नजिक अमेरिकाले हमला गरेको इरानको आरोप। अमेरिकाले पछिल्लो दुई दिनमा इरानका 170 भन्दा बढ़ी सैन्य लक्ष्यमाथि मिसाइल र ड्रोन आक्रमण। प्रतिनिधि सभाले विभिन्न चार विधेयकमा राष्ट्रिय सभाबाट भएका संशोधनलाई स्वीकृत गरेको छ। बिहिबार बसेको प्रतिनिधि सभा बैठकले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 सम्पत्ति सुदृढीकरण मनी लाउन्ड्रिङ निवारण, तेस्रो संशोधन विधेयक 2083 सहकारी, पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 राष्ट्रिय सभाले गरेका संशोधनलाई स्वीकृत गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको सार्वजनिक खरिद दोस्रो संशोधन विधेयकमाथिको राष्ट्रिय सभाको संशोधन स्वीकृत गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो। यस्तै अर्थमन्त्री डाक्टर शर्मा वाग्लेले प्रस्तुत गरेको सम्पत्ति सुदृढीकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयकमा राष्ट्रिय सभाबाट भएको संशोधन पनि सर्वसम्मतिले स्वीकृत गर्नुभएको थियो। राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको न्यायको माग गर्दै उहाँको गृह जिल्ला मुगीवासीले काठमाण्डुमा प्रदर्शन गरेका छन्। मुगुको सोरु गाउँपालिका एकका 25 वर्षीय नेपालीले बिहिबार दिउँसो आत्मदाह प्रयास गरेका थिए। उनको न्यायका लागि भन्दै मुगुवासीले हिजो साँझ माइती घरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले हातमा विभिन्न नारा जडित प्लेट बोकेर प्रदर्शन गर्दा केहीले नाराबाजी समेत गरे। प्रदर्शनमा मुगुबाट निर्वाचित नेपाली कांग्रेसका सांसद खड्ग बहादुर शाही पनि सहभागी रहनु भएको छ। नेकपा एमालेको पार्टी सुदृढीकरण रूपान्तरण तथा पुनर्गठन सम्बन्धी कार्यदलले देशव्यापी सुझाव संकलन अभियानबाट प्राप्त सुझावका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा, बादल र महासचिव शंकर पोखरेललाई दिएको छ। बिहिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको कार्यदलको बैठकले देशका 13 स्थानमा सञ्चालन गरिएको सुझाव संकलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै प्राप्त सुझावहरूलाई समेटेर अन्तिम प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली समेत सहभागी हुनुभएको थियो। एमाले प्रचार तथा प्रकर्षण विभागका प्रमुख निरज आचार्यका अनुसार सुझाव संकलन अभियानबाट प्राप्त राय सुझाव र निष्कर्षलाई समेटेर तयार गरिने प्रतिवेदनले पार्टीको भावी वैचारिक राजनैतिक तथा संगठनात्मक दिशा निर्माण दिशा निर्धारणमा महत्वपूर्ण आधार तयार गर्ने सब प्रतिवेदन अन्तिम भएपछि पार्टी नेतृत्व समक्ष पेश गरिने तयारी गरिएको उहाँले जानकारी दिनुभएको छ। नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट समूहले शुक्रबार पूर्व पदाधिकारीहरूको बैठक बोलाएको छ। सुनदेवी स्थित सम्पर्क कार्यालयमा बस्ने बैठकमा समूहका पूर्व पदाधिकारीहरू सहभागी हुनुहुनेछ। बैठकमा आगामी साउन 6 गते मनाइने बीपी स्मृति दिवसलाई छुट्टी र भव्य रूपमा आयोजना गर्ने विषयमा विस्तृत छलफल हुने जनाएको छ। नेता डाक्टर प्रकाश शरण महतका अनुसार स्मृति दिवस सफल बनाउन विभिन्न जिम्मेवारी बाँडफाँड गर्ने निर्णय बैठकबाट गरिनेछ। बैठकमा कांग्रेसभित्रको आगामी राजनैतिक गतिविधिका रूपमा प्रस्तावित राष्ट्रिय भेलाका विषयमा पनि प्रारम्भिक छलफल हुने महताले जानकारी दिनुभएको छ। पछिल्लो समय कांग्रेसभित्र विभिन्न समूहहरू आफ्नो रणनीति बनाउन सक्रिय भइरहेका बेला देउवा पछिले बोलाएको यो बैठकलाई पार्टीको आन्तरिक शक्ति सन्तुलन र आगामी राजनीतिक तयारीसँग जोडेर हेरिएको छ।
मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियमनकारी निकायका रूपमा विभाजन गर्ने दुई विधेयक नेपाल हवाई सेवा प्राधिकरण स्थापना र व्यवस्था गर्न बनेको विधेयक र नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानून संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुवै मस्यौदा सरकारवालाको सुझावका लागि सार्वजनिक गरेको छ। अघिल्लो संसदै यी विधेयक दर्ता भएका थिए तर पास नहुँदै संसद विघटन भएपछि मन्त्रालयले पुनः मस्यौदा तयार पारी सार्वजनिक गरेको हो। अहिले नागरिक उड्डयन प्राधिकरण एन 2053 अनुसार प्राधिकरण एउटै निकायले वायु सेवा क्षेत्रको नियमन र विमानस्थलहरू सञ्चालन तथा व्यवस्थापन गरिरहेको छ। नयाँ विधेयक मार्फत सरकारले नागरिक उड्डयन प्राधिकरण एन 2053 प्रतिस्थापन गर्दैछ। नेपाल सन् 2013 यता युरोपेली युनियन ईयू को कालो सूचीमा रहेको छ। अन्तर्राष्ट्रिय नियामक निकायहरूले नेपालमा एउटै निकायबाट हुने नियमन र सेवा प्रदायक परिपाटीलाई लिएर प्रश्न उठाइरहेका छन्। उक्त कानून पास भएसँगै ईयूसँग नेपालले गर्ने तर्क समेत बलियो हुनेछ। सेवानिवृत्त मुख्य सचिव सुमन राज आर्याललाई विदाई तथा नवनियुक्त मुख्य सचिव गोविन्द बहादुर कार्कीलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो आयोजित विदाई कार्यक्रममा निवर्तमान मुख्य सचिव आर्यालले करिब 3 दशक लामो निजामती सेवापछि अब कस लिन लागेको उल्लेख गर्दै देश र जनताको सेवा गर्ने अवसर पाएकामा खुशी व्यक्त गर्नुभएको छ। उहाँले जनजी आन्दोलनपछिको संविधानशील अवस्थामा मुख्य सचिवको जिम्मेवारी चुनौतीपूर्ण रहे पनि राजनीतिक नेतृत्व प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार संवैधानिक आयोग निजामती कर्मचारी सुरक्षा निकाय तथा सार्वजनिक निकायको सहयोगले जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न सकेको बताउनु भएको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहले राजनीतिक सरकार अस्थायी भए पनि कर्मचारी तन्त्र स्थायी सरकार भएकाले मुलुक सञ्चालनमा निजामती प्रशासनको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ। सरकार र कर्मचारी तन्त्र बीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले कर्मचारीको मूल्यांकन कामका आधारमा हुने स्पष्ट पार्नु भएको छ। राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँको विभिन्न स्थान र बागमती किनारबाट विस्थापित गरिएका सुकुम्बासीहरूलाई विकल्प बिना नै पुनः उठावास लगाउन खोजिएको भन्दै सरकारको गम्भीर ध्यान आकर्षण गराएको छ। आयोगले सुकुम्बासीहरूको जीवन स्वतन्त्रता समानता र मर्यादाको सामना गर्न नेपाल सरकारलाई निर्देशन दिएको हो। वैशाख 12 गतेदेखि हटाइएका सुकुम्बासीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको तर हाल ती सेन्टरहरूबाट पनि शुरूमा 5 दिन र पछि थप 7 दिनको अल्टिमेटम दिएर बाहिर निस्कन दबाव दिएको अनुगमनबाट पाएको आयोगले जनाएको छ। राज्यका कार्यकारी निकायहरूले उचित विकल्पको व्यवस्था नगरी सुकुम्बासीहरूलाई हटाउन खोज्नु र उनीहरूको आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारप्रति अभिभावक ग्रहण नगर्नु दुखद भएको आयोगको ठहर रहेको छ। आयोगका अनुसार यसरी सुकुम्बासीहरूलाई विस्थापित गर्दा नेपालको आवासको अधिकार सम्बन्धी एन 2075 2 र 5 उल्लंघन भएको छ। साथै यो कदम मानव अधिकारको विश्वव्यापी घोषणा पत्र आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञा पत्र 1966 र बाल अधिकार सम्बन्धी महासन्धि 1990 विपरीत रहेको आयोगले जनाएको छ। यस्तो कार्यले सुकुम्बासीहरूको आवास खाद्यान्न शिक्षा स्वास्थ्य र जीविकोपार्जनमा बहुआयामिक संकट निम्त्याएको विज्ञप्तिमा उल्लेख रहेको छ। विशेष अदालतले नेपाल टेलिकमको

0: अदालतका न्यायाधीश दया नारायण प्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले उक्त मुद्दाका आरोपी 18 जनालाई हिजो सफाई दिएको विशेष अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले जानकारी दिनुभएको छ। नेपाली उद्यमी दीपक जंग थापा सह संस्थापक रहेको भारतीय साइबर सुरक्षा कम्पनी रत्रिकल टेक लिमिटेडको प्राथमिक सार्वजनिक निकासन आईपीओ मुम्बई स्टक एक्सचेन्ज बीएसईमा सूचीकृत भएको छ। भारतको शेयर बजारमा सूचीकृत हुने नेपाली संस्थापकको यो पहिलो कम्पनी हो। खोटाङका स्थानीय बासिन्दा थापा कम्पनीका सह संस्थापक तथा प्रमुख संचालन अधिकृत सीओओ हुनुहुन्छ। वहाँको कम्पनी प्रतिकलको शेयरमा माग गरेभन्दा 205 गुणा बढ़ी आवेदन परेको थियो। भारतको नोएडा स्थित मुख्यालय रहेको आर्टिफिसियल इन्टेलिजेन्स एआईमा आधारित साइबर सुरक्षा कम्पनीको आईपीओ असर 16 खुलेर 18 बन्द भएको थियो। कम्पनी बीएसईको एसएमई प्लेटफर्म अन्तर्गत सूचीकृत भएको हो। कम्पनीले भारतीय पूँजी बजारमा उल्लेखनीय प्रतिक्रिया पाएको जनाएको छ। सन् 2013 मोतीलाल नेहरू राष्ट्रिय प्रविधि संस्थान अलाहाबादमा वित्तीय अध्ययनकै क्रममा दीपजङ थापा पवन कुमार र परस्तोष कुमारले यो कम्पनी स्थापना गर्नुभएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। मध्य पूर्वमा अमेरिका र इरान बीचको तनाव थप चर्किएको छ। इरानले अमेरिकामाथि बुसेहर परमाणु विद्युत केन्द्र नजिकै हवाई आक्रमण गरेको आरोप लगाएको छ भने त्यसको प्रतिकार स्वरूप आफूले कतार कुवेत र बहराइन स्थित अमेरिकी सैन्य अड्डाहरूमा ड्रोन आक्रमण गरेको जनाएको छ। अन्तर्राष्ट्रिय संचार माध्यम अल जजिराका अनुसार इरानले बुसेहर परमाणु ऊर्जा केन्द्र नजिक बुधबार दिउँसो करिब 12 बजे अमेरिकी हवाई आक्रमण भएको दावी गरेको छ। उक्त आक्रमणबाट भएको क्षतिबारे भने तत्काल विस्तृत विवरण सार्वजनिक गरिएको छैन। यता द न्यूयोर्क टाइम्सका अनुसार अमेरिकाले पछिल्ला 2 दिनमा इरानका 170 भन्दा बढी सैन्य लक्ष्यमाथि मिसाइल र ड्रोन आक्रमण गरेको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले जारी गरेको विवरण अनुसार आक्रमणका क्रममा इरानका हवाई प्रतिरक्षा प्रणाली ड्रोन तथा मिसाइल भण्डारण केन्द्र सैन्य बोर्ड तथा होर्मुज जलदमरूमध्ये नजिकका तटीय क्षेत्रमा रहेका सैन्य संरचनालाई मुख्य लक्ष्य बनाएको थियो। यसैबीच इरानी सेनाले पनि प्रति आक्रमण गरेको दावी गरेको छ। इरानका अनुसार कतर कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डामाथि ड्रोन आक्रमण गरिएको हो। इरानी सैन्य अधिकारीहरूले कुवेतमा रहेको प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणाली कतर स्थित अर्ली वार्निङ सेटेलाइट एन्टेना तथा बहराइनमा रहेको अमेरिकी सेनाको इन्धन भण्डारण ट्याङ्कीलाई निशाना बनाएको बताएका छन्। यिनै खबरहरूसँगै हामी ढोरबारे हाइलाइट्सको अन्त्यमा रहेका छौं। बिदा हुनु पूर्व आजका मुख्य समाचारका शीर्षकहरू पुनः एकपल्ट। प्रतिनिधि सभाबाट 4 विधेयकमा राष्ट्रिय सभाका संशोधन स्वीकृत। सेवानिवृत्त मुख्य सचिव अर्यालको विदाई कार्कीलाई स्वागत। सुकुम्बासीको उठीवास नगर्न र मानव अधिकारको रक्षा गर्न सरकारलाई आयोगको निर्देशन। भारतीय शेयर बजारमा नेपाली उद्यमीको कम्पनी पहिलो पटक सूचीकृत। एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई। देउवा समूहले बोलायो पूर्व पदाधिकारीको बैठक। स्मृति दिवस सफल बनाउन विभिन्न जिम्मेवारी बाँडफाँड गर्ने निर्णय। बुसेहर परमाणु केन्द्र नजिक अमेरिकाले हमला गरेको इरानको आरोप। अमेरिकाले पछिल्ला 2 दिनमा इरानका 170 भन्दा बढ़ी सैन्य लक्ष्यमाथि मिसाइल र ड्रोन आक्रमण। हवस् त यिनै खबरहरूसँगै बिहान 5:25 बजेको डोरबारे हाइलाइट सकिएको छ। 7 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सेवाका सम्पूर्ण सहकर्मी विदा हुने आज्ञा चाहन्छौ। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन

0: गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
2: एडमिशन ओपन
3: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी
2: 24 इयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट
3: बैचलर प्रोग्राम
2: 4 इयर्स प्रोग्राम ऑफ बैचलर इन बिजनेस एडमिनिस्ट्रेशन BBA
3: 4 इयर्स ऑफ IT प्रोग्राम बैचलर ऑफ कंप्यूटर सिस्टम एंड इंफॉर्मेशन टेक्नोलॉजी BCSIT
2: 4 इयर्स प्रोग्राम ऑफ बैचलर ऑफ बिजनेस एडमिनिस्ट्रेशन इन फाइनेंस BBA फाइनेंस
3: Forms are available at college administration at 9 a.m. to 3 p.m.
2: Science and Management, both in stream can apply.
3: Last date of form submission, 26th
2: Asar 2083. Entrance exam, 29th Asar
3: 2083. Enter to learn, go forth to serve.
2: Further details, Pokhara College of Management, PCM, Ganmargar Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761. 570124 Email info@pcm.edu.np Website www.pcm.edu.np
4: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै
5: कता हिँड्नु नि मिल्कु जालेर पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
4: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
5: त्यसो भए कहाँ जाने त कान्छा
4: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि
5: राम्रो पनि मैले त मन मात्रै विचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
6: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काट काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर साफ कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
5: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा
7: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9855411445 र 9855420445
8: हजुर दान गरौं
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
9: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
8: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं
7: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी 8 तनहुँ
10: फुकै खाए सारे मिठो पकाए त ट्वाकै एक पाकेटले पेट भरि नि के हो भने अपक्कै
11: यो हो बोनस चाउचाउ

0: देशमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9850202279।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
3: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश।